उन्मूलन राष्ट्र दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव खट्न सकेको छैन, यो खबर गोर्खापत्रले छापेको छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। लुम्बिनी प्रदेशमा पाँच मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा पाँचजना नयाँ मन्त्री समावेश गरिएको छ। नेकपा एमालेबाट चारजना र जनता समाजवादी पार्टी जसपाबाट एकजना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी समेत तोकिएको छ।
2: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा सम्मानजनक रोजगारी आर्थिक वृद्धिमा केन्द्रित गराउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
1: अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन विधाको दुरूपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,56,804 रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ।
2: मुलुकमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ़दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार 44.63% जमीनमा सिंचाई सुविधा विस्तार भएको छ। करिब 56% खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुग्न सकेको छैन। सिंचाई सुविधा नभएका ठाउँमा आकाशीय पानीको भर पर्नुपर्ने अवस्था छ।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ। जापानको 16 अर्ब रूपियाँ सहुलियत ऋणमा यसको निर्माण थालिएको थियो। उक्त रकम अपुग भएपछि 5.5 अर्ब रूपियाँ थप ऋणको सम्झौता गरिएको हो। अतिरिक्त सहायता सम्बन्धी नोटा आदान प्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माएडा तोरूले बुधबार हस्ताक्षर गर्नुभयो।
2: डिजिटल प्रविधिको बढ़दो प्रयोगसँगै साइबर अपराध र अनलाइन दुरूपयोगका घटना बढ़न थालेको भन्दै बुढबलमा डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ। खास गरी युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरता बारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रदेश युवा परिषद समितिले जनाएको छ। समितिको आयोजनामा बुढबलमा आयोजित साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बस्ने उपाय, व्यक्तिगत डाटाको सुरक्षा तथा जिम्मेवारी, डिजिटल व्यवहार बारे जानकारी गराइएको थियो।
1: अब शेयर बजार बुधबार निफ्टी परिसूचक 2.66 अंकले बढ़ेर 2780.25 बिन्दुमा बन्द भएको छ। यस दिन 2779.15 बिन्दुसम्म पुगेको बजार 2768.82 बिन्दुमा झरेको थियो। बुधबार 5,73 करोड़ रूपियाँ भन्दा बढ़ीको 1,53,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब केही विदेशका खबर। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनाव बीच बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ।
2: अब खेल र खेलाड़ीका खबर। नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा बंगलादेशसँग पराजित भएको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो। पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले थप गोल खाएको हो। नेपालका लागि खेलको 22 मिनटमा गीता राणाले गोल गर्दै शुरूआती अग्रता दिलाउनु भएको थियो। बंगलादेशका लागि ऋतु पूर्ण चकमा र मिलाम सुगारो रिकाले गोल गरेपछि नेपाल 2-1 पराजित भएको हो। यो जीतसँगै बंगलादेश फाइनल पुगेको छ। यसअघि नेपालले समूह ए को पहिलो खेलमा भूटानलाई 1-0 र दोस्रो खेलमा श्रीलंकालाई 2-0 गोलले हराएर सेमी फाइनलमा स्थान बनाएको थियो।
1: अब विचार विश्लेषणको पालो। प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीले हिमालय टाइम्समा लेख्नु भएको बालेनको राज्य र स्वर्णिमको बजेट शीर्षकको विचार रहेको छ। अहिलेका प्रधानमन्त्री चिप्लिएका हुन् कि नियोजित हो भन्ने त समयक्रमले देखाउँदै जाला, तर प्रधानमन्त्रीको गलत भनाईमा पनि राष्ट्रपतिका सबै सांसदले ताली बजाउनु र स्वागत गर्नु उदेक लाग्दो छ। व्यक्ति गलत हुन सक्दछ, तर राजनैतिक दल पूरै गलत हुन हुँदैन। प्रधानमन्त्रीको यस्तो आपत्तिजनक भनाईमा पनि राष्ट्रपतिका तर्फबाट कुनै प्रतिक्रिया नआउनु आश्चर्यजनक छ। प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनै हुन्न भनेर प्रधानमन्त्रीलाई देवत्वकरण गर्ने कार्य घातक हुन्छ। गलत कुरालाई सही साबित गर्न प्रयास गर्दा एउटा झुटो सही झुट बोल्न परे जस्तै हुन्छ। प्रधानमन्त्रीलाई संसदले बनाएको हो र त्यही संसदमा गएर आफ्नो वाणी सच्याउँदा प्रधानमन्त्रीको इज्जत गिर्ने होइन, झन वर्ष जंगेले बोलेपछि बोल्यो बोल्यो भन्ने हो भने चाहिँ केही भन्नु छैन।
2: वातावरण संरक्षण साझा दायित्व शीर्षकमा तीर्थराज भट्टराईको विचार नागरिक दैनिकमा छापिएको छ। वातावरण जोगाउनु भनेको मानव अस्तित्व जोगाउनु हो, सम्पूर्ण प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। सरकारले दिगो विकासको नीति बनाउने र प्रत्येक नागरिकले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अनुसरण गर्ने हो भने मात्रै आजको चुनौतीलाई सामना गर्न सकिन्छ। अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा यही सन्देशसहित सम्पूर्ण नागरिकमा शुभकामना दिन चाहन्छु। दिगो विकास र वातावरण संरक्षणप्रति सबै तह र तबकाको जागरण, जिम्मेवारी र जवाफदेहिता आवश्यक छ।
1: देश बदल्न प्रतिभा प्रस्फुटन शीर्षकमा निर्मला छेत्रीले लेख्नु भएको विचार छ। यो गोर्खापत्र दैनिकमा छापिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर गेट आज केवल एउटा भौतिक संरचना मात्र होइन, नेपाली समाजको गहिरो मनोदशा, राष्ट्रिय आकांक्षा र सामूहिक पीड़ाको संवेदनशील प्रतीक बनेको छ। शिक्षामा लगानी, अनुसन्धानमा प्रोत्साहन, नवप्रवर्तनको वातावरण, निष्पक्ष नियुक्ति प्रणाली र योग्यतामा आधारित शासन प्रणाली निर्माण गर्न सकिए मात्र नेपालले आफ्ना प्रतिभा जोगाउन सक्छ। युवालाई पासपोर्टमा भिसा होइन, आफ्नै माटोमा भविष्य देखिने वातावरण चाहिएको छ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयतद्वारा नियमित 2300 रेट 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2300 रेट 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-4-55-7-70, 29-5-63-40 र 98-07-00-1-55। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: माथि अत्याचार विरूद्धको दिवस जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव रासोपा सभापति लामिछाने फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव
1: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त
2: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्च सम्मको टीभी ल्याउन पाउने स्थल मार्ग हुँदै 500 रूपियाँसम्मका सामग्री ल्याउँदा भन्सार नलाग्ने
1: युक्रेन युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित दिल्लीको एक रेस्टुरेन्टमा आगलागी हुँदा 21 जनाको मृत्यु
2: र एसीसी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो 16 राष्ट्रपति रनिङ सिल्डमा अविनाश सुनार अनि भगवती खड्काको कृतिमा
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचका असहमतिका विषयमा मुद्दा बनाएर निरन्तर संवाद गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको प्रसंग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ भारत भ्रमणका क्रममा दिल्लीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको समेत बताउनु भएको छ मोदी र लामिछाने बीच 1 घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो उहाँहरू परिवर्तित राजनैतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशामा अगाडि दिशा दिन समेत सहमत हुनुभएको थियो भेटमा सहभागी नेपाली प्रतिनिधिका अनुसार राष्ट्रपा सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो पार्टीसँग कुनै राजनीतिक बोझ नरहेकाले भारतसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न चाहेको समेत बताउनु भएको थियो मोदीले 21 फागुनको निर्वाचनमा राष्ट्रपाले हासिल गरेको प्रभावशाली जीतको प्रशंसा समेत गर्नुभयो मोदीसँगको भेटमा लामिछाने पत्नी निकिता पौडेल राष्ट्रपाका नेताहरू विपिन आचार्य दीपक बोहरा तथा दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकर राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्री लगायतका उपस्थित हुनुहुन्छ पछिल्लो समय चर्चामा रहेको सीमा लगायतका विषयमा भनी भेटवार्तामा छलफल नभएको बताइएको छ सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल भने नभएको नेताहरूले बताएका छन् छलफलपछि सांसद तथा भ्रमण दलमा सहभागी दीपक बोहराले भन्नुभयो
4: राष्ट्र पार्टीका सभापति लगायत हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं यसअघि हिजो भारतीय गृहमन्त्री परराष्ट्र मन्त्री भाजपाको भारतीय जनता पार्टीको निमन्त्रणामा राष्ट्र पार्टीका सभापति सहित हामी भारतमा आएका हौं एकदमै पछिल्लो 20 वर्षमा तपाईँहरूले भन्ने हो भने 62-67 आन्दोलनपछि गिरिजा प्रसाद कोइराला भारत आउँदाखेरि त्यो किसिमको तत्कालीन प्रधानमन्त्री भारत आउँदाखेरि स्वागत भएको थियो र अहिले जसरी रवि लामिछाने राष्ट्र पार्टीका सभापतिको यो भ्रमणलाई एकदमै महत्वका साथ दुई देशले हेरेको थियो दुई देशका जनताले हेरेको थियो यो भ्रमण एकदमै सफल भयो प्रधानमन्त्री मोदीसँगको मिटिङमा हामी पनि थियौं त्यहाँको छलफलमा नेपाल भारतसँग भएका विषयहरूमा त्यसको लिस्ट बनाऊ त्यसको प्राथमिकताको छुट्याउँ त्यसको टाइमलाइन पनि दिउँ हामी काम गरौं हामी काम गर्छौं भनेर प्रधानमन्त्री प्रतिबद्धता जनाउनु भएको थियो
2: नेता बोहराका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणबाट फर्किएलगतै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक रूपमा नयाँ दिल्ली जाने पनि तयारी भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीन दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उहाँ मौरिशसमा आयोजित नौं हिन्द महासागर सम्मेलनमा सहभागी हुनुभएको थियो। त्यसक्रममा पनि उहाँले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गर्नुभएको थियो। मौरिशसमा खनाल र जयशंकर बीच बदलिएको परिवेशमा नेपाल भारत सम्बन्धलाई अगाडि बढ़ाउने विषयमा पनि छलफल भएको थियो। नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाण्डुमा विस्तृत रूपमा छलफल गर्न सहमति समेत त्यस बेला भएको थियो। जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई काठमाण्डु पठाउने प्रस्ताव गर्नुभएको थियो, तर प्रधानमन्त्री बालेन्द्र शाहले प्रोटोकलका कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिश्रीको भ्रमण स्थगित गरिएको थियो। यही बीचमा भारत र चीनले नेपाली भूभाग लिपो लेख हुँदै कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने निर्णय गरेपछि विवाद झन बल्झिएको छ। मिश्रीको काठमाण्डु भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो, तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि 1 जून अर्थात 18 जेठका लागि निर्धारित उक्त सम्मेलन स्थगित गरिएको थियो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्य केही उच्च पदस्थसँग पनि छलफल गर्ने योजना छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ। काठमाण्डु र दिल्ली स्थित स्रोतका अनुसार खनालले विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग पनि भेट गर्ने तयारी भएको छ।
5: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने स्पष्ट संकेत गर्नुभएको छ। फागुन 21 गतेको निर्वाचनपछि हिजो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेतृत्व नछाड्ने संकेत दिनुभएको हो। ओली निकट पदाधिकारीहरूसँग उहाँको विकल्पको खोजीमा जुटिरहेका बेलामा केन्द्रीय संगठन विभागले काठमाण्डुमा आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहसहित राज्यका विभिन्न निकायप्रति असन्तुष्ट समेत पोख्नुभयो। जेएनजी विद्रोह पछिको परिस्थिति आफू अनुकूल बनाउन हतार हतार पार्टी महाधिवेशन गरेका ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नभएको समेत स्पष्ट पार्नुभयो।
6: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। मैले बीचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
2: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक अर्थात 20 वर्ष पूरा हुँदैछ। पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा पनि मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव अझै हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। यो अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 वटा उजुरी परेका थिए। संविधानसभा सदस्य परशुराम मेगी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। नेपालको संविधान 2072 धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मदत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा यसको कार्यको उद्योग गर्न नहुने व्यवस्था पनि गरेको छ। विगतमा भएको विभेदको क्षति स्वरूप गणतन्त्र घोषणा भए पश्चात राज्यले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी दलित तथा उत्पीड़ित समुदायलाई मूलधारमा ल्याउने व्यवस्था गरेको थियो। तर पछिल्लो दिनहरूमा उत्पीड़ित समुदायभित्रै पनि अवसरमा पहुँचको विषयले आलोचना हुन थालेको छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित समुदाय छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनैतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। तर मधेशका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको भनाइ छ।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा के नेकपा एमालेमा अध्यक्ष ओलीको विकल्प तत्काल छैन,
8: विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं।
2: फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त लगायतका खबर बाँकी छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: रामी
10: दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
7: एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराद नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको नागरिक दैनिकको पहिलो पृष्ठमा लुम्बिनीमा 5 नयाँ मन्त्री शीर्षकमा खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका 4 र जनता समाजवादी पार्टी जसपा नेपालका 1 रहेका छन्। उहाँहरूको कार्य विभाजन समेत गरिएको छ। जस अनुसार एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र दिल्ली राज घोषाललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यसै गरी जसपाका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै कर्णालीमा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्म शीर्षकमा नरेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम संचालन गर्ने भएको छ। प्रदेश सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष 2083-84 विभिन्न आकर्षक अभियान संचालन गर्ने समेत उल्लेख गरेको छ। त्यस्तै भित्री पृष्ठमा वैदेशिक रोजगार सेवा शुल्क बढ़ाउन व्यवसायको माग शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा जबरजस्ती करनी कसूरमा सर्वोच्चको नजिर पीड़ितको बयानसँग अन्य प्रमाणको तालमेल हेरेर मात्रै फैसला गर्नुपर्छ शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले जबरजस्ती करनी कसूरको मुद्दामा पीड़ितको बयानका आधारमा मात्र फैसला दिन नहुने ठहर गरेको छ। पीड़ितको बयानसँग घटनाका अन्य वस्तुनिष्ठ प्रमाणहरूको तालमेल मूल्याङ्कन गरेर मात्रै फैसला गर्नुपर्ने निष्कर्ष सुनाएको हो। त्यस्तै अल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार शीर्षकमा पहिलो पृष्ठमा खबर प्रकाशित छ।
14: आर्थिक कारोबार दैनिकमा खानी सम्बन्धी नयाँ ऐन प्रस्ताव अनुमति बेगर उत्खनन गरे 1 करोड़सम्म जरिवाना शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। विधेयकको प्रस्तावमा सबै खनिज सरकारी सम्पत्ति हुने उल्लंघनको हकमा जरिवाना र कैद सहित ठूलो सजाय रेडियो धर्मी खनिज उत्खनन गरेमा 10 लाखसम्म जरिवाना र 10 वर्षसम्म कैद बिगो जरिवाना र प्रयोग भएका यन्त्र जफत खनिज अन्वेषणको अधिकार प्रदेश कानून बमोजिम रेडियो धर्मी खनिजको काम गर्ने अधिकार नेपाल सरकारलाई मात्र भनेर उल्लेख गरिएको छ। पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड एन्युटी मोडल प्रस्ताव गरिएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर छ भने सर्वोच्चको फैसलाबाट बैंकर तनावमा शीर्षकमा अर्को खबर छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संचालकहरू सर्वोच्च अदालतको एउटा फैसलाका कारण तनावमा परेका छन्। अधिवक्ता एवं सांसद मधु कुमार चौलागाईले दायर गरेको रिटमा अदालतले गरेको नयाँ व्याख्याले गर्दा राष्ट्र बैंकको सामान्य नसिहत वा सचेत गराउने कार्यवाहीमा परेका व्यक्तिहरू पनि पदका लागि अयोग्य हुने सक्ने जोखिम बढ़ेको छ जसले बैंकरहरूलाई तनाव बढ़ाएको हो। मुसहर बस्तीमा 16 जना भारतमा बन्धक बस्तीका 16 जना भारतमा बन्धक शीर्षकमा राजकरण महतोले बर्दीवासबाट अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। खोज तलाशका लागि प्रहरीमा पीड़ित परिवारहरूको हार गुहार छ। आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दीवास नगरपालिका 14 स्थित एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धकमा परेको उल्लेख गरिएको छ। कान्ति लोकपथमा सधैँ पहिरोको जोखिम 45 दिनमा 8 पटक अवरूद्ध शीर्षकमा प्रताप विष्टले हेटौडाबाट लेख्नुभएको खबर रहेको छ भने नागढुङ्गा सुरूङ मार्गमा खर्च अपुग भएपछि जापानसँग लियो थप 5.5 अर्ब ऋण शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। निर्माण थालेको 81 महिना अर्थात आगामी साउनदेखि सुरूङ सञ्चालनमा आउन लागेको छ। जलविद्युत सौर्य ऊर्जा लगायतको नयाँ सर्वेक्षण अनुमति पत्र जारी गर्न रोक लगाइएको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधिको अभाव भएको छ। कालो बजारीमा क्यान्सरका बिरामी निर्भर हुनु परेको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कार्बोप्लाटिन र अक्सालिप्लाटिन लगायतका प्लाटिनम आधारित केमोथेरापी औषधिको चरम अभाव छ। आपूर्तिकर्ताहरूले भने सरकारले 11 वर्ष अघि तोकेको मूल्यमा औषधि ल्याएर बेच्न नसकिने उल्लेख गरेका छन्। अन्ततः विष्णु कुमारीले पाइन न्याय शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले लेख्नु भएको खबर रहेको छ। 11 वर्ष अघि मारिएका छोराको न्यायका लागि 15 पटकसम्म सर्वोच्च अदालत धाउँदा समेत सुनवाई नभएपछि 76 वर्षीय विष्णु कुमारी पाण्डेले निराश भएर भन्नुभएको थियो। न्याय पाउँछु भने मसँग बचेको कानको सानो मुन्द्री पनि बेच्छु। सोरुङ पेशीमा सर्वोच्च अदालतबाट फैसला भयो। जिल्ला र उच्च अदालतबाट सफाई पाएका व्यक्ति पनि दोषी ठहर भएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ। मुद्दा शून्यमा झार्न निर्देशन शीर्षकमा पूर्व प्रदेश राज्य मन्त्री सिंहलाई 4 वर्ष कैद सजाय शीर्षकमा खबर छ। विशेष अदालतले मधेस प्रदेश सभाका बहालवाला सदस्य एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिना कैद सजाय हुने ठहर गरेको हो। पेट्रोल भन्दा विद्युतीयबाट चल्ने ट्याक्सीको भाडा बढ़िरहेको बारेमा लक्ष्मण दर्णाले लेख्नु भएको खबर पनि छापिएको छ।
2: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाइने, स्थल मार्ग हुँदै ल्याइएका 500 रूपियाँसम्मका निजी प्रयोगका सामग्रीमा भन्सार नलाग्ने बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ।
5: साझा खबरमा अब विदेशका खबर। युक्रेन युद्धले रूसी अर्थतन्त्र कमजोर बन्दै गएको छ। अगस्त 2025 आलास्कामा अमेरिका रूस सम्मेलनपछि ट्रम्प र पुटिन युक्रेन बारेको युद्धलाई लिएर साझा सहमतिमा पुग्ने अपेक्षा रूसी अधिकारीको थियो, तर शान्तिवार्ता परिणाममुखी भएन। बरू फेब्रुअरीको अन्त्यमा अमेरिका आफै इरान युद्धमा होमिएको थियो। अहिले इरान युद्ध टुंग्याउन ट्रम्पलाई नै मुस्किल परिरहेको छ। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनावका बीचमा हिजो कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापार उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएको हुन सक्ने समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ताले धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेको समेत बताउनु भएको छ। आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र भारतको राजधानी दिल्ली नयाँ दिल्लीको मालवीय नगरस्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 17 जना विदेशी नागरिक रहेका छन्। दक्षिण दिल्लीको मालवीय नगरस्थित हौज रानी भवनको फ्लोरिरे एक रेस्टुरेन्टमा 8:50 लागेको आगो सोही भवनमा रहेको लेमन ग्रीन रेस्टुरेन्टसम्म सल्किएको थियो। आगलागीमा परि 21 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। साबिक विजेता बंगलादेश लगातार तेस्रो पटक दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित नेहरू रंगशालामा हिजो भएको सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। सन् 2022 यता बंगलादेशले साफ च्याम्पियनशीपमा उपाधिको दावेदारी दिइरहेको छ। नेपालले एसीसी महिला प्रिमियर कपमा बुधबार कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा भएको खेलमा नेपाली महिला टोलीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै 2 अंक जोडेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतारले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 76 रन मात्र बनाउन सक्यो। र अविनाश सुनार अनि भगवती खड्काले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको जुनियरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। अविनाशले छात्र हाईजम्प तथा भगवतीले छात्रा 400 मिटर दौड़मा हिजो रेकर्ड बनाउनुभयो। दुवै बागमती प्रदेशका हुनुहुन्छ। दशरथ रंगशालामा अविनाशले 1.86 मिटर जम्प गर्दै आफ्नै नाममा रहेको 1.82 मिटरको कीर्तिमान सुधार गर्नुभयो। 1.82को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्डमा बनाउनु भएको थियो।
5: नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको अडान र असन्तुष्ट नेताहरूको घेराबन्दीको प्रभाव कस्तो रहला कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बस भएको बेला कहाँ जाउँला के खाउला सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौ खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौ कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान

0: जीवन को सत आयो बस्न मिल्छ जीवन को सत आयो।
1: जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। साझा खबरमा अब एमाले भित्रको नेतृत्व विवाद विकल्प र सम्भावना। गत फागुन 21 को प्रतिनिधि सभा निर्वाचनबाट तेस्रो पार्टीमा खुम्चिएको एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजी भइरहेको छ। पार्टीलाई चलायमान बनाउन अब नेतृत्व परिवर्तन मात्रै एउटा विकल्प रहेको शीर्ष नेताहरूको ठहर छ। पार्टीभित्रको नेतृत्व परिवर्तनको बहस तथा संस्थापनको नीतिका विषयमा एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं।
3: कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो। त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
4: उहाँलाई नछोडेर पार्टी फेरि तङ्ग्रिने स्थिति आउन सक्छ
3: भन्ने एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
4: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी भएन,
3: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
4: पार्टीभित्रको अहिलेको छाटकार हेर्दाखेरि चाहिँ बाजी मार्न चाहिँ कसले सक्छ जस्तो लाग्छ?
3: होइन, अहिले नै त्यो विषयमा धेरै हामी छलफल गरेर निष्कर्षमा पुग्न अहिले सक्दैन, किनभने पार्टी आफै पनि त्यो ठाउँमा पुगेकै छैन भनेपछि मैले अब चाहिँ भन्न सक्ने कुरै रहेन।
4: फलाना व्यक्तिलाई दियो भने एमाले हिजो अस्तिकै अवस्थामा पुग्न सक्दैन,
3: त्यस्तो छ। त्यो बेला आएपछि म भन्छु, आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच्छाले जुन दिन विदा लिनुहुन्छ त्यस बेलाभन्दा अगाडि हामी उहाँलाई विदा दिँदैनौ।
4: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन?
3: पार्टीले पनि दिँदैन अहिले उहाँलाई, उपयुक्त बेलामा विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले कस्तो भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं। यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ, राम्रो गरी हामी काम गर्छौं र फेरि नेकपा एमालेलाई पूर्ववत अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछौ।
4: पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले के भन्नुहुन्छ भने मलाई केही लोभ छैन, मोह छैन, म सब जे गर्छु देशकै लागि देशमै समर्पित भन्नुहुन्छ होइन? कतै अध्यक्ष ओलीको त्यो जुन ओरपरको त्यो समूह छ नि नेता कार्यकर्ताहरूको, त्यो समूहको बदनियतको कारणले गर्दाखेरि उहाँले नेतृत्व गर्दा सरकारले अथवा उहाँले नेतृत्व गर्दा पार्टीले चाहिँ क्षति बेहोर्नु पर्यो भन्ने कहिले कहिले लाग्छ?
3: अलिअलि त त्यस्तो पनि भयो होला, तर त्यसैलाई मात्रै प्रमुख कारण मान्नु हुँदैन। प्रमुख कारण भनेको चाहिँ नेतृत्व गर्ने मान्छेले चाहिँ अब मेरो वरिपरिकाले दिएनन् भन्ने प्रकारको कुरो गर्नु त्यति सुहाउँदैन पनि, किनभने वरिपरि राख्ने त सम्बन्धित मान्छेले नै हो नि त, फेर्न पनि पाइयो नि होइन? जेसुकै भए पनि हामी कहाँ एउटा हामी माथि अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ हामीले अलिकति बृहत्तर राष्ट्रिय हितलाई ध्यान दिने कुरा भन्दा अलिकति बढी दललाई ध्यान दिएका जस्ता केही कमीहरू विगतमा भएकै हुन्। त्यो हामीले एकदमै आत्मसमीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्ता कुराहरू हामीले सोच्याउनु पनि पर्छ। र मान्छे सबभन्दा पहिला चाहिने के रहेछ भने निर्लोभी हुनुपर्ने रहेछ। मान्छे उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो, तर पनि उहाँको त्यो बालकोटको निवास मात्रै होइन, झापाको उहाँको बुवा र भाइ बसिरहेका घर समेत पनि डराइयो र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो। तर एकै अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति पार्टीभित्र पनि अघि तपाईँले भने जस्तो अलिअलि मान्छेलाई कर्नर पार्न खोज्ने जस्तो, अनि अलिअलि चाहिँ मान्छेलाई गाली गरेको यताउता सुनेर चाहिँ मान्छेले उहाँको बारेमा धारणा अलिकति नकारात्मक बनाए, तर जति नकारात्मक उहाँको बारेमा धारणा छ सच्चाईमा त्यस्तो मान्छे चाहिँ होइन।
5: एमाले नेता विशाल भट्टराईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव, राष्ट्रपा सभापति लामिछाने फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधि अभाव,
5: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा पाँच नयाँ मन्त्री नियुक्त,
6: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक, विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाउने, स्थलमार्ग हुँदै 500 रूपियाँसम्मका सामग्री भन्सार नलाग्ने,
5: युक्रेन युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित, दिल्लीको एउटा रेस्टुरेन्टमा आग लागि हुँदा 21 जनाको मृत्यु,
6: र एसएससी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित, साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो।
5: साझा खबर कन्तेमा कार्टुन कान्तिपुर दैनिकमा अभिनय

0: सबै घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: काल जिम्मेवारी छान्न नसक्ने भनाई। फार्मेसी र अस्पतालमा किमोथेरापी औषधिको चरम अभाव। 11 वर्ष अघि तोकेको मूल्यमा औषधि बिक्री गर्न नसक्ने आपूर्तिकर्ताको भनाई। अमेरिका र इरान बीच सैन्य तनाव बढ्दै कुवेती अन्तर्राष्ट्रिय विमानस्थलमा इरानद्वारा ड्रोन आक्रमण, उडानहरू प्रभावित। र भारतमा जारी साफ महिला च्याम्पियनशीपमा नेपाल बंगलादेशसँग 2-1 पराजित, फाइनलमा पुग्ने लक्ष्य अधुरै।

0: अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
4: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग

0: ले हासिल गरेको प्रभावशाली जीतको प्रशंसा गरेका थिए। मोदीसँगको भेटमा लामिछाने पत्नी निकिता पौडेल, रासपाका नेताहरू विपिन आचार्य र दीपक बोहरा तथा दिल्ली स्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति थियो। बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्रे लगायत उपस्थित थिए। पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताए। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ। भारतीय विदेश मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणदीप जायसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा आइतबार दिएको भारतसँगको सीमा विवादमा इंग्ल्याण्ड बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिएका थिए। त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट मंगलबार सार्वजनिक भएको जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनुपर्ने बताएका थिए। हिजो भेटमा मोदीले भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्समा मंगलबार प्रकाशित लामिछानेको लेखको प्रशंसा गरे। लेखमा लामिछानेले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ मार्ग विकास गर्ने र त्यसलाई अगाडि बढ़ाउने उल्लेख गरेका थिए। त्यस्तै विदेश मन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहले पनि सो लेख र लामिछानेको विकास कूटनीति मार्फत द्विपक्षीय सम्बन्धलाई उच्चाइमा पुर्याउने प्रस्तावको प्रशंसा गरेका थिए। भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिएका थिए। तपाईहरू पहिले आफ्नो प्राथमिकता तय गर्नुहोस्, मोदीले लामिछानेलाई भने, हामी त्यसमा हर सम्भव सहयोग गर्छौं। नेपालको तीव्र आर्थिक विकासका लागि पर्यटन र जलविद्युत क्षेत्रमा लगानी गर्न मोदीले लामिछानेलाई सुझाव समेत दिएका थिए।
1: यसैबीच भारतीय जनता पार्टी, भाजपा र भारत सरकारले रासोपाका सभापति लामिछानेको भ्रमणलाई उच्च महत्व दिएको छ। सत्तारूढ़ भाजपाले लामिछानेको टोलीलाई गरेको भव्य स्वागतको व्यापक चर्चा भइरहेको छ। यसै सन्दर्भमा हामीले भाजपाले रासोपा नेतृत्वलाई दिएको महत्वलाई कसरी लिन सकिन्छ भनेर पूर्व राजदूत एवं विश्लेषक लोकराज बराललाई सोधेका छौं।
2: धेरै राम्रो स्वागत गरेको देख्छु अहिलेसम्म। यसरी एउटा पार्टीको नेतालाई यस्तो स्वागत यसरी गरेको बाहिर देखाउने गरी गरेको चाहिँ थाहा थिएन। पहिले भेटघाट हुन्थ्यो, त्यहाँ जान्थे होइन, शेरबहादुर पनि प्रधानमन्त्री हुँदा भएको जान जाँदै एयरपोर्टबाट चाहिँ भाजपाको अफिस पुगेको थिए। पछिल्लो पटक प्रधानमन्त्री हुँदा त्यो खालको त भएको थियो, भेटघाट हुन्थ्यो। तर यसरी एकदम देखाउने स्वागत गरेर प्रोटोकल हाई एकदम देखाएर सबैलाई भेटघाट गरेर अब गर्दाखेरि राम्रै देखाएको छ।
3: जुन भेटको क्रममा चाहिँ यो नेपालका परम्परागत शक्तिभन्दा राष्ट्रतासँगको सम्बन्धलाई चाहिँ भाजपाले नयाँ उचाइमा चाहिँ लान खोजेको जस्तो देखिन्छ, के यसलाई यसरी बुझ्न सकिन्छ?
2: यो हेर्नु, राजनीति भनेको उपयोगितावादी हुन्छ। उपयोगिता जसको हुन्छ युटिलिटी, जसको युटिलिटी प्रयोग हुन सक्छ उपयोगिता हुन्छ, त्यसैलाई महत्व दिने हो। अब अहिले अरू दलहरू चाहिँ धेरै उनीहरूको चाहिँ बिहाल भएको जस्तो भयो, चुनावमा त्यत्रो मान्छेलाई त्यत्रो आश होला गर्ने ठाउँ थिएन, त्यति साह्रो ठुलो पार्टीहरू झर्लान् भन्ने थिएन। एउटा एक नयाँ पार्टी उदयमान भएर आएको छ, त्यत्रो म्यान्डेट झन्डी दुईटै म्यान्डेट लिएर आएको पार्टीलाई। अब फेरि एउटा शक्ति राष्ट्रहरूले त यो उदयमान हो, दल हो अथवा नेता हो अथवा पार्टी हो, त्यसैलाई चाहिँ खातिर गर्ने हो। त्यसमा कुनै नयाँपन छैन। यो अत्यन्त यो राजनीति भनेको उपयोगितामा आधारित हुन्छ, जसको उपयोगिता हुन्छ त्यसैलाई प्रयोग गर्ने हुन्छ। भेटघाट त्यसमा त्यही भएको छ। अहिले यहाँको जुन म्यान्डेट पायो, जुन जनस्तरबाट यस्तो लहर आयो, त्यसलाई भारतले अब आफ्नो पक्षमा पारौँलाई समाप्तै हुन्छ।
3: राष्ट्रपाको हामीले हेर्यो भने चाहिँ उनीहरूको कुनै आइडियोलोजी छैन भनेर भनिन्छ, तर पनि अब उनीहरू सत्तामा त गएका छन् अहिले होइन। तर सत्तामा आएको राष्ट्रपाको यो भू राजनीतिको विषयमा उनीहरूले लिने जुन नीति छ, त्यसले चाहिँ कुनै खालको असर चाहिँ पार्न सक्छ जस्तो लाग्छ यो भेटमा?
2: राष्ट्रपा राज स्वतन्त्र पार्टी बनाउँदाखेरि यसले पनि सैद्धान्तिक आधारहरू, आर्थिक के, राजनीतिक सिद्धान्त के, आर्थिक सिद्धान्त के, त्यसै अहिले फरेन पोलिसी के, परराष्ट्र नीति के भन्ने कुराहरू व्याख्या गरेका थिएन। अब अहिले आएर अलिकति क्लियरली हामी चाहिँ कम्युनिस्ट छैनौ, एकाधिकार पार्टी होइनौ, तर हामी लोकतन्त्रमा बहुलवादलाई विश्वास गर्छौँ, डेमोक्रेसीमा विश्वास गर्छौँ, तर सामाजिक न्याय सोसल जस्टिसको हामी पक्षमा छौँ भनेको हुनाले ऊ एउटा डेमोक्रेटिक पार्टी हो भन्ने कुरा चाहिँ अब सुविधा रहेन। अब भोलि कसरी उनीहरू टिक्छन्, त्यो दल कसरी बचाउन सक्छन् 5 वर्षसम्ममा? किनभने यस्तो दलहरू कहिले काहीँ त्यस्तो कहिले स्थायित्व प्राप्त गर्नबाट गाह्रो हुन्छ। क्या एउटा नेताको कुरा आउँछ, संगठनको कुरा आउँछ, झगडाको कुरा आउँछ, त्यस कारणले यसलाई चाहिँ हेर्न बाँकी छ। र अहिले साधारण तर्फमा हेर्दा चाहिँ अब यो दल चाहिँ यत्रो ठुलो म्यान्डेट लिएर आएको नि पाँच वर्ष चाहिँ शासन गर्छ स्थायी शक्ति हो भन्ने भएको हुनाले पनि अर्को विदेशीहरूले चाहिँ महत्व दिएका छन्। भू राजनीतिको सन्दर्भमा तपाईँले कुरा उठाउनु भयो, परराष्ट्रमा चाहिँ मैले नयाँ सिद्धान्त के पनि देखिनँ।

0: मैले पाएको छैन। खालि हामी उनीहरूले चाहिँ हामी चाहिँ विकासमा आधारित कुटनीति भने करेन्ट पोलिसी स्टेट डेभलपमेन्ट अब त्यो खालको बाहेक उनीहरूको नयाँ चाहिँ नयाँ पन देखिएको छैन। पहिले भन्दा पुरानो सिद्धान्तलाई नन अलाइनमेन्ट भयो, तटस्थता भयो, श्रीजीहरूसँग सम्बन्ध त्यस्तै भनेको छ, नयाँ परिभाषित भएको छैन। चिनसँग कस्तो हुन्छ, बिआरआईको बारेमा के हुन्छ, अब अमेरिकाको बारेमा अब यस बारेमा के हुन्छ, अहिले चिनमा केही यहाँ आएको हुनाले केही भन्न सकिँदैन। अहिलेसम्म चाहिँ अब अस्ति बालिन साजीले त्यो कुरा उठाएको हो, त्यो पनि अब उहाँले भन्नलाई चाहिँ म्याचमा चाहिँ अलिकति त्यसै टङ भन्नु नि उहाँले त्यो होमवर्क नगरेर आएको हो कि के हो, त्यसरी त्यो शब्द प्रयोग नगरेको भए हुन्थ्यो भन्ने मात्रै हो। अब यो खुला सिमाना भएको हुनाले त कति ठाउँ एघार उठी त्यहाँ भएका हुन्छन्। हामी पनि झ्यास चराएकै मान्छेहरूमा पनि मलाई पनि थाहा थियो कुराहरू। अब लिबुले काला पानीको त्यो सन्दर्भमा त नेपाल गभर्मेन्टले हाम्रो पोलिसी क्लियर गरेर पनि पठाएको हो, हामीहरू चाहिँ यसलाई चाहिँ उयो गर्छौँ भनेर। त्यस कारणले त्यो अनवान्टेड कुरा उहाँले अलिकति नबोलेको भए हुन्थ्यो भन्ने हो। अरू किसिमले त बिस्तारै करेक्सन हुँदै जाला, त्यसमा उहाँहरूले सपार्नु होला।
1: सीमाको विवाद जुन देखिएको छ नि, यो भ्रमणले चाहिँ कस्तो असर पार्छ जस्तो लाग्छ?
0: नेपाल भारतको सिमानाको बारेमा जुन छ उनीहरूले पनि भनेको कुरा सही हो, हामीले पनि स्टडी गरेर त्यही छौँ। मैले पनि 40 ठाउँका तराईदेखि पार जातिलाईसम्म हामीले भ्रमण गरेर हामीले पनि स्टडी गरेको हो, त्यो हाम्रो किताब पनि छ। त्यस कारणले त्यो हाम्रो कुरा हो। तर के भनेदेखि अब 97-98% सबै काहीँ पनि त्यत्रो ठुलो प्रब्लम छैन है। अब सानसानो त हुन्छ नि, अब बोर्डर खुल्ला सिमाना छ, कहिले यतातिर अलिकति खाली जग्गा दिएको भने त्यहाँ खेती गरिदिएको हुन्छ, इन्डियनले पनि गरिदिएको हुन्छ, नेपालीले पनि गरिदिएको हुन्छ, त्यो पनि त्यस्तो त भइराखेकै कुरा हो। तर जुन बोर्डर निस्क्यो भन्ने कुरा चाहिँ अहिलेसम्म चाहिँ खालि सुस्ता र मुन्दिया जुरा बिक्री र काला पानी यो दुईटा ठाउँ बाहेक चाहिँ त्यत्रो ठुलो विवाद अहिले छैन। उनीहरूले नै भने हिजो पनि भनेको छ कि 98% काम भइसकेको हो। तर एग्रिमेन्ट गरौँ न भन्दा, भारतले गरौँ न भन्दाखेरि नेपालले मान्दैन, किनभने यो सुस्ता र मुन्दिया जुरा लिपुलेको कुरा चाहिँ नछुटाइकन चाहिँ गर्न सकिँदैन भन्ने खालको पहिलेसम्म 10-15 वर्षदेखि 20 वर्षदेखि त्यो चल्दै आएको छ। त्यसले नेपालले मानेको छैन, त्यो नछुटाइकन सम्झौता गर्नु मिल्दैन भनेर नेपालले आफूलाई अलग राखेको छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टीको जिम्मेवारी छाड्ने पक्षमा आफू नरहेको बताएका छन्। पार्टीका कतिपय नेताले नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका बेला ओलीको पछिल्लो धारणा सार्वजनिक भएको हो। काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै ओलीले महाधिवेशनले आफूलाई जिम्मेवार भूमिकामा पुर्याएकाले चुनौतीपूर्ण अवस्थाको सामना गर्नु आफ्नो दायित्व हुने बताए। उनले भने
3: प्रधानमन्त्री खान पाउने भयो भने कसिएर अगाडि बढ्ने र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन, त्यसका निम्ति होइन। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। त्यसकारण कमरेडहरूलाई कोही आशंका हुन सक्छ, मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनुहोला। विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
2: यसैबीच एमाले अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे समेत धारणा राखेका छन्। भण्डारीले निवेदन दिएपछि सदस्यता दिइएको उनले बताए।
3: विद्या भण्डारीजीको कुरा अहिले पनि उठिराखेका छ, उठाउनै पर्दैन। उहाँ राष्ट्रपति भएका बेला सदस्य हुनुहुन्थ्यो, नभएको सदस्यता नवीकरण हुँदैनथ्यो। हाम्रो केन्द्रीय कमिटिले नवीकरण हुने भएन, एउटा आवेदन दिनुहोस्, कमिटिले विचार गर्छ भनेका थियौं। अस्ति भर्खर उहाँले आवेदन दिनुभयो, आवेदन दिएपछि कमिटिले उहाँको सदस्यता दियो।
2: फरक प्रसंगमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारप्रति असन्तुष्टि जनाएका छन्। राजनीतिक परिवर्तनको प्रसंग उल्लेख गर्दै ओलीले अराजक नबन्न चेतावनी दिए।
3: कतिपय कुराहरू राज्यलाई मन नपर्ला, मन पर्नु नपर्नु बेग्लै कुरा हो, सत्य आफ्नो ठाउँमा हुन्छ। राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय परिस्थिति एकै नाशको रहँदैन, उत्ताउलिएर धेरै अगाडि नबढ्नु होला। सधैँ एउटै परिस्थिति रहँदैन, राणा शासन ढले, पञ्चायती ताराशाही ढले, राजतन्त्र ढले, अनेक तन्त्रहरू गए। यो अराजक तन्त्र कति समयको पाहुना हो, यो अराजक तन्त्र लामो समय चल्न सक्दैन।
2: स्वास्थ्य अवस्थाका कारण केही समय राजनीतिक भेटघाट र कार्यक्रम बाहिर रहेका ओली फागुन 21 भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्। उनी पार्टीको बैठकमा भने सहभागी हुँदै आएका थिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मिठु कुमारी सापकोटाको परिवारलाई गत मंगलबार अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने। किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ। अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने कार्बोप्लाटिनको खोजीमा परिवारजन जुटे। मेरा जेठाजु र श्रीमानले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नु पर्यो। मिठु कुमारीको बुहारी शोभा देवकोटा सुनाइन्, धेरैसँग अनुनय विनय गर्नु पर्यो, बल्ल तल कुलेश्वरमा एक डोज औषधि पाइयो। मिठु कुमारीको परिवारजनले जस्तै हजारौं क्यान्सर रोगीका आफन्तले तीन महिना यता किमोथेरापी औषधिको एक डोज पाउन निकै संघर्ष गर्नु परिरहेको छ। अस्पतालका फार्मेसी र निजी फार्मेसीमा यो औषधि उपलब्ध छैन। कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण औषधि उत्पादकहरूले उत्पादन नै घटाएका छन्, औषधिको मूल्य बढ़ाएका छन्। रिपोर्टिङका क्रममा भेटिएका क्यान्सर बिरामीका परिवारका सदस्यहरूले करिब 1400 पर्ने 150 एमजीको कार्बोप्लाटिन किन्दा 15,000 रूपियाँसम्म तिर्न बाध्य भएको बताए। यति चर्को मूल्य भए पनि सहजै उपलब्ध हुँदैन। दिनमा 100 भन्दा धेरै बिरामी किमोथेरापीका लागि पुग्ने भरतपुर क्यान्सर अस्पतालकी नर्सिङ विभाग प्रमुख अनुपा थापाले बिरामीका परिवारले पाएको शास्ति सुनाइन्। कति त बिरामी अस्पतालमा छाडेर औषधि किन्न भारतसम्म धाइरहेका छन्। उनले फरक फरक औषधिको एउटा कोर्स पूरा गर्नुपर्ने अवस्थाका कतिपय बिरामीले औषधि अभावमा जुन पाइन्छ त्यही मात्रै औषधि प्रयोग गरिरहेको बताइन्। उनले भनिन् यस्तो अभ्यासले बिरामीको उपचार प्रभावकारी हुँदैन। नर्सिङ विभाग प्रमुख थापा बिरामीका आफन्तले कालो बजारीबाट औषधि खरिद गरिरहेको बताउँछिन्। औषधि ल्याउनेसँग त्यसको बिल हुँदैन, यसबाट पनि थाहा हुन्छ औषधि कसरी किनबेच भइरहेको छ। उनले भनिन् 2072 औषधि व्यवस्था विभागको सिफारिशमा सरकारले कार्बोप्लाटिन 150 एमजीको मूल्य 1393 रूपियाँ 87 पैसा तोकेको थियो। त्यस्तै 450 एमजीको यही औषधिको मूल्य 4130 रूपियाँ 77 पैसा तोकिएको थियो। अक्सिप्लाटेन 50 मिलिग्रामको मूल्य 4035 रूपियाँ 8 पैसा थियो। सरकारले त्यस यता मूल्य समायोजन गरेको छैन। सहज रूपमा औषधि उपलब्ध गराउन कुनै विकल्प पनि सरकारले खोजेको छैन। सरकारले तोकेको पुरानै मूल्यमा औषधि ल्याएर बेच्न औषधि आपूर्तिकर्ताहरू तयार छैनन्। यसको सोझो मार क्यान्सरका बिरामी र उनीहरूका आफन्तले भोगिरहेका छन्। बजारमा कालो बजारी मौलाएको छ। पाटन अस्पतालमा भेटिएकी देवकोटाले कटको समय मूल्य भन्दा पनि औषधि पाउनु नै ठूलो कुरा भएको बताइन्। यता औषधि उत्पादक संघ नेपालका अध्यक्ष विप्लव अधिकारीका अनुसार यस्ता औषधि उत्पादन गर्ने महँगो प्रविधि नेपालमा छैन। उत्पादन मूल्य भन्दा बिक्री मूल्य कम भएकाले उत्पादकहरूले यस्तो औषधि नेपालभित्रै उत्पादन गर्न चासो देखाइरहेका छैनन्। उनले भने सरकारले मूल्य तोक्ने तर समय समयमा मूल्य समायोजन नगर्ने परिपाटीले यस्तो अवस्था निम्तिएको हो। त्यस्तै चितवन स्थित भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक उमेश नेपालका अनुसार बिरामीले कालो बजारीमा भर पर्न बाध्य हुँदा चर्को मूल्य त तिरेका छन्, अर्कातिर गुणस्तरीय औषधि पनि पाइरहेका छैनन्। उनले यस्तो औषधि निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि कालो बजारीबाट किनिएका औषधिको भण्डारणमा मापदण्ड पूरा भएको देखिँदैन, जसले औषधिको गुणस्तर नै घटाएको छ। यस्तै औषधिको चरम अभाव सम्बोधन गर्न भरतपुर स्थित क्यान्सर अस्पतालले 10 दिन अघि नेपाल स्थित विश्व स्वास्थ्य संगठनको कार्यालयलाई पत्रचार गरेको थियो, तर त्यहाँबाट कुनै प्रतिउत्तर नपाएको अस्पतालले जनाएको छ। फिफा विश्वकप फुटबल 2026 अर्को साता शुरू हुँदैछ। विश्वकपलाई खेलकुद प्रतियोगिताको रूपमा मात्र नभई ठूलो आर्थिक अवसरको रूपमा पनि हेरिएको छ। क्यानाडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपका धेरै खेल नेपाली समय अनुसार मध्यरातपछि पर्ने भएकाले होटल, रेस्टुरेन्ट र मनोरञ्जन व्यवसायमा व्यापार अपेक्षित रूपमा नबढ़ने चिन्ता व्यक्त भएका छन्। कान्तिपुर कर्मी कृष्ण प्रसाईले तयार पारेको एक सामग्री।
2: फिफा विश्वकपको परिभाषा एउटा खेलकुद प्रतियोगिताका रूपमा मात्रै सीमित छैन। हस्पिटालिटी, मनोरञ्जन, यातायात र खुद्रा व्यापारसँग जोड़िएका व्यवसायका लागि यो एउटा प्रमुख आर्थिक अवसर पनि बन्दै आएको छ। महिना दिनसम्म चल्ने यस प्रतियोगिताको अवधिमा नेपालका फुटबल प्रशंसकहरू पनि रेस्टुरेन्ट र बारहरू जाने गर्छन्। यसले उत्सवमय वातावरण सृजना हुन्छ र यसको फाइदा जर्सी विक्रेता, पेय पदार्थ कम्पनीदेखि लिएर ट्याक्सी व्यवसायी र होटल व्यवसायीसम्म सबैलाई पुग्छ। तथापि क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकप प्रतियोगिताको समयले एउटा छुट्टै चुनौती खड़ा गरेको छ। प्रतियोगितामा सहभागी टोलीको संख्या 32 बढ़ाएर पहिलो पटक 48 पुर्याइएको छ। जून 11 जुलाई 19 खेलहरू चल्नेछ। मेक्सिको र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल मेक्सिको सिटीको प्रतिष्ठित स्टाडियो एडजे का रंगशालामा खेलिनेछ। नेपाली समय अनुसार धेरैजसो खेलहरू मुख्यतया मध्यरात 12:15 बिहान 7 र कतिपय अवस्थामा बिहान 2:45 चल्नेछन्। त्यसैले धेरै होटल तथा रेस्टुरेन्ट व्यवसायी सोधिरहेका छन् आफ्नो निन्द्रा त्यागेर नेपाली समर्थकहरू विश्वकप हेर्न तयार होलान् त। काठमाडौँ उपत्यकाभर थुप्रै रेस्टुरेन्ट, होटल र खाद्यान्न तथा पेय पदार्थका आउटलेट सञ्चालन गर्ने लाभी हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत एवं संस्थापक सुदर्शन पौडेलले भने समय तालिकाका कारण यसपटक हामी ठूलो व्यापारको अपेक्षा गरिरहेका छैनौं। प्रतियोगिताको नकआउट चरणका खेलहरू अझ रोचक बन्दा प्रशंसकको चासो उत्कर्षमा पुग्ने र दर्शकहरूको उपस्थितिमा सुधार आउन सक्ने पौडेलले बताए। जुनसुकै समयमा आयोजना भए पनि जुलाई 9-11 तय गरिएका क्वार्टर फाइनल खेलले ठूलो संख्यामा भीड़ आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसका लागि व्यवसायीले आफ्ना तयारी गरिरहेका छन्। प्रतियोगिता अवधिभर दरबार मार्ग, ठमेल, पकनाजोल, ताहाचल, बानेश्वर, सानेपा, झम्सीखेल र जावलाखेल जस्ता क्षेत्रमा फुटबल प्रेमीहरूको मुख्य जमघट हुने अपेक्षा गरिएको छ। धेरै व्यवसायीले नेपालको 2 साप्ताहिक विदामा पनि आशा राखेका छन्। प्रशंसक शुक्रबार र शनिबारको रात ढिलासम्म बाहिर बस्न बढ़ी इच्छुक हुन सक्ने उनीहरूको बुझाइ छ। फुटबलको यो क्रेजमा बाजी लगाउने व्यवसाय मध्ये देशकै सबैभन्दा बढ़ी चिनिएका रेस्टुरेन्ट चेनहरू मध्ये एक बर्गर हाउस पनि रहेको छ। यस कम्पनीले एयरपोर्ट, बालुवाटार र थमेलका आफ्ना आउटलेटहरू प्रतियोगिता अवधिमा 24 सञ्चालन गर्ने योजना बनाएको छ। समय तालिका जस्तो भए तापनि ग्राहकको संख्यामा 30-40% वृद्धि हुने अपेक्षा गरेको संचालक वसन्त लामाले बताए। खेल चल्ने रातहरूमा प्रशंसकलाई आकर्षित गर्न बर्गर हाउसले पेय पदार्थमा विभिन्न अफरहरू पनि ल्याउने तयारी गरिरहेको छ। कृषारा रेस्टुरेन्ट पनि यसरी नै आशावादी देखिएको छ। नेपालको बढ़दो खेलकुद संस्कृति र परिवर्तन हुँदै गइरहेको बाहिर खाने बानीलाई उल्लेख गर्दै संचालक शोभन मालाकारले सामान्य समयको तुलनामा व्यापारमा करिब 20% वृद्धि हुने अपेक्षा गरेका छन्। फुटबललाई निकै उत्सुकताका साथ पछ्याउने युवाहरूको ठूलो संख्या भएको भन्दै मालाकारले भने बाहिर गएर खाने चलन सबै उमेर समूहका मानिसहरूमाझ उत्तिकै लोकप्रिय बन्दै गएको छ। विश्वव्यापी आपूर्तिमा आएको अवरोध र पश्चिम एसियाको तनावका कारण लागत बढ़े तापनि धेरै रेस्टुरेन्टले मेनू बढ़ाएका छैनन्। ग्राहकहरूलाई खर्च गर्न प्रोत्साहित गर्ने एउटा मुख्य कारक यही हुन सक्ने व्यवसायीहरू बताउँछन्। थमेलमा अवस्थित शहरकै लोकप्रिय क्लबहरू मध्ये एक लर्ड अफ ड्रिंक्स एलओडीले यस वर्षको विश्वकप प्रदर्शनका लागि तयारी गरिसकेको छ। गत विश्वकपको उत्साह र भीड़भाड़ राम्रो रहेको बताउँदै यस वर्ष पनि खेलहरू स्क्रीनिङ गर्ने तयारी गरिएको एलओडीका फ्रन्ट डेस्क अफिसर सहदेव सेडाईले बताए। अन्य समयमा पनि राति 8-5 एलओडी खुल्ने भएकाले अधिकांश खेल सोही समयमा हुने भएकाले गत पटकको तुलनामा व्यापार अझ बढ़ने उनले बताए। लाभी हस्पिटालिटी ग्रुपका लागि फुटबल र खेलकुदको स्क्रीनिङ व्यावसायिक मोडलको एउटा प्रमुख हिस्सा बन्दै आएको छ। पौडेलका अनुसार नेपाली खेलाड़ीहरू सहभागी हुने खेलकुद गतिविधिहरूले प्राय असाधारण रूपमा दर्शकहरूको उपस्थिति जुटाउने गर्दछ। खेलकुद प्रतिको लोकप्रियता बढ़दै गर्दा सामूहिक रूपमा खेल हेर्ने अनुभव लिन चाहने युवा उपभोक्ताहरूलाई लक्षित गरेर खेलकुदकै विषय वस्तुमा आधारित रेस्टुरेन्ट पनि खुल्न थालेका छन्। सामान्यतया बाहिर ननिस्कने मानिसहरू पनि ठूला खेलकुद प्रतियोगिताका बेला साथीभाइसँग जम्मा हुन र त्यहाँको माहौलको आनन्द लिने गर्छन्। यसपटकको विश्वकपको असामान्य खेल तालिकासँग अनुकूल हुनका लागि लाभी हस्पिटालिटी ग्रुपले आफ्ना केही छानिएका आउटलेटमा प्रत्यक्ष खेल प्रदर्शनका साथै ब्रेकफास्टको व्यवस्था ल्याउने योजना बनाएको छ। थमेलमा रहेका लाभी गार्डन र जिग्री सेकुवा बिहान पख हुने खेलहरूका लागि खुला रहनेछन् भने झम्सीखेल, बालुवाटार र इमाडोलका आउटलेटहरूले चर्चित एवं उच्च स्तरीय नकआउट खेलहरूमा ध्यान केन्द्रित गर्ने बताएका छन्। यसका बावजूद सबै व्यवसायीले यसलाई व्यावहारिक वा फाइदाजनक देखिरहेका छन्। गरेका छैनन्। पारिवारिक वातावरण भएका रेस्टुरेन्टहरूका लागि बिहान उज्यालो नहुन्जेलसम्म पसल खोल्नुको कुनै व्यावसायिक औचित्य देखिँदैन। यसपटक विश्वकपका धेरैजसो खेलहरू मध्यरातपछि शुरू हुने भएकाले यस वर्ष लाइभ स्क्रिनिङ आयोजना नगर्ने वालनट बिस्ट्रोका संचालक आकाश पौडेलले बताए। व्यावसायिक निर्णयहरूलाई प्रभाव पार्ने एउटा प्रमुख कारक सरकारी नीति पनि हो। छ मेलमा व्यवसायहरू 24 घण्टा सञ्चालन गर्न अनुमति दिइएको छ, तर अन्य ठाउँहरूमा भने धेरै रेस्टुरेन्ट र बारहरू सामान्यतया बेलुका 10 देखि 11 बजेको अवधिमा बन्द गर्नुपर्ने हुन्छ। हस्पिटालिटी व्यवसायीहरूलाई यस प्रतियोगिताको अवधिमा सरकारबाट अस्थायी छूट पाइन्छ कि भन्ने आश पनि छ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
3: वाइफाई नेपालको स्टुडेन्ट अफर।
4: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9819327775।
1: बमोजिम पालना नगर्ने अनुमति पत्र संस्थालाई क्योर नोटिस जारी गर्न सक्ने समेत विभागलाई निर्देशन दिएका छन्।
7: आर्थिक समाचारको साथमा
8: रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिट चिसो हाली

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरान र अमेरिका बीच बढ़दो सैन्य तनाव बीच हिजो कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल सौद अब्दुलाजिज अल तैबीका अनुसार धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेका थिए। आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्ति घाइते भएको पुष्टि गरिएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको विमानस्थल हालै 1 जूनमा मात्र पुनः संचालनमा आएको थियो।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
4: खेलकुद समाचारको साथमा
5: हेल्दी लाइफ गुड।
3: भारतको गोवामा जारी साफ महिला च्याम्पियनशीपको पहिलो सेमी फाइनलमा नेपाल बंगलादेशसँग 2-1 पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले पहिलो अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा नेपाल सेमी फाइनलबाटै बाहिरिएको हो। खेल बराबरीतर्फ अघि बढ़िरहेको अवस्थामा बंगलादेशले दोस्रो हाफको इन्जुरी टाइममा विजयी गोल गर्यो। पहिलो पटक साफ महिला च्याम्पियनशीपको उपाधि जित्ने लक्ष्य राखे पनि सेमी फाइनलमै पराजित भएपछि यस पटक पनि फाइनल पुग्ने नेपालको लक्ष्य पूरा हुन सकेन।
2: अब मौसम सम्बन्धी जानकारी। देशको हिमाली भूभागमा आज साधारणतया बादल लाग्ने तथा पहाड़ी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी तराई भूभागमा भने मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार कर्णाली गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थान तथा बाँकी हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। केही बेर अघिको आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ।
3: हवस् कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौ। नमस्कार।
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुकै सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा यैनिक 2063 वेस्ट 30 गते शनिबारको दिन कृष्ण होम्यो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नजाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराइ स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यैनिक 2063 वेस्ट 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होम्यो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोला खाँदरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98 4 35 50 7 70 29 5 63 40 र 98 07 00 1 55। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ सङ्घको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एनआइटम भइसकेको छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घको सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट क्याच पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ सङ्घको सभा यो बसाईमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ सङ्घको सभा सुन्दै रहनुहोला।

कार्यक्रम शुरूआतमा देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 21 गते बिहिबार कृष्ण पक्षको चतुर्थी तिथि तदनुसार ईस्वी सम्वत 2026 जून 7 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। पुरानो कामको चर्चा हुनेछ भने मेहनत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मेहनतले सबैलाई लक्ष्यमा पुर्याउनुका साथै प्रत्यक्ष नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै दिगो अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने व्यवसायमा पनि फाइदा हुनेछ। कर्मयोगले मान सम्मान दिलाउनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ भने काम थाल्न समय लागे तापनि सम्भावना खोजी गर्ने समय देखिन्छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र सानो प्रयत्नले पनि समाजको लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफीको कामले लोकप्रियता हासिल गर्न आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई।

मेष राशि पछि तेस्रो राशि रहेको छ मिथुन राशि। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु पर्ला, सोचेको समयमा काम नबन्न सक्छ, आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा अलिक ध्यान पुर्याउनुहोला, उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ने हुन सक्छ, समस्या दर्शाउँदा सहयोगीहरूको साथ भने पाइनेछ र प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मथुन राशिपछि चौथो राशि रहेको छ कर्कट राशि। दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। आर्थिकलाई पठाउन सकिनुका साथै भौतिक साधन जुट्न सक्नेछ। अवसरले काममा उत्साह जगाउनुका साथै व्यवसायका लागि सम्भावना खोजी गर्ने समय समेत देखिन्छ। रमाइलो यात्राको सम्भावना हुनेछ भने सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन समेत कसिनेछ। तर मनोरञ्जनमा अल्मलिनाले लक्ष्यमा बाधा भने पर्नेछ। आजको दिनमा कर्कट राशि हुने

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ भने प्रयत्न गर्दा दिगो फाइदा हुने काममा जोग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनुका साथै बुद्धि र बल दुवैको उपयोगले फाइदा दिलाउनेछ। कर्मयोगले भविष्यको बाटो समाउनेछ भने मेहनतले काममा सफलता दिलाउनेछ र परिश्रम परे तापनि सजिलै लक्ष्य भने प्राप्त हुनेछ। आजको दिनमा सिंह राशि हुने श्रोता।

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। अध्ययनमा राम्रो प्रगति हुनेछ भने फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् र प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी समेत भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ र गुरूजनको सुझाव सन्तानको सहयोगले फाइदा उठाउन सकिनेछ। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई

कन्या राशि पछि सातौं राशि रहेको छ तुला राशि। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनु पर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नु पर्ने देखिन्छ। बगैँचा फूलबारी र घरको सरसजावटमा समय बित्नेछ। टाढिएका आफन्त साथीभाइ नजिकिनी छन् भने लगनशीलताले पनि प्रतिष्ठा दिलाउन सक्छ र दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य भने प्राप्ति हुनेछ। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई।

तुला राशि पछि आठौं राशि रहेको छ वृश्चिक राशि। अग्रज तथा सहयोगी जोत्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि विशेष फाइदा उठ्नेछ भने गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ र शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन्। आजको दिनमा वृश्चिक राशि हुने श्रोता

शुक्रको चयन मूल राशि रहेको छ धनु राशि। भोलिको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई लेखाउने वर्ष जुट्नेछ। चेताईको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका समेत मिल्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनुका साथै मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनुका साथै आमदानीको स्रोत बढ्नेछ भने दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय समेत देखिन्छ। नाम दाम इनाम भने प्राप्त हुनेछ। आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनुका साथै नयाँ कामको अवसर समेत प्राप्त हुनेछ। आजको दिनमा मकर राशि नै

मकर राशिपछि धनु राशि रहेको छ कुम्भ राशि। खर्च लागे पनि लगानी बढाउन वर्ष आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। तापनि उपलब्धि मूलक यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ। छरछिमेकमा केही असमझदारी देखिए तापनि टाढाका साथीभाइसँग भने आत्मीयता बढ्नेछ। शुभचिन्त गरेको सहयोग प्राप्त हुनाले कर्जा धन लाभ उठाउन सकिनेछ। आजको दिनमा कन्या राशि कुम्भ राशि हुने श्रोताहरूलाई

कर्म राशि पछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकेको काम बन्नेछ भने जिम्मेवारी समेत प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आर्थिक साझेदारीबाट पनि मनोज्ञ लाभ उठाउन सकिनेछ। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई

श्रोता, मैले तपाईँको 12 राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलले राम्रो वा नराम्रो जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागिरहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र जसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ सङ्घ सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु। नमस्कार।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौका

0: 97438 4684।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन बोर्ड। जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना। जिल्ला अस्पताल संखुवा सभाको आयोजनामा महिलाहरूमा देखिने आँख खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर यही मिति 2083 जेठ 19 गते मंगलबारदेखि 22 गते शुक्रबारसम्म सञ्चालन हुने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्। शिविर सञ्चालन मिति 2083 जेठ 19 गतेदेखि 22 गतेसम्म। स्थान जिल्ला अस्पताल संखुवा सभा। साथै प्रति बिरामी रु 1500 यातायात खर्च समेत उपलब्ध गराइनेछ र बिरामी र एकजना कुरुवाको लागि खाना बस्नको समेत उचित व्यवस्था गरिएको छ। थप जानकारीको लागि 98421-10719 जिल्ला अस्पताल संखुवा सभा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रु 5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य रु 54 प्रति केजी, रु 1350 प्रति बोरा। स्टिल जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा। चिनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुको सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2083 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदारी 1 प्रगति टोलो खाँदारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 7740 029553040 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।

0: सरप्राइज। जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरी मात्र हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
2: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सम्कुवा सभा 95.5 मेगा।

शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशि फल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छु। हामी यतिखेर सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम एकै साथमा प्रसारण गरिरहेका छौं। हामी प्रसारणको क्रममा यतिखेर रेडियो शंखुवा सभा 95.5 मेगाहर्जको स्टुडियोबाट कार्यक्रमलाई नेपालभरमा एकै साथ प्रसारण गरिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूको सेवामा तत्पर रहन्छौं, पञ्चाङ्ग भन्छौं, आजका ग्रहका गोचरहरू के कस्ता छन् ग्रह गोचर जानकारी गराउँछौ, त्यस्तै गरेर आजको ग्रहको चाल चलन अनुसार तपाईँका राशिले के भन्छन्, राशिफल तपाईँलाई जानकारी गराउँदै तपाईँको आफ्नो सन्तानको आफ्नो आफन्तहरूको बारेमा फोनबाट तपाईँको जन्म मिति, जन्म समय, जन्म जिल्लाहरूको आधारमा हामी तपाईँको भाग्यको ग्रहमा कस्ता खालका ग्रह छन्, ग्रहको स्थितिको बारेमा तपाईँलाई हामी जानकारी अवश्यमेव दिइ आइरहेका छौं र दिने पनि छौं। कार्यक्रममा ज्योतिष दर्पण नेपालभरमा यतिखेर एकै साथमा बजिरहेको छ। हामी हरेक जिल्लामा जाने क्रममा यतिखेर भने शंखुवा सभा जिल्लाको खाँदबारी नगरपालिका 1 नम्बर यानि कि चाँदनी चोकमा रहेका छौं। चाँदनी चोकबाट फूलपाती चोक जाने बाटोमा रहेको होटल होराइजनबाट हामी सेवा दिइरहेका छौं। मान्छेको आगमन राम्रो उपस्थित भइरहेको छ। मलाई दुःख लागेको कुरा भन्नै पर्छ, एक दुईजना मान्छेहरू टाढाबाट आउनु भएको छ, समय नै नभएर सबै टाढाबाट आउनुहुन्छ, कसलाई पहिले पारिदिनु कसलाई पछि पारिदिनु, एक दुईजना चाहिँ साह्रै दुःख मन गरेर फर्किनु भएको छ, हेर्न मन हुँदा हुँदै पनि पाउनु भएन, फेरि आउन पनि धेरै गाह्रो छ गुरुदेव भन्नुभएको छ, त्यही भएको भएर नातिकन आउनुहोला, सकभर फोन गरेर आउनुहोला अनि हामी तपाईँलाई सबैलाई पालो दिने प्रयास गर्छौं। नातिनु एउटा कुरो भन्छु, हामी आएको 5-6 दिन भयो, अझ हामी 5-7 दिन 8-10 दिन अझै रहन्छौ, त्यसो भएको हुँदा ढुक्कका साथमा तपाईँहरू आउनको लागि अनुरोध गर्छु, धेरै आतिएर नआउनुहोला, सकभर फोन गरेर आउनुभयो भने अझ सजिलो पनि हुन्छ, आएर फर्किनुभन्दा आएर बरु एक दिन यतै बसेर पनि हेराउनु होला। हिजोको मान्छेहरू आजै हुनुहुन्छ, अब आजको मान्छे भोलि हुने त्यो खप्टिँदै गइरहेको छ, एक दुई दिन अलिकति शान्त भइदिनको लागि अनुरोध गर्छ, हामी रहन्छौ। हामी तपाईँहरूलाई जानुभन्दा पहिले जानकारी गराउँछौ 5 दिन अगाडि, अब हामी 5 दिनभित्रमा आउनु भएन भने जान्छौ भनेर खबर गर्छौ अनि बल्ल त्यो बेला चाहिँ आत्तिएर आउनु होला। आउनु भएन भने, आइरहनु भयो भने हामी 5-10 दिन 12-15 दिन 20 दिन पनि रहन सक्छौ, तर आउनु चाहिँ पर्यो। अब फेरि नआउने भनेर थपक्कै पनि बस्न भएन, अन्त हामीसँग प्रत्यक्ष कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा तपाईँ जानकारी लिनको लागि रेडियोबाट पनि फोन गर्न सक्नुहुन्छ। कार्यक्रम यतिखेर कार्यक्रमको शुरूआती चरणमा छौ, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट

0: आज मिति 2083 साल रहेको छ। आज जेठ 21 गते हो, आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 आज जुन 4 तारिक नेपाल सम्मत 1146 अनलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायणी ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष सूर्योदयमा आज पवित्र दिन रहेको छ। चतुर्थी यानि कि तपाईँको भाषामा चौथी 38:57 पला रात्रिको 8:45 उत्तर साढा नक्षत्र 50:53 पला 25:31 शुभयुग 6:49 पला वपकरण 7:10 पला आज आनन्द युगमा भने सौम्य युग रहेको छ। आजको दिनमानको समय विशेष गरी हेर्दा 34:23 पला रहेको छ। बिहान सूर्योदय 5:10 जाँदा भएको थियो भने साँझ सूर्यास्त 6:55 रहनेछ। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु ग्रह गोचर। सूर्य यतिखेर विशेष गरी यहाँ राशिमा हेर्दाखेरि वृष राशिमा देखिएका छन् भने चन्द्रमाको अवस्था यतिखेरको अवस्थामा हेर्दा मकर राशिमा प्रवेश गर्नुभएको छ। त्यस्तै गरेर मंगल मेष राशिमा हुनुहुन्छ, बुध मिथुन राशिमा, त्यस्तै गरेर बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा रहनु भएको छ भने शनि मीन राशिमा रहनु भएको छ, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिन्छ। सबैले मलाई सोध्नु भएको प्रश्नहरू छन्। मीन राशिलाई खालि शनि शनि भन्नुहुन्छ, कहिले हट्छ भन्नुभएको छ, अहिले हट्दैन नआत्तिनु होला। अनि कुम्भ राशिलाई राहु नि भन्नुहुन्छ, यो आफ्नो गति अनुसार ग्रह चलिरहेको छ। बरु जुन जुन राशिलाई अशुभ अशुभ भइरहेको छ, बेला बेलामा तिनै ग्रहको उपचार पद्धति, ग्रह शान्ति, मन्त्र जपहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ। अहिले हामीले हटाएर हट्ने होइन, ग्रहको चाल हो, कहिले बक्री भइदिन्छन्, कहिले मार्गी भइदिन्छन्। त्यसो भएको हुँदा अलिकति चालमा कहिले काहीँ गडबडी हुन सक्छ। बृहस्पति चाहिँ कर्कट राशिमा प्रवेश गर्नुभएको छ यो बेला, असाध्य कर्कट राशिको भाग्य चम्किने बेला हो। यो 80-18 गतिको रातिबाट चाहिँ राम्रो दिन आउँछ कर्कट राशिको, तर जन्मकुण्डलीमा बृहस्पति राम्रो हुनुपर्छ है, त्यस्तो बेलामा चाहिँ अनि बल्ल तपाईँको लागि राम्रो हुन्छ। यिनै जानकारी दिए हामीले तपाईँलाई ग्रहका गोचरहरू सँगसँगै अबको क्रममा भने तपाईँको राशिले के भन्छ, तपाईँको राशिफल बताउनेछौ। तपाईँ जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ ढुक्क भएर सुन्नुहोस्, तपाईँको लागि हामी ग्रहले बताएको राशिफल प्रस्तुत गर्छौं। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आज राम्रो छ। चौथो चन्द्रमाले कहिले काहीँ स्वास्थ्यमा अलिकति विकार ल्याउन सक्ने योग रहेको छ भने काममा अलिकति ढिला सुत्ते हुन सक्छ। मेष राशिको लागि अलिकति केही लग्नमा मंगल जस्ता ग्रहले पनि अलि बढ़ी जिद्दी स्वभावका स्वभावहरू देखिएका छन्। सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। उन्नति धेरै कुरामा राम्रो छ। तपाईँको लागि सकारात्मक बन्दै जाने युग छ। पराक्रम धेरै राम्रोमा छ। आजको दिनबाट तपाईँको लागि ग्रहमा साधारणतया हेर्दा अलिकति ग्रहमा दोषहरू परेको कारणले तपाईँलाई विशेष ध्यान दिनुहोला, शुभ हुन्छ। आजको दिनबाट तपाईँको लागि मान सम्मानमा वृद्धि हुनेछ। नबनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावनाको धेरै कुरामा सहज देखिन्छ। आज तपाईँको लागि स्वास्थ्यमा केही औषधि मूल्यमा धन खर्च वृद्धि हुन्छ। प्रेममा धोका मिल्ने योग देख्न सकिन्छ। चिताएका कामहरू पूरा हुन सक्ने योग छ। लग्नमा बृहस्पति सप्तमी चन्द्रमा असाध्यै राम्रो र सुखद दिनहरू मान्न सकिन्छ। विशेष गरी अध्यात्म चिन्तनमा मन जाने योग रहेको छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका ताकेका कामहरूबाट पनि सहज हुनेछ। मान सम्मानमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने आजको राशिबाट सिंह राशिलाई संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहने युगहरू देख्न सकिन्छ। लामो दीर्घ यात्राहरूमा सहज छ। आजको दिन सुखद बन्दै जाने युग राशि कन्यालाई देख्न सकियो। अलिकति मनमा कता कता चिसोपनहरू आउन सक्छ। तपाईँको काममा असन्तुष्टि हुन सक्ने योग रहेको छ। आफ्नो गोप्य कुराहरू भंग हुँदा कता कता इज्जतमा दाग लाग्न सक्ने योग रहेको छ। सावधानी अपनाउनु, भगवान नारायणको ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु शुभ हुन्छ। पराक्रमका साथसाथमा चौथो राहुले गर्दा मातृसत्तामा केही स्वास्थ्यमा समस्या, आमाको कारणले गर्दा खर्च वृद्धि रहने, आमासँग मनमुटाव वृद्धि रहने, काममा ढिला सुस्ती जस्ता कामले समस्याहरू धेरै निम्त्याउने योग रहेको छ। वृश्चिक राशिले सावधानीका साथ अगाडि बढ्नु, राहुको लागि ओम राम राहवे नमः मन्त्र जप गर्नु शुभ हुन्छ। धनुराशि हुनेको लागि सप्तमेश बुध बोलीको कारणले काममा सकारात्मक ऊर्जा प्राप्त रहन्छ। व्यापार बोलीको कामले आज कुनै पनि मार्केटिङको क्षेत्रमा राम्रो रहने योग देख्न सकियो। इष्टमित्रहरूले साथ दिन सक्छन्। कुनै पनि भाषणहरूमा राजनीति गर्नेहरूको लागि भने धेरै कुरामा शुभ राशिमा संकेत छ। तपाईँको चार तर्फबाट प्रशंसा नै हुने खालको योग छ। लग्नमा चन्द्रमा सप्तम घरमा बृहस्पति उच्च हुनु यसले तपाईँको लागि अधुरा कामलाई पूरा गराउनेछ। वैवाहिक जीवनको टुङ्गो लगाउनेछ। उन्नति र प्रगतिमा सकारात्मक दिने योग छ।
1: कुम्भ राशि।
0: मनमा डर भए र चिन्ता उत्पन्न रहनेछ। प्रेममा धोका मिल्ने योग छ। अलिकति बाहिरी हल्ला बढ़ी हुन सक्छ। तपाईँको जागिरमा पदोन्नति कमी कमजोरी देखिएको छ। केही दण्ड जरिवाना तिर्नु पर्ने जस्ता समस्याहरूले कुम्भ राशिलाई चिन्तित बनाउने योग छ। अन्त्यमा मीन राशिको लागि गर्दै आएका काममा सफलता मिल्ने योग देख्न सकिएको छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग राशिबाट संकेत देख्न सकिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597986 9142473।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। 98 4 53 97 6 58 र 98 1 42 73 601 सीधा सम्पर्कमा हामी रहने गर्छौ। अनि तपाईसँग विशेष कुराकानी गर्ने र तपाईसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर दुईटा नम्बरमा कोही जिज्ञासु तपाईँ भन्न सक्नुहुनेछ र हामीसँग भएका विशेष जानकारीहरू तपाईँ लिन सक्नुहुनेछ। कोही आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? हजुर हजुर, राधे राधे प्रभु देवता। ए प्रभु भने हुन सकेन, हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न कुराहरूको जानकारी दिँदै भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कोही हुनुहुन्छ? फेरि पनि स्वागत गर्छु। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
1: इलाम सिद्धि थुम्काबाट मोहन खनाल।
0: अनि मोहन भन्ने मान्छेले चाहिँ हेलो भन्छन् त, पाँचचोटि जय श्री राम भन्नु त मोहनजी।
1: जय श्री राम, जय श्री राम, जय श्री राम।
0: तीनचोटि भयो, अब दुईचोटि गनिरहेको छु मैले। कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ? थुम्काबाट
1: रेडियो फिक्कल हो त।
0: रेडियो फिक्कल कति राम्रो मान्छेको नाम छ। अनि राधे राधे भन्नु पर्दैन त मनोजी है? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आज छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2074 साल।
0: 2074 साल
1: असार 18 गते।
0: असार महिनाको 18 गते
1: आइतबार।
0: आइतबार
1: बेलुका 8:30।
0: माफ गर्नु होला, 2074 सालको असारको 1 गते आइतबार पर्न सकेन तपाईँको।
1: 18 भनेको छ गुरु, 18 भने 1 दिनु छ तपाईँले।
0: ए 18 गते आइतबार कति बजे? कति बजे?
1: 8:33 जाँदा दिदीका।
0: 8:33 बेलुका हो?
1: हजुर।
0: ए हजुर
1: हजुर हजुर,
0: तपाईँ यता ध्यान दिने कि तपाईँ उता ध्यान दिने रोज्नु त
1: होइन दि, होइन म दिइराखेको।
0: तपाईँले उता रेडियो सुन्दै हुन्छ, उता कोहीसँग बातचित पनि गर्दै हुन्छ, उता शान्त भएर बोलिदिनु क्या? समय एकदम कमी हुन्छ, तपाईँहरूलाई कहाँ कहाँबाट चिनाइहालिदिनु पर्छ मैले यहाँबाट, त्यही पनि फेरि तपाईँहरू वास्तै गरिदिनुहुन्न है। कहाँ जन्मेको छोरी हो?
1: यही सिद्धिथुम्कामै हो।
0: कुन जिल्ला पर्छ त? इलाम।
1: इलाम,
0: इलाम जिल्लामा। 74 सालको असारको 18 गते 8:33 बेलुका तपाईँको छोरीको नाम रबाट रमा देवी नाम आउँछ, तुला राशि हुन्छ। असारको शुक्ल पक्षको नवमीको दिनमा जन्म भएको छ। लग्न मकर छ, मकर लग्नको मालिक शनि, शनि गएर बसेको छ एकादश स्थानमा। अलिकति यतिखेर स्वास्थ्यमा समस्या आउने योग देखिएको छ, किनभने शरीरलाई 4 वर्ष पछाडि राहु भन्ने ग्रहको दशा लाग्यो। अलिकति स्वास्थ्यमा समस्या, पढाइमा कमजोरी छ है। आमा बाउको सम्बन्ध राम्रै हुन्छ, अलिकति घरमा राहुको शान्ति गराउनु, पूजापाठ गराउनु, पढाइमा पनि राम्रै हुन्छ। त्यस पछाडि आत्तिनुपर्ने ग्रहहरू छैन। के छ विशेष जिज्ञासा सोध्नु छ? अहिले मैले पढाइ वास्तुको लागि ठिक छ, घरमा एउटा सन्तान खेर जाने योग छ। गयो कि गएन? गयो, गइहाल्यो नि। अब यिनलाई चाहिँ एउटा राहुको शान्ति गर्नु, त्यसपछि पढाइ राम्रो हुन्छ। स्वास्थ्यमा पनि कहिले काहीँ झङ्गाझुङ्ग बिरामी भइरहन्छ, यो राहुले गर्दा हो। यसैलाई शान्ति गर्नु, अरू केही गर्नु पर्दैन। राहु चाहिँ 19 वर्ष 9 महिना 5 दिनसम्म छ, त्यसो भएको हुँदा राहुको विशेष शान्तिहरू गर्नु राम्रो हुन्छ है त।
1: राहुको ग्रह शान्ति गर्नु पर्यो।
0: राहुको 18,000 पल्ट जप गर्ने वैदिक मन्त्रले रुद्री चण्डी शान्ति गराए पाठ हवनहरू गर्दाखेरि 3-4 जना ब्राह्मण ल्याएर गराउनु होला, राम्रो हुन्छ है।
1: बुवा आमासँगको सम्बन्ध?
0: मैले अघि भने त बुवा आमासँग राम्रो छ, घर परिवारमा सबै राम्रो छ, पैसा पनि कमाइ भइरहेको छ, तर बिग्रियो राहुले अलिकति पढाइमा, अलिअलि स्वास्थ्यमा बिगार छ, त्यति हो है त। अरू के छ?
1: दिदीसँग भाइसँगको सम्बन्ध
0: त्यो पनि राम्रो छ, शान्त छ, अलिक पढाइमा कमजोरी। मैले फेरि पनि भने अब यस्तो क्या, तपाईँलाई धेरै कुरा मैले सबै हेरिसकेको हुन्छु क्या। तपाईँले के बुझ्नु पर्यो भने सबै कुरो राम्रो रहेछ छोरीको, होइन? राहु भन्ने ग्रहले कहिले काहीँ पढाइमा कहिले काहीँ चोटपटक लाग्छ, स्वास्थ्यमा अलिकति समस्या हुन्छ, राहुको शान्ति गर्नुपर्छ भने भइहाल्यो है।
1: शुभ अङ्क शुभ रङ
0: सबैभन्दा राम्रो चाहिँ छ अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ, दक्षिण दिशा शुभ हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो इलाम, इलामबाट हामीलाई थुम्काबाट मनोजीले कुराकानी गरेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु आउनुहोला, नम्बरमा फोन पुरै बिल्कुल खाली छ है, यतिखेर नम्बरमा फोनै आएन, तपाईँहरू फोन गर्नुहुन्न भनेको फोन आएछ। फेरि इसारा मिलिरहेको छ प्राविधिकबाट, कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा आइसक्नु भएको छ। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुमनजी, सुमन नेपाल भन्नुभयो?
2: हजुर।
0: के छ आरामै हुनुहुन्छ सुमनजी?
2: आरामै छु।
0: बिचमा कार्यक्रम सुन्नु भएन त, कहाँ जानु भएको थियो भन्नु त? लु
2: हजुर,
0: बिचमा कार्यक्रम सुन्न छोड्नु भएको थियो होइन?
2: हजुर।
0: कहाँ जानु भएको थियो, घर घरमा भरै नसुन्नु भएको कि कतै जानु भएको थियो बाहिर? रेडियो छैन, रेडियो किन्नु पर्यो नि त, कति पर्छ रेडियोलाई? ल अब रेडियो सुन्ने, आज सुन्नु भएको छ कि छैन? होइन
2: सुनेको छु।
0: सुन्नु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले? कति सालमा जन्मिनु दाई?
2: 2058 साल।
0: कुन महिना?
2: मङ्सिर
0: महिनाको 22 गते
2: शनिबार
0: पर्दैन। 58 सालको मङ्सिरको 22 गते शनिबार परेन। दाजुको एकचोटि जन्ममिति मिलेन रे भनेर घरमा आमा बुवासँग सल्लाह गरेर फेरि फोन गर्नु होला।
2: मङ्सिर 23 गते गुरु।
0: हजुर
2: 23 गते।
0: अनि घरि 22 घरि 23 भन्न पाइन्छ त? कपीमा लेख्नु भएको छैन? किन लेख्नु, किन लेख्नु भएन? कपीमा लेख्नु पर्दैन त। कति बजे जन्मिनु भयो?
2: बजे
0: हजुर
2: 6 बजेर 6 मिनटमा।
0: होइन कि बा, फेरि चाहिँ कपीमा हेर्नु एकचोटि, आमालाई सोध्नु।
2: 10 बजेर 10 मिनट।
0: ओहो, म भन्दैछु त, एकचोटि फोन राख्नु ल, छुट्टिन्छु राधे राधे। मै साँच्ची नै हेर्न सक्दिनँ है, घरि घरि तपाईँहरूले हाम्रो सम्मान गर्नुपर्छ क्या, हामी अपमानित हुन चाहँदैनौँ। सिधा कुरो, कति मान्छे रिसाउनुहुन्छ, रिसाउनु भयो भने तपाईँको मुख कालो हुन्छ। म फेरि एकदम क्लियर बोल्ने मान्छे, जे मन लाग्यो त्यही बोलिदिनुहुन्छ क्या, खेला चाहिँ हेर्ने ज्योतिष। मैले फेरि पनि भने, तपाईँको साल महिना गते समय बार सबै मिल्छ भने फोन गरिदिनु होला, मिल्दैन भने कुराकानी गर्न मन लाग्यो दिउँसो फोन गर्नु, म बोलिदिन्छु मजाले तपाईँसँग। अलिक खाली भए बेला, अलिक पछि, कहिले कहिले काम व्यस्त हुन्छ, कहिले कहिले खाली हुन्छ, त्यसो भएको हुँदा तपाईँहरूले सही समय सही साल सही महिनाहरू लिएर आउनुहोला, अनि बल्ल हामी तपाईँसँग कुराकानी पक्कै गर्नेछौँ। अगर तपाईँहरूलाई त्यस्तो मन छैन भने फोन नगर्दा हुन्छ। हामी के छ भने, कति मान्छेलाई चाहिँ के फोन गर्नु हो गुरुलाई हेरेर के हुन्छ र, होइन त्यो खालको भाव आउन सक्छ क्या। मैले तपाईँको मनको कुरा बोलिरहेको छु, त्यस्तो छ भने कार्यक्रम सुनिदिनु, फोन नगर्नु, कार्यक्रममा सुन्न मन लाग्यो रेडियो अफ गरिदिनु। हामीले जबरजस्ती गरेका छैन, तर जसलाई चिना हेर्न मन लागेको छ, जसलाई ग्रहमा विश्वास लाग्छ, जसलाई धर्म कर्ममा विश्वास लाग्छ, म एउटा रेडियोको बन्द कोठामा बसेर एउटा माइक अगाडि लिएर तपाईँको साथमा फोनमा बोलेर तपाईँको घरको मान्छेको रोग पत्ता लगाइरहेको छु, तपाईँको घरको मान्छेले हराइरहेको छ भने यो मान्छे मरेको छैन है फर्केर आउँछ भनिरहेको छु, तपाईँको घरको उत्तरतिर यस्तो चिज छ है, दक्षिणतिर यस्तो चिज छ है, पश्चिमतिर यस्तो चिज छ है, पूर्वमा यस्तो छ है, तपाईँ घरमा बुवासँग यस्तो छ है, आमासँग यस्तो छ भन्नु, यति धेरै भन्दा पनि विश्वास गर्नुहुन्न भने नगर्नुहोस्। राधे श्याम, के फरक पर्छ र? सबैले संसारमा भएका सबैले हामीलाई विश्वास गर्नुपर्छ भने छैन क्या, जसलाई विश्वास लाग्छ अलिकति हाम्रो पनि त मन दुख्छ, दुख्दैन, हामीले गरेको कामै गल्ती हुने बुझ्दा, तपाईँले गरेको काम गल्ती भनिदिनुहोस्, भोलिदेखि कार्यक्रम हटाइदिनुहोस् रेडियोबाट बरु, त्यो राम्रो हुन्छ नि, तर जिस्क्याउने काम होइन, तपाईँहरूले चाहिँ त्यस्तो काम नगरिदिनु होला कृपया कहिल्यै पनि, किनभने तपाईँहरूलाई हामीले यति धेरै विश्वास दिएर कार्यक्रममा हामीले वर्षमा 5 वटादेखि 6 वटा कार्यक्रम कहिले काहीँ बिग्रिन्छ विशेष कारणवश, कहिले काहीँ प्राविधिक समस्या आउँछ, कहिले काहीँ के समस्या आउँछ, र एक वर्षमा 5 दिन जति तपाईँहरूसँग हामीले बिदा लिएका छौँ, त्यो पनि कहिले काहीँ सम्भावना भएसम्म कार्यक्रम जुन ढङ्गबाट जुन ठाउँबाट पनि कार्यक्रम छोड्नुहुन्न है, उहाँहरूलाई राशिफल सुनाउनुपर्छ, उहाँहरूलाई पञ्चाङ्ग सुनाउनुपर्छ, छोड्न हुँदैन, उहाँहरू एकदमै धेरै सुन्नुहुन्छ, एक दिन कार्यक्रम सुन्नु भएन भने खल्लो मान्ने मान्छे धेरै हुनुहुन्छ, तर एक दुईजना त्यस्तो तत्त्वले गर्दा कहिलेका हाम्रो मन बिग्रिन्छ। मनलाई सम्हालेका छौं, तपाईँहरू ढुक्क हुनुहोस्, कार्यक्रम हामीले दशौं वर्षदेखि, दस बाह्र वर्षदेखि हामीले कार्यक्रम दिनदिनै चलाइरहेका छौं, अझै दस बीस वर्ष हामी कन्टिन्यू तपाईँहरूसँग बोल्छौं। हामीले कतिचोटि थाहा छ तपाईँलाई, विदेशमा जाने अफर आएको छ, कार्यक्रम बिग्रिन्छ, हामी विदेश नभइकन कार्यक्रम सञ्चालन गरिरहेका छौं, बुझ्नु कि भएन। हामीलाई कहिलेकाहीँ विदेशतिरबाट भक्तहरूले घुम्न आउनु, गुरु तपाईँ दस दिन भए पनि हाम्रो घरमा आएर बसेर जानु, हाम्रो यहाँ घरमै आएर तपाईँको यहाँको वास्तु पनि हेरिदिनु, यहीँ घरमै आएर तपाईँलाई ल्याएर शान्ति गर्न मन लागेको छ, पाँच दिनको अनुष्ठान गर्न मन लागेको छ, विदेशतिरबाट धेरै फोन आउँछ मलाई, तर मैले भनेको छु अह अहिले मैले नेपालमा यो जुन एउटा कर्म गरिरहेको छु, त्यो कर्मलाई निरन्तरता दिनुपर्छ। विदेशेर जान थालेँ भने मेरो कार्यक्रमको समय हेरबदल हुन्छ, बिग्रिन सक्छ कार्यक्रम, त्यसो भएको हुँदा हामी सक्दैनौँ है। जुन दिनसम्म हामीलाई रेडियोमा माया गर्ने श्रोताहरूले हामीलाई कार्यक्रम सुन्दैनुहुन्छ, त्यो दिनसम्म हामी कतै पनि नगइकन, केही पनि नगरिकन आठ बजेदेखि नौ बजेसम्म चाहिँ कार्यक्रम सञ्चालन गर्ने भनेर हामी कटिबद्ध भएर लागेको छ। तपाईँहरू जिस्किदिनु भने रिस उठ्दैन हामीलाई, उठ्छ नि, तर पनि सम्हालिनुपर्छ। राधे श्याम कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? बझाङबाट को बोल्दै हुनुहुन्छ? ठिकै छ, बझाङदेखि को बोल्दै हुनुहुन्छ?
3: म शंकर धामी हजुर।
0: शंकर धामी, कुन घडीमा कार्यक्रम सुन्नुहुन्छ शंकरजी? रेडियो सेरोफेरोबाट है,
3: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
3: मेरो छोराको बारेमा हजुर।
0: साल महिना गते समय भन्नु त,
3: 2061 साल।
0: कति भन्नुभयो?
3: 2059 साल।
0: 59 साल,
3: फागुन 6 गते,
0: फागुन महिनाको 6 गते
3: 3 बजेर राति 3 बजेर
0: हजुर
3: 30 मिनटमा हजुर।
0: कुन जिल्लामा भयो जन्म? कुन जिल्लामा भयो पहिले मलाई सुनिदिनु न त ल।
3: यही बुवा नगरपालिका हजुर,
0: बझाङ जिल्ला नि हो। के बारको रात भयो, के बारको छकारा हुने बेला भयो?
3: राति राति हजुर, राति 3:30 हजुर।
0: मैले बोलेको फेरि राम्ररी सुनिदिनु ल। कति गते राति, कति गते बिहान हुने बेला?
3: 6 गते राति हजुर।
0: हजुर,
3: 7 गते बिहान हुने बेला।
0: के बारको राति, के बारको बिहान हुने बेला?
3: मंगलबारको राति
0: हजुर,
3: बुधबारको बिहान।
0: यो हजुरको आफ्नै हो कि कसको हो? यो
3: मेरो छोराको हजुर।
0: तपाईँको छोराको। 59 साल, फागुनको 6 गते मंगलबारको राति 3:30 उत्तर फागुनी नक्षत्रको दोस्रो पावबाट टोबाट टोपराज नाम आउँछ, कन्या राशि हुन्छ, तृतीयाको दिनमा जन्म भएको छ। लग्नमा शुक्र छ, मान्छे लजालु स्वभावको, पढाइमा राम्रै हुन्थ्यो तर 15 वर्षमा पढाइ बिग्रिएछ। के गर्नुभयो, पढाइ छोड्नुभयो बिचमा?
3: नहीं सर, पढाइमा त लागु छ गुरु।
0: 15-16 वर्षमा के भएको थियो पढाइ? फेल हुनुभएको थियो, एउटा विषय लगाएको थियो, एक वर्ष ग्याप गर्नु भएको थियो, के थियो भन्नु त?
3: त्यो पढाइ भने अलिकति त्यो साथीहरूसित बढी जस्तो बाहिर हुलमिल भएर अलिकति पढाइमा चाहिँ राम्रो नतिजा लिएको थिएन सर हजुर।
0: तपाईँ राहु चढ्या थियो, यो राहु तपाईँको छोराको लागि सधैँभरि चलिरहने राहु 39 वर्षसम्म अहिले पनि चलिरहेको छ है। अनि तपाईँको छोराको लागि अंगारक युग परेको छ, अंगारक युग परेको छ, फेरि 12 माङ्गलिक सहित अंगार युग छ, वैवाहिक जीवनमा दोष लाग्न सक्छ, विषय ध्यान दिनुहोला। वैवाहिक जीवनबाट विशेष तपाईँको लागि अलिकति अशुभ हुन सक्ने सम्भावना छ होइन? त्यसो भएको हुँदा तपाईँहरूले विशेष ध्यान दिँदै अगाडि बढ्नु, ग्रहलाई शान्तिहरू गर्नु, ग्रहलाई पूजा पाठहरू गर्नु है, धेरै कुरामा राम्रो हुन्छ है
3: हजुर। अनि नौकरीको लागि कस्तो छ हजुर?
0: नोकरीको लागि राम्रै छ, नराम्रो छैन। अंगारकको शान्ति गर्ने, मंगलबारको व्रत बस्ने राम्रो हुन्छ है त
3: हजुर हजुर।
0: अरू के छ?
3: अरू घरको लागि यो घर कस्तो छ, के छ भनेर पनि सोध्नुपर्ने।
0: घर परिवारको लागि राम्रै छ, वास्तु पनि ठिकै छ, तपाईँले ग्रह शान्तिहरू गर्नु, पूजा पाठहरू गर्नु राम्रो हुन्छ है त।
3: भाइको लागि?
0: दाजुभाइ दिदी बहिनीसँगको लागि पनि राम्रै छ
3: हजुर। मंगलबारको व्रत बस्नुपर्ने हजुर, कति मंगलको?
0: सधैँभरि बस्नु है,
3: मंगलबारको सधैँ बस्नुपर्ने
0: हजुर।
3: अनि शान्ति के गर गर्नुपर्ने रे हजुर?
0: अंगारकको शान्ति, राहुको शान्ति गर्नु, 5-7 गुरुबालाई बोलाएर अगाडि बढ्नु है त।
3: हजुर
0: सरी छुट्टिन्छु राधे राधे
3: राधे राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग भएका विभिन्न कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। एकैछिन छोटो कार्यक्रममा लिन्छु विश्राम। विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ, हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण।

0: राख्नु हुन्छ।
1: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 3 76 1।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी नियमित रूपमा तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हरेक दिन हामी तपाईसँग बोल्ने काम गर्छौं र हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँलाई जानकारी दिनेछौं र हामी तपाईँसँग भएका विशेष कुराहरूको चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयास गरिरहन्छौ। 98453 97658 र 98142376 तपाई सिधा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा विशेष कुराकानीहरू

0: गर्ने प्रयासमा लागिरहेका छौं। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी शंखुवा सभाको खाँदबारीबाट कार्यक्रमलाई एकैसाथमा सञ्चालन गरिरहेका छौं नेपालभरबाट, र हामी तपाईसँग भएका विभिन्न जानकारी दिने प्रयासमा छौं। तपाईँहरू चाँदनी चौकमा होटल होराइजनमा हामीलाई भेट गर्न सक्नुहुनेछ। तपाईँहरूको चिनाहरू बनाउनु परेको छ भने, चिनाहरू हेराउनु परेको छ भने, तपाईँको विवाह कस्तो भइरहेको छ, व्रतबन्ध भएको छैन, व्रतबन्ध जुराएर गर्नुपर्छ, मैले धेरैलाई भन्ने गर्छु, व्रतबन्ध मात्र जुराएर हुँदैन, विवाह पनि जुराउनुपर्छ। किनभने व्रतबन्ध गर्दाखेरि कर्म अधुरो हुन सक्छ, बिहा भयो भने बिहा अधुरो हुन सक्छ, फेरि छुट्टिन सक्छ, होइन? त्यसो भएको हुँदा तपाईँहरूले चाहिँ विशेष ध्यान दिनको लागि अनुरोध गर्छु। विवाह गरे पनि, व्रतबन्ध गरे पनि तपाईँको चाहिँ सबै कुराको लागि चाहिँ ऊ गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यसो भएको हुँदा जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा तपाईँहरू हुनुहुन्छ, चिना एकचोटि हेराएर मात्र विवाह गर्ने बानी बसालौ। चिना आफ्नो जन्म समयको आधारमा ठ्याक्कै मिल्छ, कसै कसैको चाहिँ समय मिलेन भने अलिक कुराहरू भनेको नमिल्न पनि सक्छ, है? त्यही कारणले गर्दा तपाईँहरूले चाहिँ हेराएर मात्रै विवाह गर्नुहोला। खानबारीमा हुनुहुन्छ, भोजपुरमा हुनुहुन्छ भने चाहिँ हामी तपाईँकै गाउँमा आएका छौँ। यो अवसर फेरि 5-10 वर्ष नआउन सक्छ, किनभने हामी धेरैवटा जिल्लामा गइरहनु पर्छ। हामी यहाँ 77 सालमा आएका थियौँ दुईचोटि, त्यो बेला धेरै आउनु भएको थियो, अहिले पनि आउनु भएको छ, टन्नै मान्छेहरू आइरहनु भएको छ। अब तपाईँहरूलाई आउन मन लाग्छ, विश्वास लाग्छ भने, कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी पनि तपाईँ गर्न सक्नुहुन्छ र हेर्न पनि सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी लिनको लागि खानबारीमा आएको। आज 5-7 दिन भयो, अझै हामी 5-7 दिन रहने कुराको जानकारी तपाईँलाई गराए। कार्यक्रम ज्योतिष तर्पणमा दुईटा नम्बर छन्, 98453 97658 र 98142-73601 तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ। हामीलाई यतिखेर कमेन्टहरू आएका छन्, म कमेन्टहरूलाई यहाँबाट जानकारी गराउँछु। एक दुईवटा कमेन्ट छन्। हर्क राज राई, जय श्री राधे राधे गुरुदेव, म हर्क राज राई हो, आज रेडियो सनातन नेटवर्क काठमाडौँबाट सुन्दैछु। जिज्ञासा, छिमेकी मरेको थियो, ती व्यक्ति तामाङ हो, तर आजकल सपनामा कहिले काहीँ घरमा आएको हुन्छ, श्रीमतीले घरभित्र बोलाएपछि भित्र नै पस्यो र भित्र पसेर उभिरहेको देखे, जिउँदो हुँदा जस्तै ठ्याक्कै देखिन्छ, र कोही बेला बारीमा जिउँदो हुँदा जस्तै मुसुमुसु हाँसिरहेको, बोल्न खोजेको हुन्छ। सपना यो कस्तो हुन्छ, राम्रो वा नराम्रो? नराम्रो भए के गर्नु पर्ला? मरेको मान्छेसँग बोल्यो भने के हुन्छ गुरु, भनिदिनु होला, भनिदिनुहोस्। ओम नम शिवाय भन्नुभएको छ। उसले बोलायो भने चाहिँ असाध्य अशुभ हुन्छ, होइन? उसँग बोल्दैमा चाहिँ त्यस्तो धेरै अशुभ चाहिँ हुँदैन ल। सपनामा कहिलेकाहीँ मान्छेहरू मरेको देख्नु भनेको उसँग कल्पैलीको प्रेम सम्बन्ध भनौँ न, मतलब एउटा आत्मीयता भएको मान्छे कहिलेकाहीँ सपनामा आउनु सामान्य कुरा पनि मान्नुपर्छ। अमृत एलिना गुरुङले, राधेराधे गुरुजी, असारको कति गते अन्नप्राशन गर्न सकिन्छ र कति बजे परेको छ भनिदिनु पर्यो, के विधि मन्त्र उच्चारण गर्न सकिन्छ भनिदिनु होला गुरु, यो जेठमा गर्न नमिलेको हुनाले ढिलो भयो जसरी भनिदिनु होला भन्नुभएको छ। अब यहाँबाट सबै सम्भव हुँदैन, हामीले जुराउनु पर्ने हुन्छ, मलाई दिउँसो नम्बरमा फोन गर्नुहोला है। राधेराधे गुरु खोटाङ्गे मगरले लेख्दै हुनुहुन्छ, त्यस्तै गरेर गुरु गुरु वीरेन्द्र शंकर लेख्नुहुन्छ, गुरु राधे राधे, सनातन रेडियो 9 बजेको 3-4 महिना भइसक्यो, रेडियो खोटाङ 103.3 MHz बजाउँदैन, न त केही विकल्प गरिए हुने थियो यता भन्नुभएको छ, त्यसको लागि म सोचिरहेको छु। हामीलाई अर्को कमेन्ट छ, सन्तोषजीले पनि राधे राधे लेख्नु भएको रहेछ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौं। देविका पोखरेलको माई, राधे राधे गुरूदेव, खोटाङमा त गीत बजिरहेको छ भन्नुभएको छ, म आज सम्पर्क गर्नेछु। नवीन देवकोटा गुरूजी, राधे राधे, म तपाईँको नियमित श्रोता नवीराज देवकोटा, कालीकोट जिल्लाबाट तपाईँको कार्यक्रम सुनिरहेको छु भन्ने जानकारी गराउनु भएको छ। हामी उहाँको लामो कमेन्ट छ, फोन प्रयास गर्नुभएको छ, उठेन भन्दै हुनुहुन्छ, केही प्राविधिक समस्या, आशा यता बोल्दै गर्दा पालो तपाईँको नआएको हुन सक्छ। आजलाई कमेन्ट यति नै, हामी फटाफट रूपमा तपाईँको चिन्हहरू हेरिरहेका छौ, फोन गर्नुहोला। भक्त थापाले पनि कमेन्ट गर्दै हुनुहुन्छ, अछाममा घर हो तर यतिखेर महाराष्ट्रमा हुनुहुन्छ। राधे राधे गुरुदेव भन्नुभएको छ, जन्म मिति थाहा छैन अब कसो गर्ने हो भन्नुभएको छ। अब त्यो त थाहा हुँदैन नि हजुर, जन्म मिति थाहा भएन भने त हेर्न मिल्दैन। प्रज्ञा घिमिरेले राधे राधे गुरु भन्नुभएको छ, धन्यवाद। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ हो हामीलाई कार्यक्रम? कहिले काहीँ कोही कोही व्यक्तिले गर्दा रिस उठ्छ, कहिले काहीँ नभए त सबैले माया गर्नुहुन्छ, थाहा छ होइन? धेरैले लाखौं मान्छेहरूले कार्यक्रम सुन्नुभएको हुन्छ, त्यसमा पनि लाखौं मध्येमा हामीलाई गुरुबाहरूले गुरुदेवहरूले जो पण्डितै गर्नुहुन्छ, जो पुरितै गर्नुहुन्छ, जो ज्योतिष काम गर्नुहुन्छ, उहाँहरूले पनि टन्नै कार्यक्रम सुन्नुहुन्छ। तर तपाईँले एउटा कुरो के बुझ्नु भने, जसले कार्यक्रम सुने पनि हामीले शास्त्रमा भएका कुराहरूलाई जानकारी गराइरहेका छौँ। त्यो चाहिँ भनेको मान्दिनु है, यो पुरुषोत्तम मास छ, यो पुरुषोत्तम मासमा एक महिना व्रत बसौ, एक महिना सकिँदैन एक दिन बसौं, अथवा पन्ध्र दिन बसौं, एक हप्ता बसौं, एक दिन बसौं, व्रत भने जरुर बसौं। व्रत पुरुषोत्तम भगवानको नाम।
1: The more I look at wealth, wealth creation, once you get past like this basic $10 million,
0: एक घण्टा घरमा कीर्तन नगरेको घरमा अलक्षण लाग्छ है। मैले भने भनै छु तपाईँहरूलाई, यो आजमाको यहाँ मैले धेरै पहिलेबाट भनेको छु। मैले लगभग पुरुषोत्तम मास बितेको एक के अरे 15-18 दिन भइसक्यो होला, अनि तपाईँहरूले चाहिँ केही कर्म गर्नु भएको छैन भने असत्य अशुभ हुन्छ। अब केही बिग्रिया छैन, केही भएन भने ओल्लो घरकोलाई, रामदाईलाई, पल्लो घरको श्यामदाईलाई, पल्लो घरको ठुली आमालाई, पल्लो घरको काकीलाई बोलाएर, लु त काकी राम्रोसँग नयाँ दही भएर आउनु चाहिँ, हाम्रो घरमा आज दियो बाल्छु म एउटा कलशमा, म आइडिया पनि सिकाइदिन्छु। केही भएन भने एउटा घरमा अब ओल्लो घरको काकीलाई, पल्लो घरको ठुली आमा, तल्लो घरको कर्किनी आमा, माहला घरको देवकोटा आमालाई बोलाएर होइन, अनि उता सबैजना नुहाइधुवाइ गरेर आउनु है, आज मेरो घरमा चाहिँ कीर्तन गर्नुपर्छ भगवानको, पुरुषोत्तम भगवानको भन्ने, घर बिहानदेखि सफा राख्ने, घरमा त्यो दिन लसुन प्याज माछा एक दिनदेखि, अब यो एक महिनै बार्नु भयो होला सबैले, नभए 23 दिन बारेर भए पनि, कम्तीमा धेरै हुनु भएन भने 5 जना मान्छे भएर पनि सबैभन्दा पहिले दियो एउटा कुनै भाँडामा राख्ने, अथवा भनौँ न खाली राख्न हुँदैन, दियो कहिल्यै पनि पाप लाग्छ, कुनै एउटा पात्रमा राखिदिने, अथवा चामलमा चाहिँ राखिदिने, अथवा एउटा प्लेटमा चाहिँ राखिदिने, दियो बाल्नु होला, ओम दीप नारायणायनामा भन्नु केही आएन भने पनि, आउँछ भने नमोस्तनन्ताय सहस्रमूर्तय सहस्रपादा शिशुरुवाहवे सहस्र नाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणी नमः भन्नु, आउँदैन भने लो भगवान दीप नारायण लो मलाई रक्षा गर भने अब के भन्नु त होइन, अनि दियो बाल्नु होला, उता एउटा कलश पनि ठ्याक्क लाएर माझेर, तामाको कलश अथवा अर्को के भन्छ झर्की कलश ढलट भन्छ तपाईँको भाषामा होइन, त्यो पनि टक्क माझेर त्यहाँ राख्नु होला, त्यो जलमा डुबो राख्नु होला, कुशको एउटा गाँठो पारेर सिखा भन्छौ हामी, अब तपाईँ बुझ्नुहुन्न, नआउनेले कुश राख्नु होला, जो तिल सुपारी सुनको पैसा भन्छ के अरे, त्यो सुन घटेर एउटा सिक्का राखिदिनु होला, अनि फूल चन्दन अक्षताहरूले दुबोले त्यहाँ पूजा गर्नुहोला, दियोको पूजा गर्नुहोला, दियो बालेर अनि गणेश भगवानलाई सम्झेर, अब तपाईँलाई थाहा छ नि गोबर गणेश भन्ने होइन, थोरै गोबरमा दुबोहरू राख्ने अथवा जनी सुपारी राख्ने अथवा नरिवल राखिदिने, त्यहाँ रातो वस्त्र यस्तो भए राखिदिने, नभए फूल राखिदिने, वस्त्र नभए लो भगवान मैले सकिनँ है भन्ने, कम्तीमा दियो कलश गणेश राख्ने, भएर पाए भगवानको फोटो राख्ने अगाडिबाट, कृष्णको राख्नुहोस्, रामको राख्नुहोस्, श्यामको राख्नुहोस्, शिवको राख्नुहोस्, फोटो राखेर फोटोमा पनि यस्तो टिको लगाइदिने, फूल अर्पण गर्ने, अनि धूप दीप बत्ती टक टक टक टक बालिदिने, आउँछ भने हरि ओम ब्राह्मणो शमुखमासीद बाहो राजन्यः कृतः ओरो तदश तद्वैषः वद्भागुं शूद्रजायतः वनस्पतिरसोद्भूत, आमाहरूले आउँछ मन्त्र होइन, धेरै आमाहरूले आउँछ, वनस्पतिरसोद्भूतो गन्धाड्यो गन्ध उत्तम अग्रेय सर्वदेवानां धूपोऽयं प्रतिगृह्यता, लो भगवान मेरो मैले दिएको धूप पनि तपाईँले ग्रहण गर्नुहोस्, दीप पनि तपाईँ दिनुहोस्, थोरै नैवेद्य एउटा एक कसो केरा हुन्छ पहाड़तिर प्राय होइन, प्रायको घरमा केरा हुनुहुन्छ, केरा एउटा फल स्याउ केरा हान्नुपर्छ, राखेर तुलसी छोडेर है, फेरि त्यहाँ तुलसी नछोडिकन राख्नु हुँदैन भगवान्लाई, छोड्नुहोस् नभए पहाडतिर दुध छ भने दुध एक गिलास दुध अलिक तातो पनि हुँदैन, फेरि भगवान्लाई ओठ पोल्छ, भगवानको जिब्रो पोल्छ, त्यो भावना चाहिन्छ क्या, अनि दुध अलिअलि मनतातो मनतातो पारेर हामीले खान मिल्ने जस्तो पारेर त्यहाँ तुलसी छोडेर चाहिँ लो भगवान अब यति खाइदिनु होला, म तपाईँको नाममा यसरी कीर्तन गर्छु, मेरो घरमा आइदिनु होला, यहाँ आएर यो दुध खाने स्याउ खाने म यता तपाईँलाई बोलाउँछु है भन्ने। अनि त्यति गरिसकेपछि पहिलो नम्बरमा पाञ्चन देवताको भजन गर्ने, गणेशको, देवीको, सूर्यको, विष्णुको र शिवको। अनि त्यसपछि ओम ब्रह्मा, ओम विष्णु, ओम शंकर, ओम भन्दा संसारमा अरू कसर भन्ने फेरि होइन के गर्नु, बोलाउनु न तपाईँ घरमा नमाएर भजन गाइदिन्छ नि टन्डे होइन, गुरुलाई बोलायो भने त अनि खाना दिनुपर्छ अनि हेर चाहिँ के गर्नुपर्छ होइन, बर्बाद हुँदैन होइन। अनि त्यसो गर्ने अनि आफूलाई आएको कीर्तन एक दुईवटा गाउने, अलिअलि मन पनि शान्त गर्ने, त्यसपछि नरोकिकन हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो जप्ने कम्तीमा आधी घण्टा घण्टा। अनि राधे श्याम श्याम श्याम राधे राधे, राधे कृष्ण कृष्ण कृष्ण राधे राधे, यो जप्ने आधी घण्टा है। जय राम श्री राम जय जय राम पवन पुत्र जय हनुमान, यो जप्ने आधी घण्टा। राधा राधा राधा कृष्ण राधा, यो जप्ने। अनि अर्को श्रीमान

0: नारायण नारायण यो छ पनि. अर्को ओम नमो भगवते वासुदेवाय ओम नमो भन्ने छ पनि, अथवा अरू के आउँछ यस्ता मन्त्र दिव्य. ए अनेक थरीका तँ के जाति हो आज आँखा गीति नगाउनु होला होइन, मनलाई तँ आँखा चिम्मा गरेर लाज नमानिकन घरमा बेलुका साँझमा ओल्लो घरको काकी पल्लो घरको फुपू तल्लो घरको सानियावा र पल्ले घरकी चाहिँ भाउजूलाई बोलाएर दाईहरूलाई पनि बोलाएर ठुल्दाईलाई मालदाईलाई कान्छा दाईलाई काकालाई बडाबालाई सबैलाई नुहाई धुवाई गरेर चिटिक्का लाएर राम्रो सफा कपडा लाएर आएर निधारमा टिको रातो टिको लगाएर कुमकुम चन्दन लगाएर क्या हजुर, जुन हामीले भन्छौँ नि होइन अबिर लाउन हुँदैन, अबिर बिस हो बिस केमिकली केमिकल हुन्छ, लगाएर भगवानको नाममा भएर पाए मादल मुजुरा खैजरी हार्मोनी बजाउन सक्ने भए तो बजाउने नभएदेखि ताली भगवानलाई दिनबाट दस अम्ला झ्याम झ्याम बजाएर गाउनु भयो भने तो घरमा मैले भनेको मान्नुहोस् एक वर्षभित्रमा ठुलो उन्नति भएन भने मेरो उन्नति भएन गुरु भन्नुहोस् ल लु भन्नुहोस् एकचोटि गर्नुहोस् एकचोटि त्यति गरौँ न ग्यारेन्टी दिइरहेको छु त एक वर्षभित्रमा छोराले जागिर खाएको छैन पक्का खान्छन् छोरीहरूको बिहे भएन बिहे हुन्छ छोरो भएको छैन भगवानको कृपा हुन्छ सन्तान भएको छैन कृपा हुन्छ बुढाबुढी साह्रै झगडा गर्नुहुन्छ अब भगवानै तपाईँ घरमा आउँछ त्यो दिन अनि भगवान आएपछि तपाईँको घरमा केही बाँकी रहन्छ अधुरो भन्नु दलु केही रहन्छ अधुरो केही रहँदैन क्या सबै काम शुभै शुभ उन्नति नै उन्नति प्रगति नै प्रगति हुन्छ बुझ्नुभयो कि भएन ल हजुर खानपानतिर कोही छन् भने बोलाउनु होला हामी पनि आउँछौँ बाजा लिएर झ्यामझ्याम हात दसवटा अम्लाको बाजा आ नाच्ने भाइहरू लु त कसले बोलाउँदो रहेछ हेरौँ त कसको मन रहेछ त्यस्तो गर्ने होइन तर छैन त्यो गरेपछि अनि अन्तिममा सकिसकेपछि भगवानको नाम जपेर सके फेरि आरती गर्ने भगवानलाई अनि यसो प्रसादहरू खाने अनि राम राम राम राम भन्दै घर जाने आनन्दले सोच्ने तपाईँको मन हल्का त्यो जुन घरमा जानुभयो त्यसलाई पनि फाइदा तपाईँले गएर ओल्लो घरको काकी जानुभयो नि त पल्लो घरको बडामा आउनुभयो नि त उहाँलाई पनि फाइदा हुन्छ है सबैलाई फाइदा हुन्छ यो पुरुषोत्तम महिनामा एउटा घरमा एक दिन अनिवार्य गरौं पालो पुगेन भने बिहान एक घण्टा अथवा बिहान भनौँ न छ बजीदेखि आठ बजीसम्म एउटा घरमा गरौं आठदेखि दस एउटा घरमा पालो गरेर हरेक घरमा यो गाउँमा यति पवित्र पारौं तपाईँको गाउँ सबै आहा कति राम्रो घर हँ कति राम्रो गाउँ म त यही गाउँमा बस्छु भने भगवान त फुकाएर तपाईँ गाउँमा बसिदिनु भयो भने सबैको घरमा कति राम्रो हुन्छ सबैको छोराछोरी जागिरी सबैको छोराछोरी पढ्ने सबैको बुढाबुढी कुरो मिल्ने हँ झगडा नगर्ने त्यो गाउँ कति शान्त हुन्छ भन्नु दलु आहा अहिले के छ थाहा छ अहिले ऊ ऊ फलान्छ भोलि यो त गइसक्यो क्या भन्ने हुन्छ होइन त्यो मनमा लिन हुन्न हजुर भगवानको कीर्तन नभए घरमा त्यस्तो सोच आउँछ रक्सी खान मन लाग्छ झगडा गर्न मन लाग्छ दुईटा बिहे हुन्छ तिनवटा बिहे हुन्छ त्यही भएर त्यस्तो आएको त्यही भएर घरमा पनि शान्ति गरौँ गाउँ पनि शान्ति गरौँ सबैलाई मैले यो अनुरोध गरेको छु है यो अनुरोधलाई तपाईँले चाहिँ स्वीकार गरिदिनु होला होइन त्यो गर्नुभयो भने तपाईँको लागि धेरै राम्रो हुन्छ मैले किन भनेको भने तपाईँहरूले चाहिँ हामीलाई धेरै कुराको चाहिँ ज्ञान लिनु भएको छ आज मैले एउटा महत्वपूर्ण कुरा भने भगवानको कीर्तन भगवानको ध्यान भगवानको मनन भगवानको चिन्तन भन्दा अरू केही गर्नु पर्दैन अब अर्को कुरो भनौँ त्यति गर्दाखेरि पनि सकभर पुरुषोत्तम मास पाठ गर्नुपर्छ एकतिस अध्याय ल अझ राम्रो होइन अब त्यसमा पनि अहिले मैले भनेको काम गर्दा गर्दै पनि एकजना गुरुबाले आएर त्यहाँ त्यो अहिले मैले भनेको दियो कलश गणेश पनि मन्त्र पढेर पूजा गराइदिएर है अझ एउटा संकल्प गरेर एक के अरे मासोत्तम मास है पुरुषोत्तम मास पाठ श्रवण भगवत नाम संकीर्तन फल प्राप्ति निमित्तकम भनेर संकल्प गर्नुभयो भने आमामा कति राम्रो हुन्छ नि कुष्पाण्डले गर्नुभयो भने त्यसमा पनि अनि त्यो भजन कीर्तन भन्दा पहिले पाठ सुनेर अनि खेर चाहिँ तपाईँले चाहिँ कीर्तन गर्नुभयो भने झन् राम्रो हुन्छ है सुन्न सुन्छ तर त सबै ठाउँमा सम्भव हुँदैन क्या त्यही भएर कीर्तन चाहिँ हुन्छ अब पाँचवटा घर त मिल्न सकियो नि त र पाँचवटा मिल्नु भएन भने दुईवटा घर भए पनि मिलेर गर्नु होला आफ्नो घरमा है सबैलाई कुरो मैले अनुरोध गरेँ कसो घरमा पुरुषोत्तममा मैले भने जस्तै गरी आज कार्यक्रम सुनेर पूजापाठ गर्ने तयारी गर्नुहुन्छ मलाई खबर गर्नु तपाईँको भिडियो बनाएर हाल्नु म फेसबुकमा कति राम्रो भनेर तपाईँको लागि हालिदिन्छु म कति खुसी हुन्छु हेर्नुहोस् त मैले तपाईँलाई भनेर तपाईँले मानेर तपाईँमा धर्म भयो भने मलाई पनि त आशीर्वाद दिउँछ धेरै होइन त्यही भएर तपाईँहरू हामीलाई प्रत्यक्ष रूपमा यो कुराको सुन्नको लागि आतुर हुनुहुन्थ्यो मैले भने। अब हामी खाँदबारीमा रहेका छौँ, खाँदबारी शङ्खुवा सभामा चिना हेर्न पनि आउनुहोला। नजिकै हुनुहुन्छ भने हामीलाई पनि लै गुरु भन्नु, अलिक भिडभाड भएन भने एकैछिन आएर त्यो भजनमा कीर्तनमा रमाउन हामीलाई पनि मन छ, शङ्ख सभाको आवाज सुन्न मन छ कीर्तनमा। ल है, अलि पछि है, आज भोलि अलिक व्यस्त व्यस्त छु, एक दुई दिन पछाडि भयो भने अलिक त्यो पनि सम्भव हुन सक्छ। कतिको मान्छे आउँदै हुनुहुन्छ म खबरको पनि गर्दै गर्छु रेडियोबाट, होइन? सबै सबैले गरौं, सबै सबैले कीर्तन गरौं, त्यसलाई फेसबुकमा लाइभ गरिदिनु होला। टिकटक तपाईँहरू होइन कति गर्नुहुन्छ, त्यो पनि एकदम एकजनालाई लै भयो, मेरो पनि टिकटक बनाइदिनु भन्नु, अरूले मजाले भगवानको नाममा चाहिँ झुमेर काम गर्नुहोस्, कति राम्रो हुन्छ, कति राम्रो हुन्छ। भगवान पुरूषोत्तमले तपाईँको घरमा बास गर्नुहोस्, तपाईँको घर उज्यालो घरमा देखो कि रिस, बुढी देखो भने बुढालाई रिसुट्ने, बुढी देखो भने रिसुट्ने, त्यो भयो भने एकदम अशुभ हुन्छ है। त्यसो भएको हुँदा तपाईँहरूले अब घरलाई स्वर्ग बनाउने हो, अब घरलाई तपाईँले पवित्र बनाउने हो, अब घरलाई वैकुण्ठ तपाईँले घरलाई आफैले बनाउने हो। वैकुण्ठ खोज्न कहीँ जानु पर्दैन क्या, आफै घरमा वैकुण्ठ छ। त्यसो भएको त तपाईँहरूले चाहिँ विशेष गरी ख्याल गरेर तपाईँहरूले चाहिँ अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौं, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। 98 4 53 97 658 र 98 1 42 73 601 धेरैभन्दा धेरै कुराहरूको जानकारी लिनको लागि हामीलाई फोन गर्न सक्नुहुनेछ। आज अलिकति फोन कम लिए तर मलाई लाग्छ फोनभन्दा तपाईँलाई यो महत्वपूर्ण कुराको जानकारी गराएँ। थोरै भए पनि विधि तपाईँलाई मैले बताइदिएँ, बताएको विधि गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, त्यसो गर्नुहोला भन्दै कार्यक्रमको आजको लागि हामी लगभग अब अन्तिम भागमा आइसकेका छौं है। हामी सबै सबैलाई जानकारी गराउँछौ, केही परेमा मेसेजमा पनि फोन गर्नुहोला, वाट्सएपमा पनि फोन गर्नुहोला भन्दै आजको लागि कार्यक्रमबाट ओझेल पर्छु। भोलि पनि 8 बजे तपाईँहरू मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। राधे राधे।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98 4 20 22 667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 9865349444
6: र 0295901555।
8: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
10: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जाने भएका छन्। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परराष्ट्र मन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। भ्रमणमा परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्यसँग छलफल गर्ने बताइएको छ। नेपाली कंग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो। बैठक दिउँसो 1 बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि आग्रह गरिएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल सरकारले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउँदै आएका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीभाइ तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले वर्गीय जातीय क्षेत्रीय भाषिक धार्मिक लैंगिक तथा सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको उल्लेख गरेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिकामा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको छ। म्याग्दे 6 मनहरी भएको दुर्घटनामा 6 जना घाइते भएका छन् भने 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पोखराबाट दमौलीतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको एम्बुलेन्स एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
12: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
13: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाइ खोल्ने,
13: दाँत भर्ने, दाँतको आकृति गर्ने,
12: दाँतको एक्सप्रेस सुविधा,
13: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
12: ध्यान दिनै पर्ने कुरा।
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
14: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
15: तीन दस वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित. जानकारीका लागि 01-597-0789 सम्पर्क गर्नुहोस्. वाइफाई नेपाल स्पिड पनि सस्तो
16: पनि. ग्याल्भलुम प्रविधिले बनल अल्मुनियम कोटेड सादा और रङ्गीन जस्ता पाता गुलास जुरा कलर और 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक
17: Coming up next,
18: The Good Morning Show.
11: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ. जापानको 16 अर्ब रूपियाँ सहुलियतपूर्ण ऋणमा यसको निर्माण थालिएको हो. सो रकम अपुग भएपछि 5.5 अर्ब रूपियाँ थप ऋणको सम्झौता गरिएको हो. अतिरिक्त सहायता सम्बन्धी नोट आदान प्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माएडा तोरूले हस्ताक्षर गरेका छन्. ऋण सम्झौतामा भने नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल कार्यालय प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्. मूल्य वृद्धि धादिङतर्फ संखुवा सभा प्रहरीले 14 वर्ष अघि एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई पक्राउ गरेको छ. जिल्ला प्रहरी कार्यालय संखुवा सभाका अनुसार जिल्ला अदालत संखुवा सभाको 2071 चैत 29 गतेको फैसला आदेश अनुसार जबरजस्ती करणी मुद्दामा 10 वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी 56 वर्षीय द्रोण प्रसाद पोखरेल पक्राउ परेका हुन्. डीएसपी कुमार प्रसाद मैनालीका अनुसार उनी पाँच खपन नगरपालिका 5 खमारेका स्थानीय हुन्. इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी वरिष्ठ हवलदार सूर्य नारायण श्रेष्ठको नेतृत्वमा खटेको टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका 7 क्षेत्रमा लुकीछिप्पी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ. बाढ़ी तथा आगलागी जन्य विपद प्रति कार्यका लागि बर्दियाको गलेरिया नगरपालिकाको 8 वटा ओडालाई खोज तथा उद्धार सम्बन्धी सामग्री उपलब्ध गराइएको छ. प्र्याक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुदाय भेरी वातावरणीय विशिष्टता समूहद्वारा संचालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाले गुलरिया नगरपालिका 1, 2, 3, 4, 6, 7, 9 र 10 नम्बर ओडालाई मेयर मुक्तिनाथ यादव मार्फत हस्तान्तरण गरिएको हो. इजरायल र लेबनन युद्धविराम लागू गर्न सहमत भएका छन्. अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो. सो सम्झौता अन्य शर्तहरू मध्ये इरान समर्थित सशस्त्र समूह हिजबुल्लालाई आक्रमण गर्न नपाउने उल्लेख छ. इजरायली आक्रमणले लेबननको दक्षिणी क्षेत्रमा कम्तीमा 9 जनाको मृत्यु भएपछि र हिजबुल्लाले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सो युद्धविराम लागू गरिएको हो. विज्ञप्तिमा सबै देशहरूले इजरायल र लेबनन बीचको सम्बन्धको भविष्यको निर्णय दुई सार्वभौम सरकारहरूले गर्नुपर्दछ भन्ने विषयको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. र एसियन गेम्स क्वालिफायरको पुरूष टी20 अन्तर्गत आज नेपाल र मलेसिया आम्ने सामने हुँदैछन्. सो खेल सिंगापुरको एसएनसीजी स्टेडियममा हुँदैछ. खेल 12:15 बजे शुरू हुनेछ. हौस त कान्तिपुर डायरी अहिलेले यति नै. अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ. सुनिता आज्ञा चाहन्छु. नमस्कार.

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन हो।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना।

0: जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना। जिल्ला अस्पताल संखुवा सभाको आयोजनामा महिलाहरूमा देखिने आँख खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर यही मिति 2083 जेठ 19 गते मंगलबारदेखि 22 गते शुक्रबारसम्म सञ्चालन हुने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्। शिविर सञ्चालन मिति 2083 जेठ 19 गतेदेखि 22 गतेसम्म। स्थान जिल्ला अस्पताल संखुवा सभा। साथै प्रति बिरामी ₹1,500 यातायात खर्च समेत उपलब्ध गराइनेछ र बिरामी र एकजना कुरुवाको लागि खाना बस्नको समेत उचित व्यवस्था गरिएको छ। थप जानकारीको लागि 98421-10719 जिल्ला अस्पताल संखुवा सभा।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1,350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1,975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: अब तपाईहरूकै सहर्ष गरीमा डाक्टर उमर बिन नयतद्वारा युनिट 2300 जेट 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नजाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2300 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबरी 1 प्रगति टोला खाँदबरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98 4 35 50 7 70 29 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: केयरलेस गर्छन्। अब ठिकै छ, उसलाई एडमिसन गरिदिनु, भोलि डाक्टर अस्मिता आएर एबोर्सन गरिदिनुहुन्छ।
1: डाक्टर साहब, मैले डिपोजिट गर्नुपर्ने थियो, कति गरिदिनु होला?
2: पहिले 10,000 गरिदिनुहोस्, भोलि अपरेसन गर्नुभन्दा अगाडि 50,000 गरिदिनुहोस्, अनि भइहाल्छ।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
0: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खादारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98615 39 444
4: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 76 75।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429981, जनक पौडेली, 98525854 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारीमा नै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
8: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
9: रेडियो सङ्खुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

0: पोखरा जोमसोम नियमित हवाई सेवा तीन महिनाका लागि बन्द, अफ सिजन भएकाले सेवा बन्द गर्नु परेको विमान कम्पनीको भनाई। इजरायल र लेबनान युद्ध विरामका लागि सहमत, इजरायलको नियन्त्रणमा रहेको क्षेत्रमा हिजबुल्लाका गतिविधि रोक्नुपर्ने शर्त। र एसीसी महिला प्रिमियर कपमा नेपालद्वारा भूटान 51 रनले पराजित, 4 अंकसहित नेपाल शीर्ष स्थानमा।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: नमस्कार, गान्धीपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। नियमित उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब तीन महिनाका लागि बन्द गरेको जनाएका हुन्। पोखरा जोमसोम हवाई यात्रु घटेका कारण सेवा बन्द गर्नु परेको कम्पनीले जनाएको छ। मनसून मौसम प्रतिकूलता र पर्यटकीय अफ सिजनका कारण निजी वायु सेवा कम्पनीले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिएका छन्। नियमित उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने जोमसोम नागरिक उड्डयन प्रमुख पोखरेलको भनाई छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जाने भएका छन्। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीन दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परराष्ट्र मन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। भ्रमणमा परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्यसँग छलफल गर्ने बताइएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ। खनालको भ्रमणका क्रममा भारतीय विदेश मन्त्री जयशंकरको काठमाडौँ भ्रमणका साथै दुवै पक्षबाट हुन सक्ने उच्चस्तरीय भ्रमणको सम्भावनामाथि छलफल हुने समेत उल्लेख गरिएको छ। पछिल्लो समय सीमा विवादका कारण द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास हटाउने विषयमा खनाल र जयशंकर बीच छलफल हुने बताइएको छ।
1: रोल्पाको माडी गाउँपालिका दुई घरती गाउँ स्थित शहीद मार्ग अन्तर्गत काला पहर क्षेत्रमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। जीप सड़कबाट करिब 600 मीटर तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। सो जीप दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ।
0: सगरमाथामा छ दिन अघि बेपत्ता भएका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला परेका छन्। एटके एक्सपिडिशनका कार्यकारी निर्देशक पेम्बा शेर्पाका अनुसार उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन्। उनका अनुसार शेर्पाका हातमा आदका औंलामा हिउँका कारण क्षति पुगेको छ र उनलाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ। हिजो काठमाडौँस्थित अल्टिच्यूड एयरको हेलिकप्टर खोजी तथा उद्धारका लागि सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो। क्याप्टेन विवेक खड्काका अनुसार हेलिकप्टरले 5,200 मीटर उचाएको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तलसम्म व्यापक खोजी गरेको थियो। क्याप्टेन खड्काले लुक्लाबाट दिएको जानकारी अनुसार उद्धार टोली अहिले शेर्पा फेला परेको स्थानतर्फ पुगेर उनलाई आधार शिविर हुँदै काठमाडौँ ल्याउने तयारीमा रहेको छ। प्राप्त विवरण अनुसार दावा शेर्पा एक पुलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए। फर्किने क्रममा जेठ 15 गते तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन उनी भएका थिए। यस सिजनमा सगरमाथा र मकालु क्षेत्रमा हालसम्म 7 जना आरोही तथा गाइडको मृत्यु भइसकेको बताइएको छ।
1: मध्य प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालय मध्य प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा 2,83,308 बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरेको थियो। तीमध्ये 35,883 जना कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 2,33,182 जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ। मेथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियान मार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मापदण्ड अनुसार सो अवस्था संकटपूर्ण मानिएको छ।
0: सुन चाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ। आज सुन तोलामा 200 र चाँदी 85 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य 3,11,100 कायम भएको छ। त्यस्तै एक तोला चाँदीको मूल्य 5,285 रूपियाँ निर्धारण भएको छ। हिजो एक तोला सुन 3,11,300 र सोही परिमाणको चाँदी 5,370 खरिद बिक्री भएको थियो।
1: Thank you. पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्दे गाउँपालिकामा आज बिहान एम्बुलेन्स र ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको छ। म्याग्दे छ मनहरीमा भएको दुर्घटनामा छ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पोखराबाट दमौलीतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको एम्बुलेन्स एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। उनीहरूको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। सो दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।
0: नेपाली कंग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठकको आह्वान गरेको हो। बैठक दिउँसो 1 बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि आग्रह गरिएको छ।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ। जापानको 16 अर्ब रूपियाँ सहुलियत पूर्ण ऋणमा यसको निर्माण थालिएको थियो। सो रकम अपुग भएपछि 5.5 अर्ब रूपियाँ थप ऋणको सम्झौता गरिएको हो। अतिरिक्त सहायता सम्बन्धी नोट आदान प्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माएडा टोरूले हस्ताक्षर गरेका छन्। मूल्यवृद्धि धादिङतर्फ पहिरो व्यवस्थापनको थप काम परामर्शदातालाई भुक्तानी लगायतका लागि रकम आवश्यक भएर थप ऋण लिइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। निर्माणमा मुआवजा लगायतको काममा नेपाल सरकारको 6 अर्ब रूपियाँ लगानी रहेको आयोजनाले जनाएको छ। समग्रमा सुरुङ निर्माणमा जापान सरकारसँग 21.5 अर्ब ऋण लिएको आयोजनाको भनाइ छ। यसको निर्माण थालेको 81 महिनापछि आगामी श्रावणबाट सुरुङ सञ्चालनको तयारी हुँदैछ।
0: संखुवासभा प्रहरीले 14 वर्ष अघि एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार जिल्ला अदालत संखुवासभाको 2071 चैत 29 गतेको फैसला आदेश अनुसार जबरजस्ती करणी मुद्दामा 10 वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी 56 वर्षीय दोर्ण प्रसाद पोखरेल पक्राउ परेका हुन्। डीएसपी कुमार प्रसाद मैनालीका अनुसार उनी 5 खपन नगरपालिका 5 का स्थानीय हुन्। उनलाई मोरङको सुन्दर हरैचा नगरपालिका 7 क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
1: जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल सरकारले मुलुकलाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रूपमा मनाउँदै आएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले वर्गीय जातीय क्षेत्रीय भाषिक धार्मिक लैंगिक तथा सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको उल्लेख गरेका छन्। यस्तै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले विभेद रहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
5: सम्पर्क गर्नुहोस् वाइफाई नेपाल ती पनि सस्तो पनि।
0: अन्तर्राष्ट्रिय प्रसंग, इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। सो सम्झौता अन्य शर्तहरूमध्ये इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई आक्रमण गर्न नपाउने उल्लेख छ। इजरायली आक्रमणले लेबनानको दक्षिणी क्षेत्रमा कम्तीमा 9 जनाको मृत्यु भएपछि र हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सो युद्ध विराम लागू भएको हो। विज्ञप्तिमा सबै देशहरूले इजरायल र लेबनान बीचको सम्बन्धको भविष्यको निर्णय दुई सार्वभौम सरकार गर्नुपर्दछ भन्ने विषयको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सम्झौतामा सबै हिजबुल्लाहका गतिविधि इजरायलको नियन्त्रणमा रहेको क्षेत्रबाट हटाउनुपर्ने उल्लेख गरिएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग, मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गतको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा भूटानलाई 51 रनले पराजित गरेको छ। कोल्जे टुएनको जाफर ओभरमा भएको खेलमा नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित ओभरमा 8 विकेट गुमाएर 62 रन मात्रै जोड्न सक्यो। नेपालकी सीता राणा मगरले सर्वाधिक 37 रनको योगदान गरिन्। जीतसँगै समूह डीमा रहेको नेपाल दुई खेलबाट 4 अंक सहित समूहको शीर्ष स्थानमा छ। दुवै खेलमा पराजित भूटान अंकविहीन छ।
0: र एसियन गेम्स क्वालिफायरको पुरूष टी20 क्रिकेट अन्तर्गत आज नेपाल र मलेसिया आमने सामने हुँदैछन्। खेल सिंगापुरको एसएनसीजी स्टेडियममा अहिले केही बेरपछि शुरू हुँदैछ। अघिल्ला खेलमा दुवै टोलीले चीनलाई हराएको थियो। चीन प्रतियोगिताबाट बाहिरिएपछि शीर्ष दुईमा रहेका नेपाल र मलेसियाले एसियन गेम्समा स्थान बनाएका हुन्। अर्को समूहको शीर्ष दुईमा रहेका हङकङ र ओमानले पनि सेप्टेम्बरमा आयोजना हुने एसियन गेम्समा स्थान पक्का गरिसकेका छन्। नेपाल र मलेसिया बीचको यसै खेलबाट सेमी फाइनलमा पुग्ने समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
1: र तारा बिदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326075।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 029562248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843180950।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदबारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2063/30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पानीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2063/30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी एक प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 770 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिटेक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार विज्ञापन हो।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 9843447262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने कुच दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सौखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार।
0: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901555।
3: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: यू आर लिसनिंग टू रेडियो फॉर द सेंचुरी ब्रॉडकास्टिंग लाइव ऑन 95.5 मेगाहर्ट्ज ऑन एयर ऑनलाइन।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एम सम्राट सुनसाती उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साप्न पनि पाइन्छ।
6: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
8: प्रोप्राइटर सुनु एन भीम कदाइली।
6: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
9: नमस्कार वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्नु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
9: हुन्छ बाबा, हुन्छ।
13: छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल, सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादरी एक बुद्धपुर बाटो दूरसञ्चार जाने बाटो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 02956222201 र 97499225200।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615349444
4: र 029590155।
5: More style, more design. Total Tailors.
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: प्रोप्राइटर सुनु एन भीमका दाइली।
6: सम्पर्क 0294400084 र 9804045827।
9: नमस्कार वडाध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दाहरु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दाबुदा एक मात्र विश्वासी न, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
9: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
6: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842827076।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादरी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

बगैर लहरमा किनार सुन्न खोज्छ।

मिलो कहीं जाए ना एउटा छोरो बच्चा छ।

0: रेडियो संखुवा सभा समय सूचक पहिलो दिनको 3 बज्यो।
1: नमस्कार, म भोजिन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जिग्दै फेला। अध्ययन विधाको दुरूपयोग गर्ने 3Bका प्राध्यापकबाट झण्डै 10.5 करोड असुली रकम असुलीसँग सँगै आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध, माफी मागेर प्रतिबन्ध हटाउन वा घटाउन सकिने भनाई। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। तराई मधेसका जिल्लामा आज पनि गर्मी उच्च बढ़ेको छ। आज दिउँसो रूपन्देहीको भगवानपुर लगायतका ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैसो तराई मधेस र मध्य पहाड़का उपत्यका तथा खोजहरूमा गर्मी निकै बढ़ेको छ। यसैबीच नेपालमा तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देख्न सक्ने पूर्वानुमान रहेको बताउँदै तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। डाक्टर अधिकारीले लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगरी बिहान वा बेलुकाको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान र पर्याप्त आराम लिन सुझाव दिनुभयो। उहाँका अनुसार तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कदा विशेष सावधानी अप्नाउनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले उनीहरूको विशेष ख्याल राख्न उहाँले आग्रह गर्नुभयो। चुरोट, बेढी र जाँड रक्सी नखान र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन उहाँको सुझाव छ। तापलहरका कारण डिहाइड्रेशन, हिट स्ट्रोक र मुटु सम्बन्धी समस्याको जोखिम बढ़ने गर्दछ। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा फेला पर्नु भएको छ। जेठ 15 गतेदेखि बेपत्ता भएका शेर्पालाई बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रमा घिस्रदै गरेको अवस्थामा भेटाएका हुन्। हिमालयन ट्राभल्स एडभेन्चरमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहण सकेर फर्कने क्रममा बेपत्ता हुनुभएको थियो। हिउँ र चिसोमा एक्लै 7 दिनसम्म जीवित रहेर आधार शिविरतर्फ ओर्लिरहनु अचम्मको घटना भएको आरोहीहरू बताउँछन्। खोजीका लागि हिजो हेलिकप्टर परिचालन गरेको भए पनि भेटिएको थिएन। शेर्पालाई आज भेटिएपछि हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकहरूबाट 10.46 करोड रूपियाँ भन्दा बढ़ी रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनको नियमअनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष तथा अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको समेत जगत्तोमा 3 सदस्यीय समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेणीले कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 398 प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवेणीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्किएमा विदामा बस्दा त्रिवेणीबाट खाइकै आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामा गरिएको हुन्छ। यही अनुसार रकम फिर्ता भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालका परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078 1979 98 वटा परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रूपियाँ थियो। अहिले परियोजना दुई तिहाई र बजेट आधाले घटेको सचिव अरियालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा गैर सरकारी संस्थालाई कड़ाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420501।
1: यो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। इलामको फाक फोकुथुम गाउँपालिकामा दुध व्यवसाय फस्टाउँदै गएको छ। थाम डाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री सहित महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीले आवश्यक पूर्वाधार र तालिममा सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाक फोकथुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ। अब विदेशको खबर। चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 जना सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 जना सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय संचार माध्यमले लेखेका छन्। चीनी दूतावासले माफी मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको छ। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्नतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। न्यूजील्याण्डका विदेश मन्त्री विस्टन पिटर्सले यो घटनाबाट आश्चर्यचकित भएको बताउनु भएको छ। न्यूजील्याण्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्यूजील्याण्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्यूजील्याण्डमा रहेको चीनी दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई बेवास्ता गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड़ दिएका कारणले प्रतिबन्ध लगाएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। अब अब खेल खबर एसियाली खेलकुद छनौटमा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालको कुशल भुर्तेलले शतक बनाए। भुर्तेलले 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा सिंहसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आसिफ सेखले 68, कप्तान दिपेन्द्र सिंहले 31 रन बनाए। मलेसियाका बिरनदीप सिंहले 3 विकेटले नेपालले दिएको 276 रनको लक्ष्य पछ्याइरहेको मलेसियाले 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 86 रन मात्रै बनाएको छ। नेपालको जीत सुनिश्चित भइसकेको छ। मलेसियाले जीतका लागि 25 बलमा 190 रन ल्याउनुपर्छ। यस अनुसार हरेक बलमा छक्का प्रहार हुँदा पनि जित्न असम्भव रहेको छ। प्रतियोगितामा समूह ए को यो अन्तिम खेल हो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। नेपाल र मलेसियाले यसैको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ समूह विजेता र ओमान समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी। सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गायक दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरूपयोग गर्दै त्रिवेणीका प्राध्यापकबाट झण्डै 10.5 करोड़ असुली रकम। असुलीसँग आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र शोध दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमणमा रहेका न्यूजील्याण्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध। माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सक्ने। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेवा संस्था सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9942226667।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सम्कुवा सभा,
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9920-59-801, जनक पौडेली, 9520-58-344 र 0295-60-248।
3: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सम्कुवा सभा।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो सबै जाने यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब तपाईँहरूकै सहर खासदारीमा डाक्टर उमर बिन नयतद्वारा नियमित 2063 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नत्रका जीवनसाथी बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरो एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2063 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोला खाँदरी नगरपालिकाको गेट अगाडि सङ्कुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 50 770 0 29 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भनेर।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहारा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफले
2: सम्पर्क 98433-47-262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646
3: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइकनको लागि विराटनगर जाने कुरा थियो
4: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
3: हाम्रो सेवाहरू
4: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029-560-580 99-520-160-580 र 99-421-08-181 धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर खाँदारी 1 सङ्खुवा सभा

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सरकार सभाको नबुदा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित विचार टेलर हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन निशान टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9743846084।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेकर्डिङ स्टुडियोको

0: सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज टक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट हो
2: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
3: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
3: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
4: डिजाइनर सुमन ठटाल 9865349444
3: र 029590155
5: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
6: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
7: बाप रे
6: अब चाहिँ के हुने हो
8: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
8: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
8: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
8: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
9: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
13: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800090062
12: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
14: किन र काका
12: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
14: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
12: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
14: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
14: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
14: पुनश हामीसँग निरन्तर 10 पटक

0: मा कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0249400084 र 9804545827।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-4-38-46-084।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-8-1, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
6: ल दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल
7: नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइकनको लागि विराटनगर जाने कुरा थियो।
10: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा।
11: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, शंखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-520-28-646।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खातबारीमा डाक्टर उमर बिन नयतद्वारा नियमित 2,330 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जीवनसाथी बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू: नसा च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुष को यौन समस्या, नपुंसकता, बाँझोपन, थायराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीदेखि 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पानी खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 65 7 0 29 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
11: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
12: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuwa Sabha, 95.5 MHz.
13: Nani and Babu.

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लाग्यो होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल।
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकदार तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिच दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेव संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठप्पे अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226।

money and Babulai Television Magazine हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: माथि ओ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही छैन मलाई
1: आहा कति राम्रो तर हामीसँग त कहेँटा छैन कसले पुऱ्याइदिन्छ र

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
2: गर्ने त्रिविका 44 जना प्राध्यापकबाट झण्डै 10.5 करोड़ रूपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाई पद्धति सुधार गर्न विज्ञको सुझाव।
3: पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो अनि सरकारले चाहिँ के गर्नु भन्दाखेरि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौं।
4: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार। आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी।
2: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता। भुटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
5: पिपल्स क्याम्पस काठमाडौँको बढ्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा 7 दिनमा जीवितै देखिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहेका 52 वर्षका शेर्पालाई आज बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका कामदारले खुम्बु आइसफल क्षेत्रमा फेला पारेका हुन्। सरसफाई गरिरहेका कामदारले फेला पारेपछि शेर्पालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर एम्स अस्पतालमा उपचार भइरहेको खोजीमा संलग्न एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभयो। अस्पतालको अनुसार सघन कक्षमा उपचार गराइरहेका शेर्पा होसमा हुनुहुन्छ भन्ने बोलचाल गर्न सक्नुहुन्छ। एसपीसीसीका कामदारहरूका अनुसार बिहान बिस्रदै आधार शिविरतर्फ अघि बढ़िरहेका शेर्पाको हातमा केही औंला हिउँले खाएको छ। सगरमाथा आरोहणका लागि मे 29 तारीक अन्तिम दिन भएकाले अन्तिममा उहाँ एक्लै छुट्नु भएको हो। हिमालमा एक्लै 6 दिनसम्म जीवित रहेर घिस्रदै आधार शिविरतर्फ झरिरहेको घटनालाई आरोहीहरूले अचम्म लागेको बताए। 7,500 मिटर उचाइमा 6 दिनदेखि हराएपछि परिवारले समेत उहाँ जीवित भेटिने आशा मारिसकेका थिए। खोजी अभियानको नेतृत्व गरेका पेम्बा शेर्पा दावा भेटिनेलाई चमत्कार मान्नुहुन्छ। उहाँका अनुसार त्यति उचाइमा एक्लै 6 दिनसम्म बाँचेर ओर्लिएको घटना हिमालमा अहिलेसम्म थाहा छैन। दावा शेर्पा भेटिनेलाई चमत्कार माने पनि हिमालमा काम गर्ने शेर्पाहरूले उहाँ एक्लै छुटेको घटना लिएर चिन्ता व्यक्त गरेका छन्। उहाँसँग गएका आरोही फर्कँदा उहाँ छुट्नु, सम्बद्ध कम्पनीले खोजीमा चासो नदेखाउनु, 6 दिनमा मात्र हेलिकप्टर लिएर जानु र त्यति बेलासम्म सरकारको तर्फबाट पनि चासो नदेखाइनु दुःखद भएको उनीहरूको भनाई छ। यसैबीच गाइड दावा शेर्पा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने भएको छ। विभागले दावा आबद्ध हिमालयन ट्राभल्स एडभेन्चर प्रालीमाथि छानबिन गर्ने पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले जानकारी दिनुभयो। यदि लापरवाही देखे संलग्न कम्पनीलाई कालो सूचीमा राख्ने उहाँको भनाई छ।
2: परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि तीन दिन भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा व्यापार लगानी दुई देशका सम्पर्क र सञ्जाल विस्तार ऊर्जा लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछाने भोलि स्वदेश फर्किँदै हुनुहुन्छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका महामन्त्री धवल शमशेर राणा सहित नेताहरूले रापरपा त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तर्विवाद चलिरहेकोमा आज महामन्त्री राणा सहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर रापरपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेहरूमा शीर्ष नेता सहित 183 जना रहेका छन्। राणासँगकै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरैसो केन्द्रीय र प्रदेश सदस्य रहेका छन्। यी सँगै अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फूटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुने बताउनुभयो। रापरपामा बितेको चार वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाई छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई अनावश्यक कार्यवाही गरेकाले संघर्ष गरेको बताएको छ। गएको चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौँमा भएको भेलाले अध्यक्ष लिङदेनलाई पत्र लेख्दै जेठमा महाधिवेशन गर्ने गरी नीति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
2: बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप संकलन भने बढेर 80 खर्ब रूपियाँ नागेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार जेठ 14 गतेसम्म बैंकहरूले संकलन गरेको निक्षेप 80 खर्ब 14 अर्ब रूपियाँ पुगेको हो। यो रकम गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 39% धेरै हो। अहिले बैंकहरूले निक्षेपमा दिने ब्याजदर औसत 3.40% छ। ब्याजदर निकै कम भए पनि बैंकमा पैसा थपिरहनुको मुख्य कारण रेमिट्यान्स हो। साउनदेखि चैत मसान्तसम्म 16 खर्ब 59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। बैंकमा निक्षेप थपिए पनि कर्जा लगानी भने बढ़ेको छैन। अहिले बैंकहरूसँग 13 खर्ब भन्दा धेरै लगानी योग्य रकम छ। कर्जा लगानी नभएपछि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम 10 खर्ब भन्दा धेरै छ। अहिले बैंकहरूले कर्जामा लिने ब्याजदर औसत 6.77% रहे पनि कर्जा लगानी बढ़ेको छैन।
4: हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.4 अंकले घटेर 2766.78 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.71% ओह्राल लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.73 अर्ब रूपियाँ कारोबार भएकोमा आज 353 कम्पनीका 1.06 करोड किता शेयर 4.70 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ। यसअघि गएको वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ नियम एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठसम्म हरेक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः शुरू भएको थियो। अहिले किन चिया निर्यात रोकिएको हो भन्ने ठ्याक्कै जानकारीमा नआएको मेची अनुसार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले बताउनु भएको छ। व्यवसायले पनि ठोस रूपमा जानकारी नगराएको उहाँको भनाई छ। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरू बताउँछन्। केही परिमाणको नेपाली चिया सिलीगुड़ी र कोलकाता लगायतका भारतीय गोदाममा थन्किएको छ। पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्छ, जसको मुख्य निकासी नाका मेची भन्सार हो।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। आइतबारको सार्वजनिक विधा सबै विद्यालयहरूमा एकरूपता नहुँदाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ।
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटे तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-33-493-555।
12: एयर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर लिया हेर्नुस्, सबै पनि भंग होने मलाई त बेचर को पानी लगी सकेको छ। बेचर अप्लायंसेस, बेचर को पानी लाग्छ।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला हिमालमा चमत्कारी घटना भएको भनाई शेर्पा हराएको घटना पर्यटन विभागले अनुसन्धान गर्ने, परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक, रापरपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने, बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निश्चित संकलन बढ़ेर 80 खर्ब रूपियाँ नाघ्यो, नेपालको चिया निर्यातमा भारतको फेरि अवरोध लगाएको खबर प्रस्तुत गरियो।
2: नेपाल दर्पणमा अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर काममा नफर्किएका 44 जना प्राध्यापकले 10,46,00,000 रूपियाँ फिर्ता गरेका छन्। त्रिवीले सूचना निकालेर कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिवीका अनुसार रकम फिर्ताका लागि थप 61 जनाले निवेदन दिएका छन्। अध्ययन विदाको दुरूपयोगबारे छानबिन गर्न डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले 398 जना प्राध्यापकले विदा दुरूपयोग गरेको प्रतिवेदन तयार पारेको छ। उनीहरूबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सानी भएको छ। अध्ययन विदा लिएर पूरा समय काम नगरेका प्रतिनिधि सभाका सांसद डाक्टर आनन्द चन्द्र, राष्ट्रिय सभाका सांसद जगत तिमिल सिन्हाले पनि रकम फिर्ता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद चन्द्रले 44,56,000 र कांग्रेसका तिमिल सिन्हाले 33,50,000 रकम फिर्ता गर्नुभएको हो। तिर्वीको नियम अनुसार 3 वर्ष भन्दा बढ़ी 5 वर्षसम्मको अध्ययन विदा उपयोग गरेका शिक्षकले फर्केर कम्तीमा 5 वर्ष सेवा गर्नुपर्छ। तर विदामा गएका धेरै जस्तो प्राध्यापक फर्किने गरेका छैनन्। अध्ययन विदा सकिएपछि नफर्किएकोमा विदा बस्दा तिरीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित रकम फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ। तिर्वीले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहितको अध्ययन विदा दिने गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रकम फिर्ता हुनलाई उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ।
4: सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अप्नाउने उद्देश्यले हप्तामा 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको झण्डै 2 महिना भएको छ। गएको चैत 22 गते बसेको मन्त्री परिषद बैठकले शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तर अझै पनि विद्यालयमा आइतबारको विदाबारे एकरूपता छैन। केही पालिका र विद्यालयले आइतबार विदा दिन थालेका छन् भने कतिपयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्दै आएका छन्। एउटै पालिका र समुदायभित्र समेत फरक फरक अभ्यास देखिँदा अभिभावक, विद्यार्थी र शिक्षक बीच अन्यल छ। साथी महेश केवालले शिक्षा शिक्षाविद विद्यानाथ कोइरालालाई हप्ताको दुई दिन विदाबाट शिक्षण अभ्यास र यसको प्रभावकारिता बारे सोध्नु भएको छ।
3: संघीय सरकारको नियमावलीले स्थानीय सरकारलाई अधिकार दिने हो नदिने हो, किनभने हामीसँग त तीन तहको सरकार हो, एउटाको मातहतको सरकार अर्को होइन, सहकार्य गर्ने किसिमको व्यवस्थाको सरकार हो। त्यो मातहतको होइन भनेर भनेपछि सोझै हस्तक्षेप गर्नु भनेको संविधानको अनुसूची आठलाई हस्तक्षेप गर्नु हो। पाठ्यक्रम 220 दिन चाहिँ चल्नुपर्छ विद्यालय भनेर भन्ने चाहिँ बनाउने, क्रेडिट आवर त्यसैसँग बनाउने, अनि पछि गएर एक दिन छुट्टै विदा खाइने भन्ने किसिमको हिसाबबाट हेर्नु हो भने त्यसले चाहिँ अर्को पाटो देखिँदो रहेछ। त्यसो भएदेखि पढाइ शिक्षकको विदा कटौती गर्यो, शनिबार आइतबार दुई दिन छुट्टी त भइसक्यो, अब सोमबार त्यसै गर्छन्, मंगलबारदेखि क्लास चल्छ, मंगलबार गऱ्यो अनि शुक्रबार हिँडिहाल्छन् मान्छेहरू, यो त बिजोकै भयो भन्ने किसिमको अनुभूति स्थानीय तहमा भएको छ। अहिले त्यो अनुभूतिलाई जवाफ के दिने हो थाहा छैन। अब त्यो हाम्रो निम्ति कति दिन चल्नुपर्छ अनि पाँच दिन चल्नुपर्छ भन्ने यदि हामीले मान्ने हो भने हाम्रो शिक्षकको तयारी छ त, हाम्रो नेतृत्वले यी कुराको गहिराई बुझेन कि भन्ने मलाई लाग्छ।
11: सरकारले भनौँ, शिक्षा मन्त्रालयले पनि विद्यालय कसरी सञ्चालन गर्ने भनेर एक नासको भनौँ एकरूपता ल्याउने खालको स्पष्ट नीति ल्याउनु पर्ने हो, त्यो छ कि छैन?
3: गजब ल्याउनु भयो। अब एकरूपता हो र प्यारेकको जस्तो किसिमको सबैलाई एउटै भन्ने किसिमको चिन्तन र राष्ट्रियगानको भाषा र भूगोलले दिने उत्तर एउटै हो त, नेतृत्वकर्ताले यो गहिराई सायद बुझेकै छैनन् म ठान्छु। म होस पनि छैन, अनुभव पनि छैन र अर्का कुरा सुन्ने रहर पनि छैन जस्तो किसिम मैले देख्छु। त्यो ढङ्गमा मैले चाहिँ अलिकति अप्ठ्यारो अनुभव गरिरहेको छु।
11: एउटै पालिकाभित्र पनि एउटा विद्यालयमा पढाइ भइरहेको हुन्छ आइतबार, अर्को विद्यालयमा चाहिँ छुट्टी भएको हुन्छ, आफ्नो साथी विद्यालय गइरहेको छ आफ्नो भने छुट्टी छ, उहाँहरूको त्यो उपलब्धिमा उहाँहरूको शैक्षिक गुणस्तरमा उहाँको मनोविज्ञानमा चाहिँ प्रभाव पर्छ कि पर्दैन? यसले
3: एकदम नराम्रो पर्छ। अब पढाउने कलामा भर पर्ने विषयवस्तु हो, शिक्षामा भएको अनुभव श्रममा जोड्न जान्दछ भनेदेखि त्यो ठिक हो। हाम्रो शिक्षकले त्यो विद्यार्थीलाई व्यस्त राख्ने कला जान्दछ भने त्यो ठिक हो। अब त्यो दुइटै कला नजाँदाखेरि त हाम्रो विद्यार्थी पनि केमा अभ्यस्त छ भने स्कुल नगरिकन पढाइ हुँदैन भन्ने हो, अभिभावक पनि त्यही बुझ्छ, अनि अभिभावकलाई एक दिन खाली भयो, अब विद्यार्थीले त पढ्दै पढ्दैन, पढ्दै नपढ्ने केटाकेटीलाई कमसेकम मोबाइल हेरेर बस्ने भयो आइतबार भनेर भन्ने जुन पीड़ा हो, त्यो पीड़ा भएको बेलामा गर्ने के हो, यो बारेमा हामीले सोचेनौ क्या? त्यसैले मैले भने आफ्नो वस्तुस्थितिलाई नबुझिकन गरेको निर्णय हो भन्ने मलाई लाग्छ।
11: सरकार सँगसँगै पालिकाले के गर्नुपर्छ, अभिभावकले के गर्ने, विद्यार्थीले के गर्ने?
3: म चाहिँ के देख्छु भनेदेखि पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो। अभिभावकले तिमी घाँस काट्न गयो भने तिमीले आज घाँस के काटेछौ भनेर भने चाहिँ कुन वनस्पतिको वनस्पति शास्त्र उसले पढेछ भन्न जान्नु पर्यो। त्यो खालको हैसियत अभिभावकसँग भयो भने अभिभावकको इन्गेजमेन्ट हुन्छ। यो विद्यार्थीहरूलाई चाहिँ अब हाम्रो शिक्षकहरूले के गरेर व्यस्त गर्न जान्दियो भनेदेखि काम हुन्छ भने अलिकति मोबाइलमा हेर, अलिकति किताबमा हेर, अलिकति बाउलाई सोध, अलिकति आमालाई सोध, अलिकति छिमेकीलाई सोध, अलिकति साथीलाई सोध, अनि तिम्रो एआईलाई अलिक पनि अलिकति सोध, अनि सबै मिलाएर तिम्रो आफ्नो बुद्धि के हो त्यो बारेमा तिमीले स्कूलमा प्रस्तुत गर्नुपर्छ है भन्ने संस्कृति बनाउन सकियो भने त्यसले के भने विद्यार्थी पनि त्यो अनुसन्धान मुखी बन्छ, त्यो अर्को किसिमको कुराकानी हो। अनि सरकारले चाहिँ के गरौँ भनेर भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौँ, यस्ता खालका कुराहरू सरकारले गरिदियो भने त्यत्रो विदाको मुद्दा ठूलो मुद्दा हुँदैन, हाम्रो शिक्षण कलाको मुद्दामा चाहिँ हामी एकदमै चिन्तन गर्ने ठाउँमा पुग्छौँ।
4: उहाँ हुनुहुन्थ्यो शिक्षाविद विद्यानाथ कोइराला। फेरि पनि खबरकै सिलसिला, नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट संचालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो चार वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका आर्यले सार्वजनिक गर्नुभयो भएको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा बजेट आधाले घटेको छ। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स,
15: ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
16: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
15: हाम्रा सेवाहरू:
16: ओपिडी सेवा,
15: विशेषज्ञ ओपिडी सेवा,
16: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
16: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
16: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
16: पूर्व कर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
16: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
16: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690-98-514-2463।
17: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
18: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
19: अब बाँकी खबर। रोल्पामा खहरे खोलाको भेल्ली बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गंगादेव गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खहरे खोलाको भेल्ली बगाएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। खोलाले बगाएर बालकहरू बेपत्ता भएपछि खोजी गर्ने क्रममा निकै तल शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
18: यसैबीच पछिल्लो 24 घण्टामा सर्पले टोकेर 3 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका 6 मा 73 वर्षकी महिला, 12 को पचरौता नगरपालिका वडा नम्बर 4 मा 19 महिने बालक र कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर 1 मा 16 वर्षकी किशोरीको ज्यान गएको हो। प्राधिकरणका अनुसार बितेको 24 घण्टामा 13 जनालाई सर्पले टोकेकोमा 10 जनाको उपचार भइरहेको छ।
19: तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी छ। दिउँसो रूपन्देहीको भगवानपुर लगायत ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैजसो तराई मधेस र मध्य पहाड़का उपत्यका तथा खोचहरूमा पनि गर्मी बढ़ेको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगर्न, पर्याप्त पानी तथा झोलिलो खानेकुरा खान, पर्याप्त आराम लिन सुझाव दिनुभयो। तापलहरको प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कँदा विशेष गरी सावधानी अपनाउन उहाँको अनुरोध छ। बाल बालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू उच्च जोखिममा रहने भएकोले उनीहरूको विशेष ख्याल राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन पनि मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सुझाव दिनुभएको छ।
18: सशस्त्र प्रहरीले प्रधान कार्यालयमा रहेको एनटी अर्थात सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ। डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको सशस्त्रका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गैराती 8 बजेतिर सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एनटी शाखामा आगलागी हुँदा केही गाड़ी जलेका थिए। सशस्त्र प्रहरी प्रधान कार्यालय र सत्यंगलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो।
19: गाउँपालिकामा रहेको थामडाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55 देखि 75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री गरी महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12 देखि 15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना
2: संस्थाबाट सहकारीलाई आवश्यक पूर्वाधार र तालिम सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाकफोकथुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ।
18: नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य दोहोर्याउनु भएको राज्यका संचार माध्यममा प्रकाशित विवरणलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। केसीएनएले उत्तर कोरियाको हतियार स्तरको आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी गरेको छ, तर यो दावी स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन। किम र अन्य वरिष्ठ अधिकारीहरूले आणविक क्षमता उल्लेखनीय रूपमा बढ़ाउने दीर्घकालीन योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसीएनएले जनाएको छ। उत्तर कोरियाले सन् 2017 यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ। आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम र प्लुटोनियम आवश्यक पर्छ र उत्तर कोरियासँग योङबियोन आणविक परीक्षणमा यी दुवै उत्पादन गर्ने क्षमता रहेको मानिन्छ। विश्लेषकहरूका अनुसार सन् 2019 ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किम आणविक कूटनीतिक विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढ़ी केन्द्रित भएको छ। त्यसैत अमेरिकाले वार्ता पुनः शुरू गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आउनु भएको छ।
2: नेपाल दर्पणमा अब केही खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। नेपालले दिएको 276 रनको लक्ष्य पछाएको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सयद अजीजले 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। यसरी टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। त्यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहरीले 31 रन बनाए। मलेसियाका बिरणदीप सिंहले 3 विकेट लिए। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ। त्यस्तै मलेसिया समूह उपविजेता बन्यो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले यसअघिको खेलमा चीनलाई हराएका थिए। त्यस्तै समूह बीबाट हङकङ र ओमान सेमी फाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुंगो लाग्नेछ।
18: र एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा नेपाली खेलाड़ीहरूले गरेको टाइम्ड आउट अपीललाई लिएर नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। क्यानले आज विज्ञप्ति निकालेर भूटानी ब्याटरलाई टाइम्ड आउट गराएको घटना आफूहरूले अंगीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको छ। यस्तै क्यानले भूटान क्रिकेट सम्बन्धित खेलाड़ी तथा सरकारवाला गरेको छ। एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि भूटानकी तेस्रो नम्बरकी ब्याटर रेक्सी छोडे निर्धारित 90 सेकेण्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम आउट अपील गरेको थियो। नेपालले अपील गरेपछि अम्पायरले टाइम आउटको संकेत गरेका थिए। नेपालले अपील नगरेको भए भूटानी खेलाड़ी आउट हुने थिएनन्। यो खेल नेपालले 51 रनले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो घटना हो। सन् 2023 नोभेम्बरमा एक दिवसीय विश्वकपमा बंगलादेशसँग खेलमा श्रीलंका एन्जेलो म्याथ्यूज टाइम आउट भएका थिए। त्यसपछि त्यही वर्षको डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएशन टी20 कपमा सिएरा लियोनसँग खेलमा घानाका गटफ्रेड बाकी उइबेन टाइम आउट भएका थिए। हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला। हिमालमा चमत्कारिक घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
18: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि। कार्यपालिका सार्वजनिक राफरपा औपचारिक रूपमा फुट्यो। महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
2: अर्जुन विधा दुरूपयोग गर्ने त्रिवीका 44 प्राध्यापकबाट झण्डै 10 करोड़ रूपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता।
18: क्षमता,
2: शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव,
18: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार, आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी,
2: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता, भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
18: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

विभाजित धवल शमशेर राणाको अगुवाईमा नयाँ दल बनाउने तयारी। विभिन्न संवैधानिक आयोगमा गरी 19 पद रिक्त, अध्यादेश ल्याएर प्रधान न्यायाधीश नियुक्ति गरिएपछि संवैधानिक परिषदको बैठक भने अनिश्चित। इजरायलले पनि युद्ध विराम लागू गर्न सहमत, इरान समर्थित समूहमाथि आक्रमण गर्न नपाइने। र एसियन गेम्स पुरूष क्रिकेट सन्दर्भमा नेपालको लगातार दोस्रो जित, कुशल भुर्चेलको उत्कृष्ट प्रदर्शन।

0: नम्बर वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट, तीन दशक देखि नेपाली मनको रंग।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा शिखर नवीन समाचार अब विस्तारमा।
4: आन्तरिक विवाद चर्किएपछि अन्तत राजतन्त्र पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजित भएको छ। गत महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित धवल शमशेर राणा सहितका नेताहरूले पार्टी परित्याग गर्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन्। नयाँ पार्टी बनाउने अभियानमा राणालाई 182 जना नेताले साथ दिएका छन्। राणासँगै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइराला र यसअघि प्रवक्ताको जिम्मेवारी खोसिएका सगुन सुन्दर लावतीले पनि राप्रपा परित्याग गरेका छन्। नेता राणाले नयाँ पार्टी छिट्टै घोषणा गर्ने तथा प्रजातान्त्रिक राजा सहितको राजनीतिक एजेण्डा अघि बढ़ाइने बताए। अभियान घोषणामा बोल्दै उनले भने,
5: सबै नेपाली दाजुभाइ दिदीबहिनी नेपालभित्रका र नेपालीहरू विदेशमा बसेका पनि सबै दाजुभाइ दिदीबहिनीहरूलाई हामीले यो जुन जबर्को गरेको छौं यो देश बनाउने जबर्को हो, देशमा राष्ट्रता अगाडि बढाउने जबर्को हो। यो देश प्रजातान्त्रिक राजा सहितको हिन्दू सनातनी धर्म बोकेको, जहाँ बुद्ध र किराँतीहरूलाई पनि हामीले सम्मानका साथ सबै धर्महरूलाई सम्मान दिएर हामीले अगाडि बढ्ने जुन निजो गरेको छौं।
4: अध्यक्ष राजेन्द्र लिङ्गेनसँगको विवाद चर्किँदै जाँदा राणाले नयाँ पार्टी बनाउने कसरत शुरू गरेका हुन्। उनले दुर्गा प्रसाईको अभियान लगायतसँग सहकारी गरिने बताए।
5: हामी यो क्रममा तपाईँहरूलाई सबैलाई थाहा पनि पाइसक्नुभयो होला, दुर्गा प्रसाईजीको अभियानसित धेरै कुरा अगाडि बढ़ाइसकेका छौं र उहाँ मात्रै होइन, विभिन्न राजावादी, राष्ट्रवादी, हिन्दूवादी संघ संस्था पार्टी व्यक्ति सबैलाई सफेटने गरी ठूलो छाती राखेर रा हामी अगाडि बढेको छौं। सानो हृदय राखेर रा, सानो छाती राखेर रा, होइन सबलाई आह्वान गरिदियो, सबैलाई मौका दिने हो आफ्नो आफ्नो क्रियाकलाप र आफ्नो आफ्नो योग्यतालाई प्रस्तुत गर्नको लागि। त्यस कारणले ठूलो छाती राखेर आज हामी अगाडि बढ़िरहेको छौं।
4: राणा पक्षधर नेताले अध्यक्ष लिङ्गदेनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका थिए। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ।
3: संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्दै प्रधान न्यायाधीशको नियुक्ति गरिएको 2 साता भइसकेको छ। तर अन्य संवैधानिक आयोगका 19 पद लामो समयदेखि रिक्त भए पनि संवैधानिक परिषदको बैठक अझै बसेको छैन। प्रधान न्यायाधीश सिफारिशपछि परिषदको अर्को बैठक नबसी नियुक्ति प्रक्रिया अघि नबढ़ेकोमा सरकारको प्राथमिकता र अध्यादेशको औचित्यमाथि प्रश्न उठेको छ। कान्तिपुर कर्मी कुलचन्द्र नेपालले तयार पारेको सामग्री अबको क्रममा। संवैधानिक परिषदको बैठक कहिले बस्ने भन्ने अनिश्चित छ। बैठक बस्न नसक्दा संवैधानिक आयोगमा रिक्त स्थानमा पदपूर्ति हुन सकेको छैन। विभिन्न आयोगका अध्यक्ष र सदस्यसहित 19 पद लामो समयदेखि रिक्त अवस्थामा छन्। प्रमुख निर्वाचन आयुक्त सहित निर्वाचन आयोगमा 2 पद खाली छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष सहित 4 पद रिक्त छन्। मुस्लिम आयोग, थारू आयोग, मधेसी आयोग र राष्ट्रिय समावेशी आयोगमा अध्यक्ष सहित 2-2 पद खाली छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा 1 सदस्य, राष्ट्रिय मानवाधिकार आयोगमा 1 सदस्य तथा राष्ट्रिय महिला आयोगमा 1 सदस्यको पद रिक्त छ। राष्ट्रिय दलित आयोगमा 2 सदस्य पद रिक्त छन्। आयोगहरूमा अध्यक्ष सहित 5 सदस्य रहने व्यवस्था छ। निर्वाचन आयोगले नेतृत्व अभावकै बीच 21 फागुनमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु परेको थियो। आयोगको मुख्य काम निर्वाचनको तयारी र व्यवस्थापनसँग जोड़िन्छ। तर यही आयोगले नेतृत्व सहित 2 पद रिक्त हुँदाहुँदै निर्वाचन सम्पन्न गर्नु परेको हो। यद्यपि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी भने आयोगमा 2 आयुक्त रिक्त भए पनि काममा कुनै फरक नपरेको दावी गर्छन्। उनले भने दुई आयुक्त नहुँदा काममा असर गर्यो कि गरेन भनेर 21 फागुनको निर्वाचन सम्पन्न गराएर हामीले देखाइसकेका छौं। निर्वाचन आयोगमा 3 जना भन्दा बढी आयुक्त आवश्यक पनि छैनन्। अब हुने संविधान संशोधनमा हामीले त्यही किसिमको सुझाव समेत सरकारी कार्यदललाई दिएका छौं। कामका हिसाबले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सबैभन्दा महत्वपूर्ण आयोग हो। यसको जिम्मेवारी र क्षेत्राधिकार व्यापक छ। यसले संघीय शासन व्यवस्थामा संघ प्रदेश र स्थानीय तहबीच राजस्व तथा वित्तीय स्रोतको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने काम गर्दछ। त्यस्तै संघीय संक्षिप्त कोषबाट प्राप्त राजस्वको बाँडफाँडको आधार तथा ढाँचा निर्धारण गर्ने, वित्तीय समानीकरण र सशर्त अनुदानका लागि सिफारिश गर्ने तथा प्रदेश र स्थानीय तहको खर्च, जिम्मेवारी र राजस्व क्षमताको मूल्याङ्कन गर्ने अधिकार पनि यही आयोगलाई छ। आयोगले संघ प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिश गर्ने, प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त प्रतिफल बाँडफाँडको आधार तय गर्ने तथा यस सम्बन्धी सम्भावित विवाद समाधानका लागि सुझाव दिने काम समेत गर्दछ। यही आयोग वैशाखदेखि 1 जना सदस्यको भरमा चल्दै आएको छ। अध्यक्ष सहित 4 सदस्य पद रिक्त छन्। कार्यवाहक अध्यक्ष समेत रहेका विपिन राज निरौला कानूनले बाधा अड्काउन नगरेकाले निर्णय प्रक्रियामा अप्ठ्यारो नभएको बताउँछन्। तर आयोगलाई प्रभावकारी रूपमा अघि बढ़ाउने दिशामा भने असर पुगेको उनको भनाइ छ। खास गरी मानवाधिकार आयोग र समावेशी आयोगहरूको मुख्य जिम्मेवारी भनेको नीति निर्माण तहमा सुझाव दिनेदेखि सरकारका काम कार्यवाहीमाथि निगरानी बढ़ाउने हो। मानवाधिकार आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोग जस्ता आयोगमा पदाधिकारी रिक्त हुँदा औसत कामभन्दा बढ़ी प्रभावकारी हुन नसक्ने राष्ट्रिय समावेशी आयोगका पूर्व अध्यक्ष रामकृष्ण तिमल सिन्हा बताउँछन्। अन्य आयोगका पदाधिकारी नियुक्ति प्राथमिकतामा नपरेपछि परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहमाथि एउटा प्रश्न उठेको छ। अध्यादेश ल्याउनुको मुख्य उद्देश्य संवैधानिक निकायलाई पूर्णता दिनु थियो भने प्रधान न्यायाधीश सिफारिशपछि आयोगहरूमा नियुक्ति प्रक्रिया किन अघि बढेन? प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार सरकार सुशासन कायम गराउने दिशामा व्यस्त रहेकाले आयोगहरूको पदपूर्तिमा केन्द्रित हुन नसकेको हो। उनले भनिन्, परिषदको बैठक बोलाउने बारे अहिलेसम्म केही निश्चित भएको छैन। सरकार सुशासनका धेरै काममा केन्द्रित भइरहेको अवस्था छ। संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने दिशामा सरकार सचेत छ र त्यसै अनुसार काम गर्ने योजना छ। परिषदका सदस्य समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदामले अर्को बैठक राख्ने बारे आफूसँग कुनै परामर्श वा जानकारी नभएको बताउँछन्। विपक्षीहरूको असहयोग भए पनि सिफारिश गर्न सकिने गरी सरकारले अध्यादेश मार्फत संवैधानिक परिषदको बैठक र निर्णय प्रक्रियालाई सहज बनाएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा परिषदमा 6 सदस्य रहने व्यवस्था छ, जसमा प्रधानमन्त्रीका अतिरिक्त प्रतिनिधि सभाका सभामुख, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रतिपक्षी दलका नेता सदस्य रहन्छन्। प्रधान न्यायाधीश नियुक्तिपछि प्रधानमन्त्री शाहलाई संख्यात्मक रूपमा बैठक राख्न र निर्णय गराउन झन सहज भएको छ। यसअघि अध्यक्ष सहित कम्तीमा 4 सदस्य उपस्थित भए मात्र गणपूरक संख्या पुग्ने व्यवस्था रहेकोमा अध्यादेशले अध्यक्ष सहित 3 सदस्य उपस्थित भए बैठक बस्न सक्ने व्यवस्था गरेको छ। अध्यक्ष र 5 सदस्य उपस्थित भएको बैठक

0: बाट टुङ्गिने सम्भावना छ। 30 बैशाखमा विपक्षी दलहरूले अध्यादेश अस्वीकृतिको प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरे पनि त्यसको प्रक्रिया भने अघि बढ़न सकेको छैन। राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्क प्रसाद सुवेदीले सरकारले प्राथमिकतामा नराखेकाले निर्णय प्रक्रियामा जान नसकेको बताए।
1: मध्य प्रदेशमा 16% बाल बालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालय मध्य प्रदेशले 136 स्थानीय तह मध्ये 133 स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा 2,83,308 बाल बालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरेको थियो। ती मध्ये 35,883 जना कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 2,33,182 जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियान मार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मापदण्ड अनुसार सो अवस्था संकटपूर्ण मानिन्छ।
0: काठमाडौँ महानगरपालिकाले महाराजगंज स्थित टिचिङ अस्पतालको ओपीडी सेवालाई 1,70,00,000 रूपियाँ बराबरका उपकरण हस्तान्तरण गरेको छ। आज अस्पतालमा आयोजित कार्यक्रमका बीच महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्राध्यापक डाक्टर सुभाष आचार्य र सो उपकरण हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालमा उपचार गराउन घण्टौंसम्म लाइन बसिरहनुपर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढ़ाउन अस्पताललाई सहयोग गरिएको बताइन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
5: बोनस मात्र ₹8,350 फ्याट सहित। जानकारीका लागि 01597070789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पीड पनि सस्तो पनि।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनभित्र संचालनमा ल्याउने तयारी भइरहेको छ। यही क्रममा सुरुङ मार्गका लागि जापान सरकारसँग थप 5.5 अर्ब रूपियाँ ऋण लिएको छ। मूल्य वृद्धि, पहिरो व्यवस्थापन र परामर्शदातालाई भुक्तानीका लागि रकम अपुग भएपछि अतिरिक्त ऋण सम्झौता गरिएको हो। कान्तिपुर कर्मी विमल खतिवडाले तयार पारेको एक सामग्री।
6: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ। जापानको 16 अर्ब रूपियाँ सहुलियतपूर्ण ऋणमा यसको निर्माण थालिएको थियो। सो रकम अपुग भएपछि 5.5 अर्ब रूपियाँ थप ऋणको सम्झौता गरिएको हो। अतिरिक्त सहायता सम्बन्धी नोट आदान प्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माएडा तोरूले हस्ताक्षर गरेका छन्। ऋण सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका नेपाल कार्यालय प्रमुख मात्स्युजाकी मिजुकीले हस्ताक्षर गरेका छन्। मूल्यवृद्धि, धादिङतर्फ पहिरो व्यवस्थापनको थप काम, परामर्शदातालाई भुक्तानी लगायतका लागि रकम आवश्यक भएर थप ऋण लिइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपाल गरेका छन्। निर्माणमा मुआवजा लगायतको काममा नेपाल सरकारको 6 अर्ब रूपियाँ लगानी रहेको आयोजनाले जनाएको छ। समग्रमा सुरुङ निर्माणमा जापान सरकारसँग 21.5 अर्ब रूपियाँ ऋण लिएको आयोजनाको भनाई छ। सुरुङ निर्माणमा जापानको

0: ऋण थपिए पनि काम सकिएको छैन। यसको निर्माण थालेको 81 महिनापछि आगामी श्रावणबाट सुरुङ सञ्चालनको तयारी हुँदैछ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा आउने श्रावणबाटै सुरुङ चलाउने उल्लेख छ। 2076 कार्तिक 4 निर्माण थालिएको सुरुङ आगामी श्रावण महिनाभित्र सर्वसाधारणका लागि खुला गर्ने आयोजनाको तयारी छ। यसका लागि त्यहाँ काम गर्ने कर्मचारीलाई तालिम दिने काम शुरू गरिँदैछ। त्यसअघि भने केही सवारी चलाएर यसको परीक्षण गरिने आयोजनाका निर्देशक नेपालले जनाए। उनले भने वैशाखमै यसको परीक्षण गर्ने गरी तयारी गरेका थियौं, पछि सुरक्षाका दृष्टिले गर्न सकिएन। पहिला परीक्षण गरेर श्रावणभित्र यसलाई सञ्चालनमा ल्याउने तयारी छ। सुरुङ मार्गमा 150 कर्मचारी हुनेछन्। युसिन एआरटी जेवीले सुरुङ सञ्चालनको जिम्मा पाएको छ। युसिन चिनिया र एआरटी नेपाली कम्पनी हो। उनले भने कर्मचारी भर्ना, तालिममा आवश्यक मेसिन खरिद लगायतका तयारीका काम भइरहेका छन्। सुरुङमा काम गर्ने कर्मचारी फाइनल भई सड़क विभागबाट स्वीकृति हुने चरणमा छ। पहिरो रोकथामको अधिकांश काम सकिसकेको छ। काठमाडौँ र धादिङ दुवैतर्फ टोल प्लाजा बनाउने र सुरुङभित्र राखिएका उपकरणको परीक्षणको काम सकिसकेको आयोजनाको भनाइ छ। तालिम अवधिमा केही सीमित सवारी साधनलाई सुरुङबाट पठाएर कर्मचारीलाई तालिम दिइने नेपालले बताए। सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाजमा एन्डो कर्पोरेशनले लिएको हो। सञ्चालनमा आउने बेलासम्म हाजमाले सुरुङ नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। सुरुङ सञ्चालनमा आएको एक वर्षसम्म हाजमाले नै यसको मरमत सम्हारको काम गर्नुपर्नेछ। निर्देशक नेपालले भने नियमित सुरुङ सञ्चालन र त्यसको व्यवस्थापन सेवा प्रदायक कम्पनीले नै गर्ने हो। कर्मचारीलाई पनि सेवा प्रदायक कम्पनीकै विज्ञको टोलीले तालिम दिनेछन्। तालिममा सड़क विभागका कर्मचारी, आयोजनाका कर्मचारी, परामर्शदाता कम्पनीका विज्ञ समूह, निर्माण कम्पनीका प्राविधिक टोली हुने निर्देशक नेपाल बताउँछन्। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्क पनि तोकिसकिएको छ। केही समय छनौट भएका कर्मचारीलाई सुरुङ भित्रको प्रणालीमा अभ्यस्त बनाइनेछ। त्यसपछि काठमाडौँको किसीपीडीमा रहेको फ्लाइओभरदेखि सुरुङ मार्ग भएर धादिङतर्फ निस्कने खण्डसम्ममा आफूले के काम गर्ने भन्नेबारे सिकाइनेछ। सेवा प्रदायकले 5 सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ। सञ्चालनको जिम्मा लिने कम्पनीले 5 सुरुङको मरमत, ट्राफिक व्यवस्थापन, आपतकालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र 2.8 किलोमिटरको काठमाडौँ र धादिङ दुवैतिर जोड्ने पहुँच, सड़कको रेखदेख गर्नुपर्नेछ। सेवा प्रदायकले 24 घण्टा सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ। सेवा प्रदायक कम्पनीले उठेको टोल रकम प्रत्येक दिन सड़क बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ। सुरुङ मार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौँ भित्रिँदा 65 र बाहिरिँदा 60 रूपियाँ शुल्क तिर्नुपर्नेछ। यस्ता सवारी दिनको 859 हाराहारी संख्यामा भित्रिने र 646 संख्यामा बाहिरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाको अनुमान छ। मिनी बस, ट्रक र टिप्परलाई काठमाडौँ भित्रिँदा 115 र बाहिरिँदा 80 रूपियाँ शुल्क तोकिएको छ। यी सवारी प्रतिदिन 540 संख्यामा उपत्यका भित्रिने र 406 संख्यामा बाहिरिने अनुमान छ। बस ट्रकले सुरुङ मार्ग भएर काठमाडौँ छिर्दा 260 र यही मार्ग भएर बाहिरिँदा 200 रूपियाँ शुल्क तिर्नुपर्नेछ। यस्ता सवारी दिनको 794 भित्रिने र 597 बाहिरिने आयोजना कार्यालयको अनुमान छ। ठूला ट्रक र हेभी सवारी साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा 600 र बाहिरिँदा 250 रूपियाँ टोल शुल्क तिर्नुपर्नेछ। यी सवारी दिनको 596 भित्रिने र बाहिरिने 448 रहेको अनुमान छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग यातायात सञ्चालन सम्बन्धी निर्देशिका 2081 जारी निर्देशिका अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदल यात्री, द्विपाङ्ग्रे, तीनपाङ्ग्रे सवारी र नन मोटराइज सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङ मार्गमा निषेध गरिएको छ। यस्ता सवारी साधनले सुरुङ मार्ग भन्दा बाहिर रहेको नागढुङ्गा सिस्नेखोला सड़क प्रयोग गर्न पाउनेछन्। 2076 कार्तिक 4 सुरुङ निर्माण थालिएको हो। यस अनुसार निर्माण थालेको 42 महिनाभित्र काम सक्नुपर्ने हो, तर पटक पटक म्याथ थप गर्दा पनि काम नसकिएको हो। मुख्य सुरुङ 2688 मिटर र आपतकालीन सुरुङको दूरी 2557 मिटर रहेको छ।
1: हेटौडाबाट काठमाडौँ प्रवेश गर्ने कान्ति लोकपथमा पहिरोको सधैँ जोखिम हुने गरेको छ। 45 दिन यता पहिरोका कारण लोकपथ 8 पटक अवरूद्ध भइसकेको छ। सामान्य वर्षामै पहिरो खस्ने समस्याले सड़क अवरूद्ध हुने गरेको हो। सुक्खा पहिरोले समेत घण्टौंसम्म लोकपथ बन्द हुने

0: गरेको छ। थप जानकारी सहित सहकर्मी प्रताप विष्टको सहयोगमा तयार पारिएको एक रिपोर्ट।
1: हेटौडाबाट काठमाडौँ प्रवेश गर्ने कान्ति लोकपथमा पहिरोको सधैँ जोखिम हुने गरेको छ। 45 दिन यता पहिरोका कारण लोकपथ 8 पटक अवरूद्ध भइसकेको छ। सामान्य वर्षामै पहिरो खस्ने समस्याले सड़क अवरूद्ध हुने गरेको छ। सुक्खा पहिरोले समेत घण्टौंसम्म लोकपथ बन्द हुने गरेको छ। वैशाखदेखि जेठ 15 8 पटक लोकपथमा यातायात अवरूद्ध भएको इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी नायब निरीक्षक प्रमोद प्रसाद शाह तेलीले बताए। यो अवधिमा वर्षाका कारणले माथिबाट पहिरो गएर 5 पटक र सुक्खा पहिरोले 3 पटक कान्ति लोकपथ अवरूद्ध भएको उनको भनाई छ। मुख्य गरी मकवानपुर तर्फको ठिङ्गनदेखि बागमती पुलसम्मको खण्ड अत्यन्त जोखिम रहेको उनले बताए। भीमफेती गाउँपालिका 8 भरेङडाँडा गंगटे बकैया गाउँपालिकाको घट्टेपाखा र लेनडाँडा क्षेत्रमा पहिरोले यातायात अवरूद्ध हुने गरेको हो। भरेङडाँडामा जेठ 13 गते सुक्खा पहिरो खस्दा हेटौडाबाट काठमाडौँतर्फ आइरहेको मोटरसाइकल दुर्घटना भएको थियो। जेठ 15 गते बागमती खोलाको बाढ़ीले निर्माणाधीन पुलको सामान बगाएको थियो। बाढ़ीले पुरानो पुलको पहुँच मार्ग पनि बगाएको थियो। पहाड़ी भागमा रहेको सड़कको माथिल्लो भाग अत्यन्त खुकुलो माटो र गेग्रान भएकाले पहिरोको जोखिम रहेको कान्ति लोकपथ आयोजनाका सूचना अधिकारी उपेन्द्र महराले बताए। जोखिमयुक्त खण्डमा पहिरोको रोकथामका लागि अध्ययन भइरहेको उनको भनाइ छ। 7 दशक बित्न लाग्दा समेत कान्ति लोकपथको निर्माण कार्य अझै पूरा हुन सकेको छैन। काठमाडौँ वीरगंज जोड्ने त्रिभुवन राजपथको विकल्पका रूपमा विक्रमसम्म 2013 सालबाट यो लोकपथ निर्माण शुरू भएको हो। यो लोकपथलाई काठमाडौँ हेटौडा जोड्ने छोटो दूरीको वैकल्पिक मार्गको रूपमा लिने गरिन्छ। यस्तै 79 किलोमिटर लम्बाई रहेको मुलुककै पुराना सड़क आयोजना मध्येको सो लोकपथको निर्माण 7 दशकमा 71% सम्पन्न भएको छ। नेपाली सेनाले 2013 सालदेखि 2016 यसको ट्र्याक खोलेर निर्माण शुरू गरेको थियो। आयोजनाका सूचना अधिकारी महराले आयोजनाको करिब 3/3 काम भइसकेको बताए। बजेटको अभाव तथा प्राकृतिक कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको दावी गरे। विक्रमसम्म 2013 लोकपथको ट्र्याक खोल्ने कार्य शुरू गरेको भए पनि 2064-65 नेपाल सरकारले प्राथमिकतामा राखेर निर्माण शुरू गरेको सूचना अधिकारी महराले बताए। उनले भने 2064-65 अहिलेसम्म यो लोकपथको निर्माणमा 8 अर्ब 40 करोड़ रूपियाँ लगानी भइसकेको छ। आगामी आर्थिक वर्ष 2083-84 योजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ। 79 किलोमिटर लम्बाई रहेको यो लोकपथको अब 4.5 किलोमिटर मात्र कालो पत्र गर्न बाँकी छ। कालो पत्र बाँकी रहेको ठाउँमा अहिले एक लेनको सड़क छ। चट्टान काटेर सो स्थानमा 2 लेनमा स्तर उन्नति गर्नुपर्छ। दूरी कम भए पनि भौगोलिक कठिनाईका कारण काम सम्पन्न गर्न समय लागेको सूचना अधिकारी महराले बताए। चालू आर्थिक वर्षका लागि ठेक्काको कुल दायित्व 1 अर्ब 50 करोड़ रूपियाँ रहेको छ। चालू ठेक्काको विनियोजन रकम 47 करोड़ मात्र रहेको छ। सो लोकपथको रेटिङ वाल, कटिङ, ढल र कालोपत्र गर्नका लागि 8 ठेक्का लगाइएको छ। सबै ठेक्कामा निर्माण कम्पनीहरूले धमाधम काम गरिरहेका छन्। काठमाडौँतिरबाट लोकपथको 0 किलोमिटर ललितपुरको टीका भैरव रहेको छ भने हेटौडाबाट यसको 0 किलोमिटर हेटौडाको बुद्धचोक रहेको छ। टीका भैरवदेखि बुद्धचोकसम्म कुल 79 किलोमिटर लम्बाइ छ। हेटौडाको बुद्धचोकदेखि टीका भैरवसम्मको सड़क कान्ति लोकपथ सड़क आयोजनाले हेर्ने गर्छ भने ललितपुरको टीका भैरवदेखि सादो बाटोसम्मको 10 किलोमिटर सड़क उपत्यका सड़क विस्तार आयोजनाले हेर्ने गर्छ। गत आर्थिक वर्षदेखि यो सड़कको डिजाइन परिवर्तन गरी टीका भैरवदेखि ललितपुरको एकान्त कुनासम्म गरिएको छ। यस सड़क मध्ये ललितपुरमा 39 किलोमिटर र मकवानपुरमा 40 किलोमिटर पर्छ। नेपाली सेनाले सड़क निर्माणको थालनी कान्ति लोकपथबाट शुरू गरेको हो। सेनाले अहिले 3 दर्जन भन्दा बढ़ी सड़क मार्ग निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ। पछिल्लो समयमा सेनाले काठमाडौँ निजगढ़ फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको जिम्मेवारी पनि लिएको छ। रेडियो कान्तिपुरका लागि हेटौडा सहकर्मी प्रताप विष्टका साथमा दीपशिखा रेग्मी।
0: वाटर में बुझ गए।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापाली नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: सात सय 74 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि थप छानबिनका लागि अर्थ मन्त्रालयले उपसचिव भूपाल राज साक्यको नेतृत्वमा छानबिन समिति बनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको समितिलाई सवारी साधन कानून सम्मत आए नआएको विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले समितिलाई फिल्डमा खटाइसकिएको र समितिको प्रतिवेदनका आधारमा अरू निर्णय हुने जानकारी दिए।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: कान्तिपुर डायरमा अपअन्तर्राष्ट्रिय प्रसंग, श्रीलंकाको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। आगलागीका कारण 8 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार पश्चिमी क्षेत्रमा रहेको सो नर्सिङ होम दर्ता समेत नभएको पाइएको छ। घटनापछि त्यहाँ रहेका 51 जनालाई सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आगलागी भएको सो नर्सिङ होममा मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेका व्यक्तिहरू राखिने गरिएको थियो। घटनापछि सो संस्थाका संचालकले लापरवाहीका कारण मृत्यु भएको आशंकामा पक्राउ गरिएको छ। 15 जनाका लागि मात्र व्यवस्था गरिएको स्थानमा 71 जना बस्दै आएको समाचारमा उल्लेख छ।
3: इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। सो सम्झौता अन्य शर्तहरू मध्ये इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई आक्रमण गर्न नपाउने उल्लेख छ। इजरायली आक्रमणले लेबनानको दक्षिणी क्षेत्रमा कम्तीमा 9 जनाको मृत्यु भएपछि र हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सो युद्ध विराम लागू भएको हो।
6: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
7: खेलकुद समाचारको साथमा एलजी लाइफ्स गुड।
6: सिंगापुरमा जारी एसियन गेम्स पुरूष क्रिकेट छनौट अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आज भएको खेलमा नेपालले मलेसियामाथि 167 रनको जित निकाल्दै समूह एकको विजेता बनेको छ। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा 9 विकेट गुमाएर 108 रन मात्र बनाउन सक्यो। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका लागि ओपनिङ गरेका कौशल भुर्तेलले 54 बलमा 14 चौका र 8 छक्का प्रहार गर्दै 126 रनको कीर्तिमानी शतक बनाए। टी ट्वेन्टी आईमा भुटेलले लगातार दोस्रो तथा करियरको तेस्रो शतक बनाएका हुन्। उनले यही प्रतियोगिताको पहिलो खेलमा चेन विरूद्ध 129 रन बनाएका थिए। यसैबीच मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गतको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा भूटानलाई 51 रनले पराजित गरेको छ। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित ओभरमा 8 विकेट गुमाएर 62 रन मात्रै बनाउन सक्यो। हवस् त, यसपछि कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यहाँ हिँड्न सकिन्छन्। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखा
8: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संघ सभा 95.5 MHz।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
2: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब तपाईहरूकै सहर खादारीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2063 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जनसुकै बिरामीहरूले। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98435 7740 29 5360 40 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक प्रहरी गेट, सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा। एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना, व्यवहार परिवर्तनमा समस्या।
2: राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
1: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलकुद छनौटमा नेपालको लगातार दोस्रो जीत।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नेपाललाई जातीय छुवाछुत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरै जसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछुत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किताब मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले CIN बताउनुभयो।
5: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ, अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
4: यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरजनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
6: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनान्सर नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। र माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक नै अन्त गर्छ।
4: केही दिन अघि CIN ले उक्त विधेयकका सम्बन्धमा विज्ञ, सांसद र सरकार

0: सभापति डाक्टर शेरचन्दले छलफलबाट प्राप्त सुझावलाई संसदीय समितिमा छलफल गर्ने र आवश्यक परेमा विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सो छलफल तपाईँले केही दिनपछि साझा खबर
1: कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढाउनको लागि पनि म आग्रह गर्छु।
0: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फोरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
2: आइएसओ भएन भने आइएसओ जस्तो भयो त्यो विदेशी विदेशमा यसको मान्यता हुँदैन। त्यस कारणले यो चाहिँ एकदमै थोरै बन्ने यो सौदा बन्ने सुरुबाट र यसलाई चाहिँ एकदमै आधुनिक बनाउने सकेसम्म सकेसम्म आधुनिक बनाउने सक्छ।
0: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्म केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
3: राजेन्द्र लिम्बेलाई अङ्गारा मारेर हामीले अध्यक्ष बनाएको थियौँ, करिब करिब यही टिम थियो। आज दुःखदको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो। त्यो खुसीको दिन होइन, दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, थालिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ।
0: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सत्यन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाइ छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटना मध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछुत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
4: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू गाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
0: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा गरी 5 जनाको मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर 1 महिला, 1 बालक र 1 बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर 2 बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज 1 पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो

0: यही विश्वकै अग्लो एकाशमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
1: यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
0: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: अभी जलवायु बस्न मिल्छ जीवनको सत आयो।
1: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नेट्स नेपाल, WWF र CIN।
2: यसरी
3: दलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
4: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
2: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
5: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
3: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिङ्गोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषयक उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फिट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
7: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
8: ढुङ्गा थियो, अब त्यहाँ देउरो पनि थियो, पहिला त त्यो अर्कै रङले छपेको, अब चाहिँ राम्रो बनेपछि अब व्यवसाय होला जस्तो।
7: 2078 सालमा शुरू गरेको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष

0: कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिविर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङ्गोले
1: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ।
0: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ।
2: हामी यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
0: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रूपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ्ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रूपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
3: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फिट, त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
0: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्, तर भोटे नामलाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुरिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
5: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
4: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घरमा 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रम, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
10: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म नील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 बारेमा संसदीय समिति र सांसदहरूको विचारधारणा प्रस्तुत गर्दैछौं। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
11: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौ। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौ कि कञ्चनजङ्घा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस्, र त्यो त्यहाँका मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र परदेश हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौ। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि गुणस्तरीय कुरा पनि उठाउनु भयो नि त, परदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चिज त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको परदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौ। र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए चाहिँ सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौ। वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुट्यो कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ।
12: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माजीलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
13: विजित नेपाल भन्ने 2003 एउटा अभियान चलाएको छु, त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन, हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई चाहिँ लडाइँ झगडामा आएका थियौँ। त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको चाहिँ कुन व्यक्ति आउँछ कि आउँदैन भने हो, दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त, यसो क्षेत्रमा कामै नगरे मान्छे चाहिँ कहाँ आउँछ त? जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, उसलाई महिला खेला हुन्न भनेपछि भएर चाहिँ तपाईँले भनिदिन थाल्नुभयो भने होइन यो के कुरा होला, समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ। राज्यले त्यही ढङ्गले हेर्छ, समितिमा आएपछि यसलाई उहाँहरूलाई चाहिँ हामी लिखित रूपमा तिमखम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बिचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ।
12: धन्यवाद धन्यवाद मान्य जनकगिरीज्यू, थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने?
14: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ। सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ, तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्। यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसलाई के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो। अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो। हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिलाई यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ। खत्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
12: तपाईँले भूमिका खेल्नुभयो,
14: यसका लागि धन्यवाद। तपाईँहरूले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
12: धन्यवाद। मान्य साजिबा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
11: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट, त्यो सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ। त्यसकारण जे जति छ म एकदमै काम गर्छु,
15: सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो, त्यस कारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन, धेरै जटिल बनाउनु हुँदैन, जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन। मलाई थाहा छ कोविडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ, अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ। कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छन् त, त्यस कारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ, राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिजी नै हुनुहुन्छ, उहाँले यो कुराहरू बुझ्नुहुन्छ।
16: नमस्कार सबैजनालाई, म सुन्दिमा उदास, हालै अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति।
17: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू, हेलो सांसद, तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ। यदि दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गराउँछौ। प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौ। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज अथवा रेगुलेटोरी डकुमेन्ट मात्र हुनुहुँदैन, यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ्स के हो त्यो पनि एकदमै स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ। यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौँ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौँ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौँ।
18: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। जग्गा सम्बन्धी सेवाहरू अनलाइन मार्फत अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन्। एक वर्षमा देशभरि 63 वटा जातीय विभेदका घटनाहरू भएका छन् र सिंगापुरमा आज भएको एसियाली खेलकुद छनौट समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संस्था सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौँ विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

तिमीले कुरै बुझ्दिनौ के सानो, तिम्रै साथीहरूलाई हेर न, कति हाइफाई भएर हिँड्छन् उनीहरू। कसैको हातमा आइफोन छ, कसैको हातमा आइप्याड छ, एउटा अलिगतिलो मोबाइलसम्म किनिदिन सकेका छैन भने तिमीलाई। आफ्नो साथी सङ्गी सराह भएर हिँड्ने मन छैन र तिमीलाई।

0: No! No! No!
1: Thank you.

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9820-59-801, जनक पौडेली, 9850-58-344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले,
12: सम्पर्क 9843-47-262,
11: 9010-55-55-85
12: र वाट्सएप नम्बर 9520-28-646।
13: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खाँचबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029565680, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सम्खुवा सभा।
15: आयो सबको घर घरमा आयो।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
19: तिमीले कुरै बुझ्दिनौ के सानो, तिम्रै साथीहरूलाई हेर न, कति हाइफाई भएर हिँड्छन् उनीहरू। कसैको हातमा आइफोन छ, कसैको हातमा आइप्याड छ, एउटा अलिगतिलो मोबाइलसम्म किनिदिन सकेका छैन भने तिमीलाई। आफ्नो साथी सङ्गी सरह भएर हिँड्ने मन छैन र तिमीलाई।

0: हेलो शिक्षक हो छोरी दिदी,
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो, फर्केर बस है त।

0: तिमीले कुरै बुझ्दिनौ के सानो, तिम्रै साथीहरूलाई हेर न कति हाइफाई भएर हिँड्छन् उनीहरू। कसैको हातमा आइफोन छ, कसैको हातमा आइप्याड छ, एउटा अलिगतिलो मोबाइलसम्म किनिदिन सकेका छैन मैले तिमीलाई। आफ्नो साथी सङ्गी सरह भएर हिँड्ने मन छैन र तिमीलाई
1: भयो के भयो

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोड़ भन्दा बढ़ी रकम फिर्ता, छानबिन समितिका संयोजक भन्छन्।
1: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
0: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
0: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौं। प्रधानमन्त्री कियर स्टार्मर।

0: छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
2: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौँ, तलब सहित दिन्छौँ। र हामीले के एक्सपेक्ट गर्छौँ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्वताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
1: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
2: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
1: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
2: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू तिमीले बिहोर्नु पर्दैन।
1: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
2: दुईटा कुरा गर्नुपर्ने, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
1: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
2: तिनवटा आयाम जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्राकृतिक क्षति बेहोरिराखेका छौँ, अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, त्यस्तो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विधा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
1: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफे। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनस्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने,
3: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ, त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
1: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राजसंस्था पुनस्थापनाको आन्दोलन टुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लट्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्गदेनले भने ती आरोपहरूलाई भ्रामक भने,
4: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
1: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्गदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
3: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नै गरे है, हामीले मैले निर्णय गरे होइन, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ मेरो छैन।
1: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङ्गदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
4: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
1: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
3: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
1: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
0: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz। रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो।

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 22 गते शुक्रबार ज्येष्ठ कृष्ण पञ्चमी 5 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: कर र भन्सार जाँच पास यस पटक पनि विवादमा, कांग्रेसमा सदस्य संख्या निरन्तर ओह्रालो, लाखौंले गरेनन् आजवादिक, सरकारी विद्यालयमा घट्दै विद्यार्थी, राप्रपा फेरि चैटियो, धवल शमशेर अलग, वैदेशिक अनुदान लक्ष्य भन्दा 26% कम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले प्रभाव दैनिकमा छापिएको विपन्न समुदायका विद्यार्थीको भरोसा भन्दै महाकाली बहुप्राविधिक विद्यालय शीर्षकको शुभ समाचार।
0: प्राविधिक शिक्षा अध्ययनको शोक तथा परिवारको आर्थिक अवस्थाले भ्याउन अप्ठ्यारो हुँदा पनि हुम्ला ताजाकोट गाउँपालिका एकका कमल खड्का प्राविधिक शिक्षा अध्ययनका लागि कञ्चनपुरको महेन्द्रनगर आइपुगे। हुम्लाको विकट बस्तीबाट एसईई अध्ययन गरेर खड्का अहिले महेन्द्रनगर स्थित महाकाली बहुप्राविधिक शिक्षालय 3 वर्ष डिप्लोमा कोर्स फार्मेसीको दोस्रो वर्षमा अध्ययनरत छन्। भीमदत्त नगरपालिका 6 ऐंसपुरमा डेरागरी बस्ने खड्का महेन्द्रनगर आउनुको मुख्य उद्देश्य नै प्राविधिक शिक्षा हासिल गर्नु हो। बुबा गाउँमा ज्याला मजदूरी गरेर मलाई पढ़ाई खर्च जेन तेन जुटाइरहनु भएको छ। कृषिबाट परिवारको जोहो गर्न मुस्किल पर्छ। खड्काले भने बुबा भीरबाट लडेर अस्वस्थ भएपछि पढ़ाईका लागि पहाड़बाट पैसा नपठाएको वर्ष दिनभयो, शुल्क तिर्न बाँकी छ। कर्णालीको हुम्लाका अधिकांश विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनका लागि सुर्खेत, नेपालगंज, काठमाण्डु लगायतका शहर आउने गरेको भए पनि खड्का भने प्राविधिक शिक्षा अध्ययनका लागि न्यून खर्च लाग्ने भएकाले महेन्द्रनगर झरेको बताउँछन्। भीमदत्त नगरपालिका र सिटी भिटीको साझेदारीमा 2078 सालदेखि महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनमा छ। अन्तर्निजी कलेज भन्दा यहाँ डिप्लोमा कोर्स 3 वर्षको शुल्क झण्डै 50% सस्तो छ। उनले भने शुल्क आधा जस्तो लाग्ने भएकाले हामी जस्ता न्यून आय भएका विद्यार्थीहरूको रोजाईमा यो शिक्षालय परेको हो। हुम्लामा निकै कष्टकर दैनिकी बीच एसईई गरेर महेन्द्रनगर पुगेका खड्काले गाउँसम्म जान अझै बस सुविधा नपुगेको बताए। बाजुराको नौमिले गाउँपालिका एककी अनिता रोकाए पनि शिक्षालयमा ल्याब टेक्निशियन अध्ययन गर्दैछिन्। महेन्द्रनगर स्थित मजगाउँमा दाईसित डेरागरी बस्ने रोकाया, शिक्षालयमा शुल्क सुलभ भएकाले बाजुराबाट अध्ययनका लागि यहाँ आएको बताउँछिन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कर र भन्सार जाँचपास यसपटक पनि विवादमा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। विद्युतीय सवारी साधनमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपास गरिएका सवारी साधनको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य सार्वजनिक हुनु अघि करको दर हेरफेर सम्बन्धी सूचना चुइएको आशंकामा कोरोला र रसवागढ़ी नाकाबाट भन्सार जाँचपास गरिएका 776 विद्युतीय सवारी साधन सशस्त्र प्रहरी बल एपीएफले नियन्त्रणमा लिएको छ। ती सवारी साधन कास्कीको हेम्जा, पर्वतको कुस्मा, मुस्ताङको चुम्सो तथा कोरोला र रसुवाबाट नियन्त्रणमा लिएका हुन्। सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले सवारी आयात गर्दा फर्जी डकुमेन्ट पेश गरिएको सूचनाका आधारमा कोरोलाबाट जाँचपास भएका 774 र रसुवाबाट दुईवटा सवारी साधन नियन्त्रणमा लिएको बताउनुभयो। डकुमेन्ट फ्रड गरेर सवारी साधन आयात भयो भन्ने सूचनाका आधारमा देशभरका युनिटमा परिपत्र गरिएको थियो, त्यही अनुसार ती सवारी साधन नियन्त्रणमा लिएको हो उहाँले भन्नुभयो। थप छानबिन तथा अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाउनेछौ, अनुसन्धान त्यतैबाट हुन्छ। भनाइ छ। नियन्त्रणमा लिएका सवारी साधनमा सबैभन्दा बढ़ी बीवाईडीका छन्। नेपालमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण र नेपालमा विद्युतीय सवारी साधनको बढ़दो माग सम्बोधन गर्न आयात गरिएको जनाइएको छ। त्यस्तै सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णत निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालको रहेको साइमेक्स इन्कले सुनाएको छ।
0: कंग्रेसका सदस्य संख्या निरन्तर ओह्रालो, लाखौंले गरेनन् अध्यावधिक। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, बाह्रका 40 वर्षीय जटाशंकर सहनी कंग्रेसका महासमिति सदस्य थिए। अहिले कंग्रेसको सदस्यता अध्यावधिक विवरणमा उनको नाम छैन। उनी 21 फागुनको प्रतिनिधि सभा निर्वाचनको संघारमा रासोपा प्रवेश गरेका थिए। कंग्रेसमा अवसर पाउनै गाह्रो भयो। अर्कोतर्फ पार्टीभित्रै धेरै विपक्षी छन्। कतै टिकट पाइहाले पनि अन्तर्घात हुन्छ, त्यसैले कंग्रेस छाडे, सहनीले भने। बाराकै वसन्त बस्नेत कंग्रेस छाडेर रासोपाको जिल्ला सभापति हुने दौड़मा छन्। 14 महाधिवेशनदेखि पार्टीको क्रियाशील सदस्यता नवीकरण नगरेका उनले कंग्रेसकै शुभेच्छुक संस्था प्रेस युनियनको जिल्ला उपाध्यक्षबाट केही समय अगाडि मात्रै राजीनामा दिएका छन्। सहनी र बस्नेतले झैं कंग्रेसको सदस्यता अध्यावधिक नगर्नेको संख्या ठूलो छ। आन्तरिक विवाद, पार्टी छाडेर अन्य दलमा प्रवेश, विदेश पलायन र परिचय देखाउन नचाहने लगायतका कारण कम संख्यामा मात्र सदस्यता अध्यावधिक भएको हो। 14 महाधिवेशनमा 8,50,000 क्रियाशील सदस्य थिए। गत 10 पुषसम्म चलाइएको अभियानका क्रममा 4,50,000 नवीकरण र 1,50,000 नयाँ सदस्यता लिएका थिए। तिनैको विवरण अध्यावधिक गर्न कंग्रेसले 1 वैशाखदेखि अभियान चलाएको थियो। यसको म्याद बिहिबार सकिएको छ। राति 12 बजेसम्म अध्यावधिक गर्ने म्याद छ। त्यतिन्जेल 4,00,000 सदस्यता अध्यावधिक हुने अनुमान छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलले बिहिबार साँझ भने। उनका अनुसार बिहिबार एक दिन साँझ 6 बजेसम्ममा मात्रै 55,000 सदस्यता अध्यावधिक गरेका छन्। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कंग्रेसभित्र नयाँ ऊर्जा र उत्साह देखिएको थियो। नयाँ नेतृत्वले कंग्रेसलाई रिब्रान्डिङ र रिबिल्डिङ गर्ने उद्घोष गरेको थियो, तर त्यो उत्साह जसरी गएको प्रतिनिधि सभा निर्वाचनमा देखिएको थिएन। त्यस्तै स्थिति क्रियाशील सदस्यता अध्यावधिकमा पनि पाइएको छ।
2: सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी शीर्षकमा नागरिक दैनिकमा खबर छ। पछिल्ला वर्षहरूमा सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ। सरकारी विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दो क्रममा रहँदा संस्थागत निजी विद्यालयमा पनि बढ़ेको तथ्याङ्कले देखाएको छ। जन्मदरमा आएको कमी, बसाई सराई, अभिभावकको रोजाई र शैक्षिक गुणस्तरप्रति अभिभावकको सचेतना यसका प्रमुख कारण मानिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको तथ्याङ्क अनुसार शैक्षिक सत्र 2082 कुल विद्यार्थी मध्ये 62.2% र सरकारी विद्यालयमा र 37.8% निजी विद्यालयमा अध्ययनरत थिए। शैक्षिक सत्र 2081 यो संख्या सरकारीमा 66.7% र निजीमा 33.3% थियो। यी दुई शैक्षिक वर्षको तुलना गर्दा सरकारीमा 4.5% विद्यार्थी घटेको र निजीमा 33% बढ़ेको देखिन्छ। देशैभरि 27,010 सरकारी विद्यालय छन्। सरकारी शिक्षामा सरकारले लगानी बढ़ाउँदै गए पनि पूर्वाधार र गुणस्तर सुधारमा ध्यान नदिँदा लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको विद्यार्थी संख्या घट्दै गएकाले पनि पुष्टि हुन्छ। शिक्षातर्फ चालू आर्थिक वर्ष 2,11,00,000,000 विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारी शिक्षामा 2,18,00,000,000 रूपियाँ विनियोजन गरेको छ। 2040 सालभन्दा अघिसम्म अधिकतम अभिभावकहरू सन्तानलाई सरकारी विद्यालयमै पढ़ाउँथे, तर 2046 सालको राजनीतिक परिवर्तनपछि देशमा निजी लगानीका विद्यालयहरू खुल्दै गएपछि एकातिर शिक्षामा प्रतिस्पर्धा बढ़यो भने अर्कोतिर अभिभावकलाई विद्यालय छनौटमा विकल्प खुल्ला भयो।
0: राप्रपा फेरि चोइटियो। शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजित भएको छ। महामन्त्री डाक्टर धवल शमशेर राणा समूह पार्टीबाट अलगिएको हो। उहाँ सहित पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता कार्यकर्ता सहित 183 जनाले संयुक्त रूपमा पार्टी परित्याग घोषणा गरेका हुन्। बुधबार जारी गरिएको घोषणा पत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसत्ता सहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता, र पार्टीको स्थापनाकालीन उद्देश्यप्रति आफूहरू अझै अडिग रहेको उल्लेख गरेका छन्। तर पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको ढोका खोले पनि मूल नेतृत्वको हीनभाव, कमजोरी र आत्मकेन्द्रित शैलीका कारण ती सम्भावनाहरू क्षीण भएको दावी गरिएको छ। पार्टी नेतृत्वले केन्द्रीय कार्य समिति र अन्य संरचनालाई बेवास्ता गर्दै एकल निर्णय गर्ने प्रवृत्ति अपनाएको आरोप पनि उनीहरूले लगाएका छन्। पार्टीले लिएको संवैधानिक राजसंस्था पुनर्स्थापनाको मूल एजेण्डाबाट नेतृत्व विचलित भएको, संगठनभित्र जवाफदेहिता र आन्तरिक लोकतन्त्र कमजोर बनेको तथा विधान विपरीत गतिविधि बढ़ेको उनीहरूको आरोप छ। यस्ता कारणले पार्टी जनताबाट टाढ़िँदै गएको र पछिल्ला निर्वाचनहरूमा अपेक्षित परिणाम हासिल गर्न नसकेको दावी घोषणा पत्रमा गरिएको छ। पार्टी परित्याग गर्ने प्रमुख नेताहरूमा पूर्व मन्त्री तथा नेता डाक्टर राणा, मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला, प्रवक्ता सगुन सुन्दर लावती लगायतका रहेका छन्। सूचीमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरू समेत रहेका छन्। यसअघि वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले चुनाव लगत्तै पार्टी छोडेको घोषणा गर्नुभएको थियो।
2: वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम शीर्षकमा नागरिक दैनिकमा खबर छ। आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान खटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082-83 53 अर्ब 44 करोड़ 69 लाख रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन डेढ़ महीना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20 अर्ब 91 करोड़ रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4 अर्ब 45 करोड़ रूपियाँका दरले 10.5 महिनामा 46 अर्ब 76 करोड़ रूपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21 अर्ब रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। अनुदान घटेपछि अस्वाभाविक रूपमा स्रोत व्यवस्थापनमा दबाव बढ़ने अर्थ मन्त्रालयले जनाएको छ। नेपालीको प्रतिव्यक्ति आमदानी बढ़ेकाले विदेशबाट आउने अनुदान खट्दै गएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले बताउनुभयो।
0: लामिछाने फर्कदै खनाल जाँदै शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारतको 5 दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कदैछन् भने सोही दिन परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने भ्रमणका लागि नयाँ दिल्ली जाँदैछन्। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने सोमबार नयाँ दिल्ली गएका हुन्। समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका खनाल आइतबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्री खनालको भ्रमणबारे जानकारी गराएको हो। खनालले नयाँ दिल्लीमा रहँदा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। उक्त बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, सम्पर्क सञ्जाल, ऊर्जा क्षेत्र र जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ़ र विस्तार बारे विस्तृत रूपमा विचार विमर्श हुने कार्यसूचीमा उल्लेख छ। नियमित उच्चस्तरीय भ्रमण आदान प्रदानका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारत बीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ़ र मजबूत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले गरेको छ।
2: संवैधानिक इजलास गठनमा वरियता विवाद शीर्षकमा हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले स्थापित न्यायिक परम्परा र विधिलाई मिचेर वरिष्ठ न्यायाधीशहरूलाई बाहिर राखेर इजलास गठन गरेपछि न्याय क्षेत्र तरंकित बनेको हो। बुधबार गठन भएको इजलासमा वरियता मिचेपछि यसलाई कतिपयले कार्यपालिकाको प्रभाव तथा बेन्च सपिङको आशंका रूपमा हेरेका छन्। हरेक बुधबार बस्ने संवैधानिक इजलासमा यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू छनौट गर्ने स्थापित सहमति र परम्परा थियो। तर बुधबार प्रधान न्यायाधीश शर्माले वरियतामा आफूपछि रहेका वरिष्ठतम न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुयाललाई संवैधानिक इजलासमा समावेश गर्नु भएन। उहाँहरूको साटो वरियतामा तल रहेका न्यायाधीशहरू नकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेललाई राखेर इजलास गठन गरिएको थियो। यसअघि प्रधान न्यायाधीश नियुक्त भएपछि पहिलोपटक जेठ 13 गते इजलास तोक्दा भने शर्माले पहिलेकै प्रक्रिया अनुसार वरिष्ठताकै आधारमा गठन गर्नु भएको थियो। यो विषय किन पनि अत्यन्त पेचिलो बनेको छ भने बुधबारको इजलासमा कर्मचारी ट्रेड युनियन खारिज विरूद्धको अत्यन्त संवेदनशील मुद्दामा सुनवाई हुँदैथ्यो। ट्रेड युनियन अधिकार नागरिकको संवैधानिक हक भए पनि प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले यसलाई आफ्नो प्रतिष्ठानको विषय बनाएको छ। यही राजनीतिक संवेदनशीलताका बीच वरिष्ठतम न्यायाधीशहरूलाई बाहिर राखिनुले धेरैलाई चस्काएको छ। यसअघि वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा बसेको संवैधानिक इजलासले ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेश दिँदा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद थुयालले बहुमतका आधारमा सरकारको निर्णय रोक्नु भएको थियो। तर त्यति बेला सरकारको निर्णयलाई सदर गर्न भन्दै नेपाल बार एसोसिएशनले भने त्यसको विषयमा कड़ा विरोध समेत गरेको थियो। बुधबार नै पूर्व प्रधान न्यायाधीश